0: उम्मेद्वारहरू राप्ती पारेका गाउँमा पुगेर सड़क र राप्ती नदीमा पक्की पुल बनाइदिने आश्वासन बाँड्छन्। चुनाव सकिएपछि जितेर गएका उम्मेद्वारहरू कहिले फर्किँदैनन्। खुलाकी सड़क कहिले बन्ने हो केही थाहा छैन। सड़क राम्रो हुँदा यहाँ अटो रिक्सा समेत चल्न सक्दैनन्। राप्ती सुनारी एक चुनाहा गाउँकी गीता खड्काले बताउँछिन्। गाउँदेखि झोलुङ्गे पुल रहेको भवानीपुर गाउँसम्म पुग्न डेढ़ घण्टा र बर्दापुरको झोलुङ्गे पुलमा पुग्न एक घण्टा जति पैदल हिँड्नुपर्ने उनले बताएकी छन्। झोलुङ्गे पुल बाहेक पूर्व पश्चिम महेन्द्र राजमार्गमा पुग्न अर्का विकल्प भनेको डुंगा रहेको छ। बर्खायाममा डुंगाको यात्रा सम जोखिमपूर्ण हुने उनी बताउँछन्। गाउँमा विद्यालय नभएकाले बच्चाहरू घण्टौं पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यता रहेको पनि उनले सुनाएकी छन्। राप्ती पारी भरपर्दो सड़क र नदीमा पक्की पुल नहुँदा हिउँदोमा नाप्ने स्थानीयले ट्राक्टरबाट सामान ढुवानी गर्नुपर्ने बाध्यता रहिआएको छ।
1: देशभरका न्यायालयबाट मुद्दा फैसला भएर फरार रहेका प्रतिवादीहरू धमाधम कार्यवाहीको द्वारामा आएका छन्। कर्तव्य ज्यान, लागू औषध, जबरजस्तीकरणी, बैंकिङ कसुर, ठगी लगायतका मुद्दामा फरार रहेका 2319 प्रतिवादी पछिल्लो एक महिनामा फरार रहेकोमा पक्राउ परेका छन्। नेपाल प्रहरीले विशेष अभियान नै चलाएर उनीहरूलाई पक्राउ गरेको हो। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत वैशाख महिनामा मात्रै ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ भएका छन्। उनीहरूबाट 21 करोड़ भन्दा बढ़ी जरिवाना असूल भएको छ। पक्राउ परेका प्रतिवादीहरूबाट 825 वर्ष भन्दा बढ़ी कैद सजाय कार्यान्वयनमा आएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिदेशक अभि नारायण काफ्लेले बताउनुभयो। अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका 2319 प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरी कैद भुक्तानमा पठाएका छौं।

वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक फ्रन्टलोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्टेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा भोकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सेयरसर्ट गिफ्ट्स वासिङ मसिनमा 6 केजी एरियल म्याजिक डिसवासरमा वासिङ ट्याब्लेट्स एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्क्यानिङ ओभन र प्रेसर कुकर नागरिकता मात्र भइपुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन शाहले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको चिङ्गारी सुमारेको 50 दिन बढ़ी भइसकेको छ यतिका दिन बित्दा पनि प्रधानमन्त्री शाहले संसदमा बोलेका छैनन् आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा जवाब दिन उपस्थित नभएको भन्दै विपक्षी दलहरूले निरन्तर प्रधानमन्त्री र रासपाकै आलोचना तथा सदन अवरोध गरिरहेका छन् उनीहरूले प्रधानमन्त्री शाहसँग संवैधानिक उत्तरदायित्व अर्थतन्त्र न्यायिक नियुक्ति मेरिटोक्रेसी र सुकुम्बासी व्यवस्थापन र कूटनीतिक विषयमा जवाब मागको तयारी पनि गरेका छन् तर सत्तापक्षीय दलका नेताहरू भने विपक्षी दलले संसदीय मूल्य र मान्यता अनुसार 103 को मधुवास कुर्ने धैर्य नगरेको आरोप लगाउन थालेका छन् के सरकार गठन भएको 2 महिना पनि नपुग्दै यति धेरै आशंका र घेराबन्दी गर्नु लय संगत हुन्छ कम्पनी सरकारको कामको वस्तुनिष्ठ मूल्यांकनका लागि 100 दिन पनि पर्खन नसकिने राजनीतिक खतारा प्रतिपक्षमा देखिएको हो भन्ने सत्तापक्षका दलका सांसदहरूले प्रश्न गर्न थालेका छन्
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संविधान संशोधनको विषयमा आम नागरिकहरूसँग राय तथा सुझाव माग गरेको छ प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको सचिवालयले एक सार्वजनिक सूचना जारी गर्दै आगामी 7 दिनभित्रमा लिखित सुझाव उपलब्ध गराउन आह्वान गरेको हो इच्छुक नागरिकले सिंहदरबारस्थित सचिवालय ईमेल वा व्हाट्सएप मार्फत सुझाव पठाउन सक्नेछन्
1: सरकारले केही दिन अघि अध्यादेश जारी गरेपछि रिक्त विश्वविद्यालयको प्रमुख पद उपकुलपतिका लागि प्राज्ञहरूबीच होडबाजी शुरू भएको छ विश्वविद्यालयहरूमा राजनीतिक पहुँचका आधारमा भन्दा पनि योग्यता क्षमता र दक्षताका आधारमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने स्थिति वर्षाल रिक्त रहेका 8 वटा विश्वविद्यालयको उपकुलपति छनौटका लागि आवेदन माग गरिएको हो विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयले आवेदन माग गरेको मन्त्रालयले जनाएको छ
2: जनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका मध्ये 4,094 जना कैदी बन्दी अझै फरार रहेका छन् कारागार व्यवस्था विभागका निर्देशक सुमेन्द्र नेपानेका अनुसार प्रतिनिधि सभाको कानून समितिमा ब्रिफिङ गर्दै सो विवरण सार्वजनिक गरिएको छ आन्दोलनका क्रममा 14,559 जना कैदी बन्दी फरार भएकोमा अधिकांश फर्किए पनि बाँकी अझै फरार रहेका छन्
1: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार र प्रधानमन्त्री संविधान भन्दा माथि नभएको बताउनु भएको छ उहाँले कानून भन्दा माथि सरकार र प्रधानमन्त्री दुवै नभएकाले संविधान संशोधन जस्तो संवेदनशील विषयलाई राजनीतिक स्टन्ट वा खेलाचीको विषय नबनाउन समेत आग्रह गर्नु भएको छ संविधान संशोधनलाई 2-4 जना बसेर परिपक्व ढंगले अघि बढ़ाउने प्रयासले राजनीतिक र संवैधानिक जटिलता निम्ति सक्ने उहाँले
2: संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न भन्सार तथा करको दरमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ समितिको बैठकले कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार महसुल र करका कारण नेपाली उत्पादन महँगो भई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भएको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयलाई सो निर्देशन दिएको छ
1: उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत मजदूर तथा कर्मचारीहरू लामो समयदेखि तलब सञ्चय कोष नागरिक लगानी कोष लगायत सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् त्रियुगा नगरपालिका 6 चलचले स्थित उद्योग परिसरको मूल गेटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कर्मचारी तथा मजदूरहरूले आफ्नो माग तत्काल सम्बोधन गर्न सरकार र उद्योग व्यवस्थापनसँग आग्रह गरेका हुन् मजदूर संघर्ष समिति उदयपुर सिमेन्ट उद्योग लिमिटेडका संयोजक देव नारायण छाले उद्योगमा कार्यरत श्रमिकले 14 महिनादेखि तलब च्याला नपाएको बताएका छन्। उनका अनुसार कर्मचारीहरूको तलबबाट कट्टा गरिएको सञ्चय कोषको रकम 3 वर्ष 9 महिनादेखि सम्बन्धित निकायमा जम्मा गरिएको छैन भने नागरिक लगानी कोषतर्फ कट्टा गरिएको रकम पनि 2 वर्ष 11 महिनादेखि रोकिएको छ।
2: महालेखा परीक्षक तोरण राईले 15 देखि 16 वटा स्थानीय तहहरूले आर्थिक वर्ष 75-76 देखिकै लेखा परीक्षण नगरेको बताउनु भएको छ। सार्वजनिक लेखा समितिमा भएको छलफलमा उहाँले 1 दर्जन भन्दा बढ़ी स्थानीय तहहरूले अझै पनि जिम्मेवार बन्न नसकेको बताउनुभयो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपा निकट मजदूर संगठनले सार्वजनिक सरकारमा बनेको आफ्नो संरचना भत्काएको छ। महानगरपालिकाले फिर्के खोला पोखरा बस पार्क लगायतका क्षेत्रमा बनेका अतिक्रमित संरचना भत्काउन ताकेता गर्दै सार्वजनिक सूचना निकालेपछि नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा पृथ्वी चोक स्थित यातायात कार्यालय अगाडि रहेको आफ्नो संरचना डोजर लगाएर भत्काएको हो।

0: सम्मा दिमागले अवसर प्राप्त गर्नु
1: देशो खुशीको कनेक्सन
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस् धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन् आफ्नो कमाई सुरक्षित राख्नुहोस् राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क आफ्नो भनेको आफ्नै हुन्छ
3: नेपाली खबरमा विदेशको खबर अमेरिकी विदेश मन्त्री मार्को रुबियोले द्वन्द रोक्नका लागि इरानसँग जारी वार्तामा केही प्रगति भएको बताएका छन् उनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगीहरूको व्यवहारप्रति पुनः एकपटक असन्तुष्टि व्यक्त गरेका छन् हेल्सिङबर्गमा पत्रकार सम्मेलनमा विदेश मन्त्री रुबियोले भने इरान वार्ताले सकारात्मक संकेत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि तयार रहेको बताएका छन् त्यहाँ केही तर सामान्य प्रगति भएको छ म त्यसलाई बढ़ाई चढ़ाई गर्न चाहन्न त्यहाँ अलिकति फेरबदल पक्कै भएको छ यो राम्रो कुरा हो
4: आईसीसी विश्वकप लीग टू अन्तर्गत घरेलू मैदानमा सम्पूर्ण श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले सुखद अन्त्य गरेको छ शुक्रबार त्रिवेणी क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई 122 रनले पराजित गरेको हो नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिका 41.2 ओभरमा 195 रनमा बनाउँदै अल आउट भएको छ अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक 56 रन बनाएका छन् भने स्वयं जहाँगीरले 27 सोहन जय सूर्यले 26 र सैतेजा मुक्का नालले 12 रन बनाएका छन् त्यसअघि कीर्तिपुरस्थित त्रिवेणी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 317 रन बनाएको थियो
3: अब विचार विश्लेषण सरकारले निम्ताएको गुनासबाट भोलि उब्जने परिणामको भागीदार हुन कि हामी सबै तयार छौं अझै पनि सरकार सचिएन र हामीले सच्याउनेतर्फ ध्यान दिएनौं भने अन्यायले निम्ताएको असमानताको प्रतिफलमा हामी सबै पर्नेछौं सुकुम्बासीसँग कुराकानी नै नगरी सरकारले कुनै एक व्यक्तिलाई जे ठिक लाग्यो त्यही नियम र योजना बनाएर ल्याउने तरिका सुशासनको ब्रखिलाप रहेको छ साथै विगतमा दलितमाथिको अन्यायको माफी आजको पुस्ताले माग रहँदा सुकुम्बासीमाथिको अन्यायको माफी माग्नुपर्ने र सच्याउनका लागि जुट्नुपर्ने दिन नआउने हो भने डोजर खेतीलाई बन्द गरी व्यवस्थापनका लागि सुकुम्बासीहरूसँग नै समन्वय छलफल र समाधानको बाटोमा लैजानुपर्ने हुन्छ अझै पनि सरकार पक्षमा सुधार गर्न सक्ने अवस्था भने देखिएको छैन बस्तीमा डोजर पस्नु अघि सरकारी 11 चरणको अपरेशन शीर्षकमा आजको अनलाइन खबरमा विचार छापिएको छ
4: सिद्धिफय विद्रोह वेदना र उच्चालो शीर्षकमा प्राध्यापक डाक्टर उषा ठाकुरको विचार नागरिक दैनिकमा छापिएको छ सन् 1966 बेजिङमा आयोजित अफ्रो एसियाली लेखन सम्मेलनमा सिद्धिचरणले दिएको मन्तव्य ऐतिहासिक साहित्यकारहरूले आफ्नो समाज र राष्ट्रका जनताको न्यायपूर्ण संघर्षलाई आज समर्थन दिनुपर्छ आफ्ना सुन्दर रचनाहरूबाट जनमानसलाई जागृत तुल्याउनुपर्छ यो नै उनीहरूको सामाजिक उत्तरदायित्व पनि हो कविका शब्द शब्दमा क्रान्ति चेतना तथा युगबोधको तीव्र स्वर समाजको अस्त व्यस्त व्यवस्थाप्रति कविको मनमा आक्रोश छ जीवनको अस्तित्व हराउँदै गएको देखेर कवि भित्रभित्रै उद्विग्न हुन्छन् त्यसैले समाजमा जागरण चेतना ल्याउनका लागि कवि जीवन र जगतको अप्ठ्यारो पक्षको दर्दनाक चित्रण गर्छन् तथा विद्रोही गीत गाएर सामाजिक दुर्दशाको सजीव मार्मिक चित्र प्रस्तुत गर्दै समाज सुधारका लागि शङ्खनाद गर्छन्
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

बिहानको 6 बज्यो 8:06 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
1: साहिलो समय सूचक।

0: सामुदायिक
1: रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 9 गते शनिबार मे 23 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको सप्तमी तिथि युग कवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती। विकासशील मुलुकमा स्तरोन्नति हुन नेपालले माग्यो 3 वर्षको भाका। काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी। नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक। अब सार्वजनिक यातायातमा पनि ब्यागेज ट्याग अनिवार्य।
1: एमालेका 4 उपाध्यक्षद्वारा नेतृत्व परिवर्तनको माग। कास्कीमा रवि जीवी र छवि विरूद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा खारेज। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित।
0: महिलामा जिम्मेवारीको बोझ तर मूल्याङ्कनको अभाव। भण्डारा मलेखु सड़क 17 वर्षमा 25 किलोमिटर मात्र कालो पत्रे। नेपाल बेलायत बीच शिक्षामा सहकार्यको प्रस्ताव।
1: युएनले इरानमाथि थप प्रतिबन्ध लगाउने। इरान र अमेरिका बीच वार्ताको तयारीका लागि पाकिस्तानी सेना प्रमुख तेहरान प्रस्थान। क्युबा विरूद्ध सैन्य कार्यवाही गर्ने अमेरिकाको चेतावनी।
0: र आईसीसी विश्वकप लीग 2 6 जितेको नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना बढ़्यो। टी20 आई सीरिजमा नेपाली महिला टोलीद्वारा मलेसिया पराजित। काबाह महिला भलिबलमा भारतसँग नेपाल 5 सेटमा पराजित।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा अब सार्वजनिक यातायातमा पनि ब्यागेज ट्याग अर्थात सामानको विस्तृत विवरण अनिवार्य गरिएको प्रसंग।
1: सार्वजनिक यातायातमा यात्रुको सरसामानको सुरक्षा सुनिश्चित गर्न अब ब्यागेज ट्याग प्रणाली अनिवार्य हुने भएको छ। 15 जेठदेखि लागू हुने गरी यो व्यवस्थाले बस तथा अन्य सार्वजनिक सवारीमा हुने झोला लगेज वा सामान हराउने चोरी हुने तथा साटिने समस्या नियन्त्रण गर्ने अपेक्षा छ। यस सम्बन्धी सम्झौता पत्रमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्राधिकरणले र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बीच हस्ताक्षर भएको छ। उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार यात्रुको सामानको सुरक्षा मजबूत बनाउन यस्तो खालको सहमति भएको बताइएको छ। यसैबीच सार्वजनिक यातायात व्यवसायले भने सरकारले निजी उद्योगीलाई त्रासमा राख्न खोजेको भन्दै विरोध गरेका छन्। नयाँ उद्यमी बन्न चाहने र व्यवसायमा जोगिन खोज्ने लगानीकर्तालाई सरकारले रोक्न नमिल्ने नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटोलाले सीआईएनसँग बताउनुभयो।
3: सरकारले कति समय के को लागि गरायो भन्ने कुराहरू भन्दैछ। अब आइसकेका सवारी साधन नेपालमा भन्सार भएर आइसकेका सवारी साधन वर्कसपहरूमा कारखानामा बसहरू मिनी बसहरू सबै खालका गाडी बनिरहेको छ नि, हाम्रो सधैँ बनिरहन्छ नि कारखानामा। त्यो बिर्सिसकेका गाडीहरूको हकमा पनि एउटा समस्या उत्पन्न भएको छ हुन्छ। त्यस कारणले यो कति समयको लागि केको लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यो यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छ।
0: अब पूर्वाधारमा व्यवस्था गर्न थालिएको नयाँ अभ्यासको प्रसंग। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार आयोजनाका समस्या तत्काल पहिचान गरी अब आम नागरिकलाई राहत हुने गरी काम गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। समितिका सभापति आशिष गजरेलको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहभागी सो बैठकका निर्णय सुनाउँदै समितिका सभापति गजुरेलले सार्वजनिक पूर्वाधारका आयोजनामा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिने निर्णय भएको बताउनुभयो। मध्यपूर्वमा जारी युद्धका कारण बिटुमिन अलकत्रा लगायतका निर्माण सामग्रीमा मूल्य वृद्धि भई पूर्वाधार निर्माण सम्पन्न गर्न जटिलता उत्पन्न भएको ठहर गर्दै बैठकले यसले देशको विकास र राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर असर पार्न सक्ने भएकाले यस्ता समस्याको तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। त्यसै गरी समितिले सार्वजनिक खरिद कानून विकास मैत्री नभएको भन्दै संसदीय अधिवेशनमै परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न समेत निर्देशन दिएको छ। यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्ती र समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिका कारण परियोजनाको लागत अस्वाभाविक रूपमा महँगो हुँदै गएको बताउनुभयो। उहाँले सार्वजनिक खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनमा रहेका जटिलतालाई औलाउँदै कानूनी तथा प्रक्रियागत लोप होस बन्द गर्न आगामी आर्थिक वर्षको बजेट आएपछि गहन छलफल गर्नुपर्ने आवश्यकता उलाउनुभयो। पूर्वाधार विकास मन्त्री लम्सालले निर्माण क्षेत्रमा अहिलेको मूल्य वृद्धि मुलुकको इतिहासकै सबैभन्दा उच्च रहेकाले अहिलेको मूल्य वृद्धिले देशको अर्थतन्त्र र निर्माण क्षेत्रमा गम्भीर असर पर्ने बताउनुभयो। यसैबीच दक्षिण एशियाली मुलुकका प्रतिनिधिहरूले क्षेत्रीय विकास सुशासन र साझा समुन्नतिका लागि ग्लोबल साउथ विकासोन्मुख राष्ट्रहरू बीचको सहकार्यमा जोड़ दिएका छन्। फ्रेन्ड्स अन दि क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सर नेपालले दि ग्लोबल साउथ एण्ड चाइनाज गवर्नेन्स शीर्षकमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले क्षेत्रीय विकासमा चिनिया अवधारणा अनुकरणीय हुन सक्ने उल्लेख गरे। नेपाल भारत चीन भूटान र बंगलादेशका अर्थतन्त्र विज्ञ तथा राजनीतिज्ञले राजनीतिक आर्थिक सामाजिक सुरक्षा र जलवायु परिवर्तनसँगै समग्र राष्ट्रिय एवं क्षेत्रीय हितका सन्दर्भमा सहकार्य आवश्यक रहेको प्रश्न पारेका हुन्।
1: आगामी आर्थिक वर्षको बजेट आउने लागेका बेला सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्का गरेको छ। कति समयलाई भन्ने किन्नै नगरी दर्ता रोक्काको निर्णय गरिएको हो। यातायात व्यवस्था विभागले बिहिबार प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेको छ। वायु प्रदूषण इन्धनको मूल्य वृद्धि र ट्राफिक जाम नियन्त्रण गर्न भन्दै नयाँ सार्वजनिक सवारी साधन दर्ता गर्ने कार्य तत्कालका लागि स्थगन गरिएको विभागले सार्वजनिक सूचना नै जारी गरेको छ। अहिलेको असामान्य परिस्थिति एवं चुनौती सम्बोधन गर्न सवारी तथा यातायात व्यवस्था ऐन अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि दर्ता स्थगन गर्ने निर्णय भएको विभागका निर्देशक मणिराम भूषालले बताउनु भएको छ। यातायात व्यवस्था ऐन 2049 दफा 24(3) वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा अन्य कुनै कारणले गर्दा सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोका गर्न मुनासिब देखेमा विभागले कुनै वा सबै यातायात व्यवस्था कार्यालयलाई यस्तो सवारीको दर्ता रोका गर्न आदेश दिन सक्ने व्यवस्था गरिएको छ। विभागले गरेको परिपत्रमा भनिएको छ, सार्वजनिक हित एवं नेपाल सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि तत्काल ऐनको दफा 14(4) गरिने दर्ता रोका गर्न आवश्यक देखिएको विभागले जनाएको दर्ता रोका गर्नुको कारण इन्धनको मूल्य वृद्धि र वायु प्रदूषणलाई देखाइएको भए पनि इन्धन नचाहिने वातावरण प्रदूषण नगराउने विद्युतीय सवारीको दर्ता पनि सरकारले रोकेको हो।
0: अब राजनीतिक प्रसंग, एमालेको चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठनको माग गरेका छन्। भक्तपुरको गुण्डुमा जारी केन्द्रीय सचिवालय बैठकमा हिजो उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघुजी पन्तले पार्टी नीति र नेतृत्वमाथि प्रश्न उठाउँदै पुनर्गठन गर्नुपर्नेमा जोड़ दिनुभएको हो। पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापाले मात्रै अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानुपर्ने धारणा राख्नुभयो। अन्य उपाध्यक्षले भने 21 फागुनको निर्वाचन परिणामले पार्टीको नीति र नेतृत्व पुनर्गठनको सन्देश दिएको तर्क गरेको सचिवालयका एक सदस्यले बताए। शुक्रबार हिजो दिउँसो 12 बजे शुरू भई 6 बजेसम्म चलेको बैठकमा पाँच उपाध्यक्षले मात्र भनाइराखेका थिए। उपाध्यक्षहरूले पार्टीको मूल नेतृत्वमाथि प्रश्न उठाएपछि ओली आक्रोशित भएको अर्का एक नेताको भनाइ छ। उपाध्यक्षहरू पौडेल, विष्टले पहिलेदेखि नीति र नेतृत्व पुनर्गठनको आवाज उठाउँदै आउनु भएको थियो। सचिवालय बैठकमा पनि उपाध्यक्षदेव पन्त र गुरूङ पनि नेतृत्व पुनर्गठनको पक्षमा उभिनु भएको हो। उपाध्यक्ष थापा भने ओलीको नेतृत्वप्रति दृढ रहँदै आउनु भएको छ। हिज शनिबार आज महासचिव, 3 उपमहासचिव र 9 सचिवले निर्वाचनको समीक्षा गर्दै नेतृत्व र नीतिमाथि धारणा राख्ने योजना छ। उपमहासचिव लेखराज भट्टले भने शुक्रबार हिजोको बैठकमा पाँच उपाध्यक्षले निर्वाचनको समीक्षा गरेको र अध्यक्ष ओलीले उपाध्यक्षको भनाईमाथि थप धारणा राखेको बताउनुभयो। बैठकमा नेताहरूको प्रस्तावित कार्य विभाजन संशोधन गर्न सुझाव आएको पनि भट्टले बताउनुभयो। केन्द्रीय सचिवालयमा गरिएको प्रस्तावमा अध्यक्ष ओलीले समग्र पार्टी हेर्ने, उपाध्यक्षहरू रामबहादुर थापालाई सुशासन र सेवा प्रवाह, विष्णु पौडेललाई पार्टी विभागहरू, पृथ्वी सुब्बा गुरूङलाई सामाजिक विकास सम्बद्ध विभाग, गोकर्ण विष्टलाई पूर्वाधार र रघुजी पन्तलाई मानव स्रोतको जिम्मेवारी दिने प्रस्ताव सचिवालयमा गरिएको छ। महासचिव शंकर पोखरेललाई पार्टी संगठनात्मक कामको संयोजन, केन्द्रीय कार्यालय, उपमहासचिवहरू लेखराज भट्टलाई नीति तथा योजना, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता, योगेश भट्ट राईलाई नीति तथा योजनामा प्रस्ताव गरिएको छ। सचिव पद्मा अर्याललाई संसदीय मामिला विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। यसैबीच सुदर्शन सहकारीको बचत ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, फरार अभियुक्त गितेन्द्र बाबु जीवी राई र पूर्व डीआईजी छविलाल जोशी लगायत विरूद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालतले खारेज गरिदिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले अभियोग पत्र संशोधनको आदेश जारी गर्दै उनीहरू विरूद्ध सहकारी ठगीको अभियोग मात्र कायम रहने व्यवस्था गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम अभियोग पत्र संशोधनको माग गर्दै निवेदन दिएको थियो। त्यसलाई इजलासले हिजो सदर गरेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले 30 पुसमा लामिछानेको हकमा अभियोग पत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो। त्यसपछि त्रुटि भएको बताउँदै 2 माघमा जीवी राई सहित सबै प्रतिवादीको हकमा पनि अभियोग संशोधनको अनुमति दिनुभएको थियो। काठमाडौँ र पर्सामा सहकारी ठगी र संगठित अपराध तथा चितवनमा सहकारी ठगीको मुद्दा चलाइएको थियो। कास्की जिल्ला अदालतमा सहकारी ठगीको अभियोग पत्र कायम छ। अब सम्पत्ति शुद्धिकरणको मुद्दा रूपन्देहीमा मात्रै सहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा महिलामा जिम्मेवारीको बोझ तर निर्णय प्रक्रियामा पुरूष हावी हुँदाको प्रभाव।
4: जन्म स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्, जस महिलाहरूलाई पुरूषले अगाडि आउन अधिक दिएकै छैन जस्तो लाग्छ।
0: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित, काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागो हिल्स, बानेश्वर, गमन र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-53।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा बादल गाउँतिर मान्छे सहरतिर शीर्षकमा खबर प्रकाशित छ। घरको प्रतिनिधि सभा निर्वाचनमा मध्यपाड़ी जिल्लाका उम्मेद्वारको सबैभन्दा ठूलो चुनावी एजेण्डा थियो बाँदर नियम। वर्षौंदेखि बाँदरको शास्ति खेपिरहेका मतदाताको भेटभाव समक्ष पहिलो माग्ने यसको नियन्त्रण थियो। मतदातासितको बाचा अनुसार ती जिल्लाका सांसदले अहिले संसदमा बाँदर नियन्त्रणकै विषय उठाउन थालेका छन्, तर नियन्त्रण विधिमा भने मत बाँझिएको देखिन्छ। त्यस्तै परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्री सुशील खनालको भारत भ्रमण स्थगित भएको छ। भारतीय सरकारको निमन्त्रणामा मन्त्री खनाल 18 जेठमा नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय वित्तीय फ्याट आईबीसीई शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो, तर भारत सरकारले उक्त सम्मेलन नै स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो। त्यसै हाइमन परीक्षण बलात्कार पीड़ितमाथि दोस्रो चोट शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी, भौतिक प्रगति 48% मात्रै शीर्षकमा भित्र पृष्ठमा खबर छ भने निर्माण व्यवसायको गुनासो मूल्यवृद्धिले काम गर्न सकेन शीर्षकमा अर्को खबर छ। त्यस्तै विकासशील मुलुकमा स्तर उन्नति हुन नेपालले माग्यो थप 3 वर्ष शीर्षकमा सृजना बराले खबर लेख्नु भएको छ। अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तर उन्नति हुने समय सीमा 3 वर्ष पछि धकेल्न नेपालले संयुक्त राष्ट्रलाई औपचारिक पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तर उन्नतिको मिति अब सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो।
9: गोर्खापत्र दैनिकमा फेरिदैछ कर्मचारीको कार्यशैली शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। कर्मचारी खाजा खान जाँदा पनि लामो समयसम्म बस्ने, कार्यालयमा आकस्मिक रूपमा साथीहरू भेट्ने, एकअर्काको शाखा कार्यालयमा गएर अल्मलिने कार्यवाही रोकिएको छ। अहिले त सतर्कता केन्द्रले पनि एक सरो मात्र अनुगमन गरेको छ। नयाँ सरकारको आगमनसँगै स्थानीय सरकारका रूपमा रहेको कर्मचारी यसलाई फेरि सुन्नुहोस्। नयाँ सरकारको आगमनसँगै स्थायी सरकारको रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको हो। यस अगाडि कार्यकक्षीमा प्राय नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन् र कर्मचारीहरू बिहान 9 देखि साँझ 5 बजेसम्म कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन्। भित्री पन्नामा छापिएको खबर छ नेपाल बेलायतबीच शिक्षामा सहकार्यको प्रस्ताव शीर्षकमा। नेपाल र बेलायतबीच विद्यालय तहदेखि उच्च शिक्षासम्मको क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायती मन्त्री सीमा मल्होत्रा बीच शुक्रबार यस विषयमा छलफल भयो। छलफलमा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदान प्रदान पनि भयो। नागरिकसँग सुझाव संकलन गर्दै कार्यदल शीर्षकमा अर्को खबर छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले संविधान संशोधनको मस्यौदा तयार पार्नका लागि जनस्तरबाट सुझाव माग गरेको छ। कार्यदलका सदस्य सचिव दिलाधर सुवेदीले हिजो सूचना जारी गर्दै संविधान संशोधन प्रक्रियामा सबै नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित राय सुझाव दिन आह्वान गर्नुभएको हो। सरकारले बकर ईद ईद उल अजहाका अवसरमा जेठ 14 गते सार्वजनिक विदा दिनुभएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त भएको जानकारी अनुसार यस वर्ष बकर ईद जेठ 14 गते परेको जानकारी दिनुभयो। प्रकोप बन्दै नसर्ने रोग शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसैगरी उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदूर तथा कर्मचारीले 13 महिनादेखि तलब हप्ता लगायतका कुनै पनि सेवा सुविधा नपाएपछि शुक्रबार मूल ढोकामा नै पत्रकार सम्मेलनको आयोजना गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएको जानकारी दिएका छन्। 17 वर्षमा 25 किलोमिटर मात्र कालोपत्रे भएको बारेमा भण्डारा मलेखु सड़क खण्डको बारे शालिग्राम नेपालले चितवनबाट लेख्नु भएको खबर छ। पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्रयाक खुलेको 15 वर्षमा 25.5 किलोमिटर सड़क मात्र कालोपत्रे भयो। ट्रयाकको लम्बाई 66 किलोमिटर रहेको छ। 6 वटा झुलुङ्गे पुल निर्माण हुने शीर्षकमा बनेपाबाट लेखिएको अर्को खबर पनि छापिएको छ। नागरिक दैनिकमा अलपत्र हुलाकी सड़क मर्कामा नागरिक शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको छ। हुलाकी सड़क अन्तर्गत बाँके र बाङको बीचमा करिब 35 किलोमिटर सड़क अधुरो छ। नेपालगंजदेखि बाँकेको राप्ती सुनारी 3 नारायणपुर र बाङको देखुरी स्थित राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको छ। राष्ट्रिय सड़क सञ्जालसँग अहिलेसम्म नजोड़िएको राप्ती पारीका स्थानीय यही हुलाकी सड़क विस्तार हुने प्रतीक्षामा छन्। सड़क सञ्जालको पहुँच नहुँदा त्यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष डुंगा र झुलुगे पुलबाट वारपार गर्नुपर्ने बाध्यता छ। 27 दिनदेखि होल्डिङ सेन्टरमा राष्ट्रिय सभा विधायन समिति भन्छ सुकुम्बासीको जीवनयापन दयनीय, प्रदूषित पानी पुग्नुपर्ने बाध्यता शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा भने कुपोषणले ग्रसित मधु स्मृति कागजमा रोग गाउँमा शीर्षकमा मनिका झाले लेख्नु भएको खबर छापेको छ।
1: साझा खबरमा अब विदेशका खबर। युरोपियन संघका सदस्य राष्ट्रले इरानी अधिकारी र हर्मुज मार्ग अवरूद्ध गर्न जिम्मेवार अन्य अधिकारी त्यस्तामाथि प्रतिबन्ध लगाउने तयारी गरेका छन्। गत फेब्रुअरीमा अमेरिका इजरायलले गरेको आक्रमणपछि तेहरानले विश्वव्यापी ग्यास र तेलको ढुवानी मार्ग हर्मुज नाका बन्द गरेको थियो। नाका बन्दीलाई अन्तर्राष्ट्रिय कानूनको विपरीत मान्दै युएका सरकारहरूले आफ्नो विद्यमान इरान प्रतिबन्ध व्यवस्थाको दायरा विस्तार गर्न प्राविधिक कदम चाल्ने भनी अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा विरूद्ध सैनिक कार्यवाही गर्न सकिने चेतावनी दिनुभएको छ। ट्रम्पले आफ्नै अन्तत क्युबा विरूद्ध कदम चाल्ने राष्ट्रपति बन्न सक्ने संकेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। हालका दिनहरूमा यो अभियान अझ तीव्र बनेको छ। अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल कास्ट्रो विरूद्ध अभियोग दर्ता गरेको छ भने क्यारेबियन क्षेत्रमा सैन्य शक्ति पनि जम्मा गरेको बताइएको छ। र इरान र अमेरिका बीचको कूटनीतिक वार्तालाई अन्तिम रूप दिनका लागि पाकिस्तानका सेना प्रमुख इरानको राजधानी तेहरान प्रस्थान गर्नुभएको छ। पाकिस्तानी सरकारी संचार माध्यमले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उहाँको भ्रमणको पुष्टि गरेको हो।
9: साझा खबरमा अब खेल खबर। नेपालले लगातार आईसीसी विश्वकप क्रिकेट लीग दुईको दुईवटा घरेलू सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले समग्रमा एक महीनाको अन्तरमा आठ मध्ये छ खेलमा जीत निकाली महत्वपूर्ण बाह्र अंक जोड्यो। गत वैशाखमा नेपाल ओमान र यूएईसँग प्रतिस्पर्धा गर्नुअघि अंक तालिकाको सातौं स्थानमा थियो। अहिले लीग दुईकै शीर्ष दुई टोली विरूद्धको प्रतिस्पर्धापछि नेपालले पाँचौं स्थान बलियो बनाएको छ। नेपालले चौथो स्थानको नेदरल्याण्डसँग चार अंकको दूरी छोट्याएको छ भने छैठौं स्थान को नामिबिया विरूद्ध दुई अंकको स्पष्ट अग्रता लिएको छ। अब नेपालले आगामी सिरिजमा यिनै नेदरल्याण्ड्स र नामिबिया विरूद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ। घरेलू टोली नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको हिजो उद्घाटन खेलमा चिर परिचित प्रतिद्वन्दी भारतसँग पाँचौं सेटमा पराजित भएको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबाले आयोजना गरेको च्याम्पियनशीपमा नेपाल पाँचौं तथा निर्णायक सेटमा चुकेको हो। नेपालले भारतलाई चौथो सेटसम्म दुई दुईको बराबरीमा रोकेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपछि कवर्ड हलमा नेपाल पाँचौं सेटमा सम्हालिन नसक्दा भारतले 15-9 बाजी मारे। मृताको कप्तानीमा पहिले खेल्ने नेपालले भारत विरूद्ध अन्तिम सेटसम्म कडा टक्कर दिएको थियो। प्रशिक्षक भट्टले मिट ब्लकर सुनिता खत्री, स्पाइकर मीना सुनार, स्पाइकर सलिना बुढामगर, सेटर जोशना महतो र मिट ब्लकर बसन्ती साउदलाई डेब्यू गराउनु भएको छ। र काठमाडौँ जिल्ला स्तरीय 19 वर्ष मुनिको क्रिकेट प्रतियोगिताको उपाधिका लागि काठमाडौँ क्रिकेट एकाडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर बीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय महिला क्रिकेट टोलीले शुक्रबार दोस्रो अन्तर्राष्ट्रिय टी20 आई सिरिजमा घरेलू टोली मलेसियालाई 7 विकेटले हराएको छ। दुई खेलको सिरिजमा नेपालले 2-0 बाजी मार्यो। पहिलो ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले 16 ओभरमा 3 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
1: महिलाको सहभागिता र अस्तित्वको उचित सम्मानका लागि चालिनुपर्ने कदम रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब महिलाको जिम्मेवारी र सहभागिताको कुरा। राष्ट्रिय कृषि गणना 2078 अनुसार नेपालका 62% घर परिवार कृषि पेशामा आबद्ध छन्। तीमध्ये 32% किसान परिवारको मूल नेतृत्वमा महिला छन्। खेतीयोग्य जमीनमा महिलाको कानूनी स्वामित्व भने 34.4% मात्रै छ। 70% भन्दा बढ़ी महिला किसान भए पनि उनीहरूको पहिचान स्थापित हुन सकेको छैन।
10: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच पर्ने अझै पुरुष केन्द्रित छ। बाजुराकी धर्मा दिकको अनुभवले यही भन्छ।
11: हामीले पुरुष कहीँ मान्यता भनौँ भयो भन्दा र उही मुना लाउँदा जेठो देखेर कार्तिकसम्म गैतक खेती नै म गैतक भन्ने महिलाको नै थाहा हुँदो ऊ पुरुषले त हल्लाउँदा मात्र घुमाइदिँदा
10: रामेछापके प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। पशुपन्छी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
12: महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनुपर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। कृषिको खेतमा गएर खेतको काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घरायसी काम।
10: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। मुरुङकी गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
13: पुरुषहरू घरमा जो हुन् उनीहरूले काम गरेर उनीहरू किसान भए, तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू घर छोडा पकाउने, घर छोडा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने कामहरू हुन्छन्। उनीहरूलाई गाउँ रूपमा लिएको हुन्छ।
10: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्र स्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
14: खेतीपाती यताउति कुरामा महिलाहरू अगाडि छन्, तर सुविधा लिने ठाउँमा र त्यहाँ नाना आउने ठाउँमा चाहिँ महिला पछाडि दिन्छन्। त्यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि महिलाहरू पछाडि दिन्छन्। विकसित भए पनि अब जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जस महिलाहरूलाई पुरुषहरूले अगाडि आउन अधिक दिएकै छैन जस्तो लाग्छ।
10: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गा माथिको पहुँच सबैभन्दा बढी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ। तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्र होइन सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
9: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: विकसनले मुलुकमा सर्वोन्नति हुन नेपालले माग 3 वर्षको भाका। काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी। नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक। अब सार्वजनिक यातायातमा पनि बागेज ट्याग अनिवार्य।
9: एमालेका 4 उपाध्यक्षद्वारा नेतृत्व परिवर्तनको माग। कास्कीमा रवि जीवी छवि विरूद्ध संगठित अपराध र सम्पत्ति शोधीकरणको मुद्दा खारेज। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित।
1: महिनामा जिम्मेवारीको बोझ तर मूल्याङ्कनको अभाव। भण्डारा मलेखु सड़क 17 वर्षमा 25 किलोमिटर मात्रै कालोपत्रे। नेपाल बेलायत बीच शिक्षामा सहकार्यको प्रस्ताव।
9: युले इरानमाथि थप प्रतिबन्ध लगाउने। इरान अनि अमेरिका बीच वार्ताको तयारीका लागि पाकिस्तानी सेना प्रमुख तेहरान प्रस्थान। क्युबा विरूद्ध सैन्य कार्यवाही गर्ने अमेरिकाको चेतावनी।
1: र आईसीसी विश्वकप लीग 2 मा 6 खेल जितेको नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना बढ़्यो। T20 आई सिरिजमा नेपाली महिला टोलीद्वारा मलेसिया पराजित। काबा महिला भलिबलमा भारतसँग नेपाल 5 सेटमा पराजित।
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ संसदका पछिल्ला बैठकहरूमा सांसदहरूको विरोध र सभामुखको चेतावनीको श्रृंखला चलिरहेको छ। यसैबीचमा संसद बैठक मंगलबारसम्मको लागि स्थगित गरिएको अवस्था छ र संसदमा विशेषत प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति चाहिने भनेर सांसदहरूले निरन्तर रूपमा अवरोध र आवाज उठाइरहेका छन्। यसले सभामुखलाई पनि केही चिन्ता थपेको छ र चुनौती पनि थपेको छ। र यहाँ सभामुख डोल प्रसाद अर्याल जस्ता देखिने एकजना व्यक्ति माथिपट्टि प्रधानमन्त्री कार्यालय लेखिएको छ र ढोका पूरै बन्द गरिएको छ। त्यहाँ सभामुख जस्ता देखिने व्यक्तिले ढोकामा मुटकी हानेको जस्तो देखाइएको छ र केही भनिराखेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, हजुर भोलि बक्स्यो श्रे, मुख खोली बक्स्यो श्रे क्या,
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. अहिलेलाई लिम प्रकाश चन्द्र सन्तोष सन्दर्भ विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज। सत्य तथ्य र निष्पक्ष समाचार पश्चिम चितवनको आवाज रेडियो साहिनो 90.8 मेगाहर्ज र साहिनो न्यूज .com एकैसाथ प्रसारण भइरहेको मुख्य समाचारहरूको संगालो बिहान 7:15 बजेको साहिनो खबरमा पुनम मगरको नमस्कार। साहिनो खबर शुरू गरौं अहिले समका प्रमुख समाचारका शीर्षकहरूबाट। कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहेको सभापति थापाको भनाई, नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत, चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटन बढे, नारायणी नदी उत्खनन व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरको निर्देशन, प्रचण्ड गर्मीले भारतमा बिजुली खपतमा कीर्तिमान र काभा महिला भलिबलमा नेपाल भारतसँग पराजित।
1: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
2: लिउँछु मात्र होइन, भटभटी रिकन्डिसन एन्ड ओल्ड लिइहाल न, मैले त त्यही भेटेर लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
1: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
1: प्रोप्राइटर अमित परसाई, भटभटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो, मोबाइल 98-550-82-751।
0: अब खबर विस्तारमा। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउनु हुँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी गराउनु भएको छ। मूल्य वृद्धिका कारण निर्माण व्यवसायीहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमा नै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन समेत दिएको छ। मध्य पूर्व युद्धका कारण इन्धन, बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्याधिक वृद्धि भई नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष समेत रहेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारसँग कांग्रेस मिलेर काम गर्न चाहेको बताउनु भएको छ। सुनसरीको सिगाउँपालिका एक सिटी हलमा नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेश स्तरीय जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो। नागरिकको जनजीवन विकास सहित विभिन्न मुद्दामा नेपाली कांग्रेसले सरकारसँग छलफल सम्वाद गरेर कार्य गर्न चाहेको उहाँले बताउनु भएको छ। सरकारले सञ्चालन गरेको संविधान संशोधनको बहसमा नेपाली कांग्रेसको चित्त नबुझेको बताउनुहुँदै संविधान संशोधन परिपक्व ढंगले अगाडि बढ़ाउनु पर्नेमा सभापति थापाले सुझाव समेत दिनु भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले नेपाली कांग्रेसका नेतृत्व र पार्टीबाट सरकारी पद धारण गरेको व्यक्ति बीच समन्वयन आवश्यक रहेको बताउनु भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले कांग्रेस एक ढिक्का भएर अगाडि बढ़ेको र यसलाई सबैको साझा कांग्रेस बनाउनको लागि सबैलाई आह्वान समेत गर्नु भएको छ। उहाँले पार्टीभित्र रहेका गुटबन्दी अन्त्य भएको समेत स्पष्ट पार्नु भएको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नु भएको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतको लागि राख्नु भएको प्रस्तावको पक्षमा 62 र विपक्षमा 36 मत प्राप्त गर्नु भएको हो। 102 सदस्यीय मध्य प्रदेश सभामा 100 जना सांसद उपस्थित भएका थिए। यादवलाई आफ्नो दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत भने दिएको हो। यस्तै जनता समाजवादी पार्टी, जसपा, नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मत दिएका थिए। यसअघि वैशाख 22 गते जनमत पार्टीले मध्य सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। नेकपा एमालेको सचिवालय बैठक लम्बिएको छ। अध्यक्ष केपी ओली निवास गुडुमा बसेको शुक्रबारको बैठक भने महासचिव लेखराज भट्टले जानकारी गराउनु भएको छ। उहाँका अनुसार बैठक आज पनि 11:30 जाँदा फेरि बस्ने भएको छ। हिजोको कार्य विभाजनको विषयमा प्रवेश नभएको बताइएको छ। उहाँले भने हिजो शुक्रबार 5 जनाले लामो समयमा बोल्नु भएको पनि स्पष्ट बताउनु भएको छ। अझै 12 जना बोल्न बाँकी रहेका छन्। उहाँले बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनको लागि प्रस्तावित नाम संशोधन हुन सक्ने समेत स्पष्ट पार्नु भएको छ। चितवन जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष 16.66%ले मह उत्पादनमा कमी आएको हो। मौरी पालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष 450 मेट्रिक टन मह उत्पादन भएको छ। गत वर्ष 540 मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा 17,500 घार मेली फेरा मौरी पालिँदै आएको छ। यस वर्ष बेमौसमी वर्षाको कारण मह उत्पादनमा कमी आएको बताइएको छ। यस्तै चिउरीमा 5 पटकसम्म मह काटिन्थे भने यस पटक 3 पटक मात्र काटिएको समेत उहाँले बताउनु भएको छ। यता तोरीमा 1 पटकमा 3 चोटिसम्म मह काट्ने किसानले यस पटक बढ़ीमा 2 पटक मात्र मह काटिएको समेत उहाँले बताउनु भएको छ। अहिले घारको संख्या बढ़े पनि उत्पादनमा कमी आएको उहाँले स्पष्ट पार्नु भएको छ। गत वर्षमा मौरी पालन किसान मध्ये 70%ले 6 पटकसम्म मह काट्ने गरेको भए पनि बेमौसमी वर्षाका कारण भने अहिले 30% किसानले मात्र 6 पटक मह निकालेका छन्। चितवन जिल्ला प्रहरी कार्यालयले 7 वर्ष अघि कर्तव्य फरार रहेका प्रतिवादी पक्राउ गरेको छ। कर्तव्य ज्यान लिई फरार रहेका बाराको फेटा गाउँपालिका 4 बस्ने 30 वर्षीय पन्नेदेव भन्ने पञ्चदेव महरालाई चितवन प्रहरीले जेठ 6 गते पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार 2076 साल मंगसिर 23 गते राति भद्र महानगरपालिका 9 स्थित नेपाल घ्यास उद्योग नजिक मजदूर बस्ने कच्ची घरको कोठा फेटा गाउँपालिका 3 बस्ने 46 वर्षीय सचिन महराको मृत अवस्थामा शव फेला परेको थियो। सोही आरोपमा उनलाई इलाका प्रहरी कार्यालय रत्ननगर र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त टोलीले बाराको फेटा गाउँपालिका 1 त्रिवेदी टोल स्थित गाउँघरमा लुकी छिपी बसेको अवस्थामा जेठ 6 गते पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ। प्रहरीका अनुसार सम्मानित चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि खोजतलास भने तीव्र पारिएको थियो। चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटन घटेका छन्। गत आर्थिक वर्षको वैशाखसम्ममा 1,830,000 विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालू आर्थिक वर्षको वैशाखसम्म भने उक्त संख्या 89,630 झरेको छ। गत वर्ष सार्क मुलुकका 18,933 र तेस्रो मुलुकका 81,897 जनाले निकुञ्जको भ्रमण गरेको जनाउनुहुँदै निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले यस वर्ष सार्क मुलुकका 13,992 तेस्रो मुलुकका 75,638 जना पर्यटकले निकुञ्ज भ्रमण गरेको उल्लेख गर्नुभएको छ। बाह्य पर्यटन घटे पनि आन्तरिक पर्यटकमा भने गत वर्षको तुलनामा यस वर्ष बढ़ी भएको छ। गत आर्थिक वर्षको वैशाखसम्ममा निकुञ्ज भ्रमण गर्ने नेपाली पर्यटक 1,03,772 जना रहेको थियो भने चालू आर्थिक वर्षमा यो संख्या बढ़ेर 1,37,246 पुगेको निकुञ्जका सूचना अधिकारी थापा मगरले जानकारी गराउनु भएको छ। उहाँका अनुसार यस वर्ष नेपालमा भएको जेएनजी प्रदर्शनपछि देखिएका राजनीतिक घटनाक्रम र मध्य पूर्वका देशमा भएको द्वन्दको कारण बाह्य पर्यटकको आगमनमा कमी आएको उहाँले स्पष्ट पार्नु भएको छ। नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ। समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रूपमा उत्खनन गरिएका राजनीतिक घटनाक्रम र मध्य पूर्वका देशमा भएको द्वन्दको कारण बाह्य पर्यटकको आगमनमा कमी आएको उहाँले स्पष्ट पार्नु भएको छ।

व्यक्ति खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिइएको हो। समितिका संयोजक एवं जिल्ला समन्वयन समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नारायणी नदीबाट नदीजन्य पदार्थ मनपरी खनिएको पाइएको समेत बताउनु भएको छ। नदीमा अनुमति भन्दा गहिरो खाल्टो खनेर उत्खनन गरिएको तथा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर उत्खनन गर्न दिइएको भन्दा अन्यत्र स्थानमा पनि उत्खनन भएको पाइएको उहाँले बताउनु भएको छ। उहाँले नदीजन्य पदार्थ उत्खनन गर्दा नियम विपरीत हुन नहुने पनि बताउनु भएको छ। सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले बिदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ। शनिबार र आइतबार साप्ताहिक बिदा रहेकोले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक बिदा परेको छ। साहिनो खबरमा अब विदेशको खबर। भारतमा प्रचण्ड गर्मीको कारण शीतल खोज्न उपकरणको प्रयोग तीव्र रूपमा बढेपछि बिजुली मागले कीर्तिमान बनाएको छ। बढ्दो गर्मी बीच ऊर्जा उत्पादकहरूले कीर्तिमानी स्तरमा बिजुली उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ। भारतको ऊर्जा मन्त्रालयको अनुसार हिजो दिउँसो 4:15 बजे बिजुली माग 270.82 गिगावाट पुगेको थियो। त्यस समयमा राजधानी नयाँ दिल्लीको तापक्रम 45.3 डिग्री सेल्सियस समेत पुगेको थियो। यसअघि गएको दिनहरूमा पनि तापक्रम बढ़दो रूपमा रहेको छ। ऊर्जा मन्त्रालयले बढ़दो तापक्रमका कारण एयर कन्डिशनर कूलर लगायतका उपकरणहरूको प्रयोग अत्याधिक बढ़ेकाले बिजुलीको माग अस्वाभाविक रूपमा चुलिएको पनि स्पष्ट पारेको छ। साहिनो खबरमा अब खेल खबर। हिजोदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको हो। भारतले दोस्रो सेट 25-20, तेस्रो सेट 25-19 र पाँचौ सेट 15-9 जितेको हो। नेपालले पहिलो सेट 25-21 र चौथो सेट 25-21 जितेको हो। त्यस्तै गरी हिजो नै भएको पहिलो खेलमा इरानले बंगलादेशलाई 3-0 सोझो सेटमा हराएको छ। प्रतियोगिताको समूह एमा नेपाल भारत किर्गिस्तान र मालदिव्स रहेका छन् भने समूह बीमा इरान काजकिस्तान श्रीलंका र बंगलादेश रहेका छन्। बिहान 7:15 बजेको साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहेको सभापति थापाको भनाई। नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत। चितवन डस्ट्री निकुञ्जमा आन्तरिक पर्यटन बढे। नारायणी नदी उत्खनन व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरको निर्देशन। प्रचण्ड गर्मीले भारतमा बिजुली खपतमा कीर्तिमान र काभा महिला भलिबलमा नेपाल भारतसँग पराजित। यसको साथै रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज .com एकैसाथ प्रसारण भइरहेको बिहान 7:15 साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी बसन्ती र साईलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनः मगर बिदा हुन्छु। नमस्कार।

0: Radio Simon 89.8 megahertz.
1: Sahino samay sutak. Ahile bihana ko 7 bajyo. It's 7 a.m.
2: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
3: देख्नु भएन औषधि हालेको
2: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
3: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
3: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
2: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
3: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
4: नेपाल सरकार विज्ञापन
5: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ
6: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ
5: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
6: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने
5: सन्तुलित खाना खाने क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल गेडागुडी दूध दही माछा बोसो नभएको मासु अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने
6: मानसिक तनावको व्यवस्थापन गर्ने ध्यान तथा योग गर्ने रिसलाई नियन्त्रण गर्ने परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने घुमफिर र रमाइलो गर्ने
5: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिनीको मात्रा बढेको मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिल्लोपना बढेको उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने
6: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ
5: बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज

सरले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदा चाहिँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु विशेष गरी नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुदली एफएम 97.2 मेगाहर्ज दुदली सिन्धुलीबाट, रेडियो भदेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेरुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मुलाङ्ग नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठिन धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। विशेष गरी तपाईँको आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

0: राजनीति 2083 साल जेठ महिनाको आज 9 गते तदनुसार इसेसन 2026 मई आज विशेष गरी 23 तारिक सक संवत्सर 1900 रहेको छ। नेपाल सम्बत 1146 रहेको छ। यस्तै गरेर अननाथ रहेको छ आज विशेष गरी र ग्रह कुण्डली र भाग्यको हिसाबबाट हेर्दा आजको दिन विशेष जेठ अधिक मास रहेको छ। शुक्ल पक्ष तिथि रहेको छ आज अष्टमी तिथि रहेको छ। नक्षत्र रहेको छ अश्लेषा नक्षत्र रहेको छ 7:34 तत्प्रान्त मघा नक्षत्र रहनेछ। करणमा रहेको छ विशेष गरी वणिजकरण रहनेछ। योगमा रहेको छ ध्रुव योग रहनेछ। विशेष गरी करणमा रहेको छ वणिजकरण रहेको छ। यस्तै गरेर चन्द्रमा अहिले यतिखेर भने विशेष गरी कर्कट राशिमा 7:43 तत्प्रान्त सिंह राशिमा प्रवेश गर्दै हुनुहुन्छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यस्तै गरेर विशेष गरी आज सूर्योदय बिहानको 5:11 भयो भने साँझ सूर्यास्त 6:50 हुनेछ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। आज युग कवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्तीको दिन पनि रहेको छ। आज शनिबार रहेको छ। आज अष्टमी तिथि साथै पवित्र तिथि पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। विशेष गरी आजको दिनमा चन्द्र अस्त रहनेछ 12:16 चन्द्र राशि सिंह राशि 8:35 भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी पालो रहेको छ। आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा पनि चर्चा हुने गर्नेछौ। आजको लागि विशेष गरी अशुभ समय यानि कि आजको राहुकालको विषयमा सर्वप्रथम जानकारी गराउँछु। त्यसपछि शुभ समय लाभ समयको विषयमा पनि चर्चा भन्ने गर्नेछौ। आजको कालो बेलाको समय रहेको छ विशेष गरी बिहानको 5:11:07 बिहानको 6:53:30 कालो बेला रहेको थियो भने अब कालो बेला रहनेछ साँझको 5:07:48 साँझको 6:50:11 आज कालो बेला रहनेछ। यस्तै बेला शुभ बेला रहेको छ बिहानको 6:53:30 बिहानको 8:35:43 शुभ बेला रहनेछ। यानि कि अहिले यतिखेर शुभ बेला चलिराखेको छ। लाभ बेलाको समय रहेको छ विशेष गरी दिउँसोको 1:43:02 दिउँसोको 3:25:25 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। पालो रहेको छ ग्रह गोचर कुन कुन राशिमा आएर विशेष रूपमा चर्चा हुने गर्नेछ। सूर्य वृष राशिमा चन्द्रमा अहिले यतिखेर कर्कट राशिमा यस्तै गरेर मंगल वृष राशिमा बुध वृष राशिमा बृहस्पति मिथुन राशिमा शुक्र मिथुन राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुको राशि कर्कट राशि आउनेछ। अश्लेषाको चौथो चरण नाम आउँछ डोबाट नाम आउँछ डोलराज डोलमाया डोलकुमारी यस्ता नाम आउँछ। अन्त्य राक्षसी गर्न परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पारा रहेको छ आजको दिन तपाईँहरूको कहाँ कसरी के गरेर
1: व्यतीत रहन्छ मिश्रादी बाह्र राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ। लगनशीलता परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष लेखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश काममा बाधा हुने समय रहेको छ। आफ्ना कमजोरीमाथि टिका टिप्पणी हुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदासम्म उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नु अघि राम्रो विचार बुझ्नुहोला। व्यवसायमा बाधा पुग्न सक्छ भने अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। व्यवसायमा आंशिक लाभ हुनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन आर्थिक काम लिँदा राम्रो प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउँदैछन्। रोकिया काम बन्दै जानेछन् भने नयाँ काम प्रारम्भ गर्ने पनि समय रहेको छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सफल भइनेछ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि प्रशस्त धन आर्जन हुने समय रहेको छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन अध्ययन लेखनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुगत समस्याले उत्साह जगाउनेछ। आमदानीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। भौतिक अभिव्यक्तिको तारिफ हुँदै जाँदैछन्। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदै फाइदा हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघरी स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउन जानेछन् भने सहयोगहरू प्रशस्त मात्रामा भेटिनेछन्। विषयका परिवर्तनसँग भेटघाट हुन सक्छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। सुन्दर पहिरनका साथ व्यक्तित्व विशेष गरी कुशलता प्रदर्शन गर्ने अवसर समेत प्राप्त हुने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन खर्चको जोर गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सतर्क रहनु पर्ला। लागत मूल्याङ्कन नगरी काम थाल्दा समस्या पर्न सक्छ। खर्च लागे पनि यात्राको साइज जुन सक्छ। टाढाका साथीभाइको निम्त प्राप्त हुने समय रहेको छ। अवश्यको खोजीमा केही दौधुप गर्नु पर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन्। अलि सजग रहेर अगाडि बढ्दा राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9854572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा सजिलै लक्ष्य पुग्न सकिन्छ। प्रतीक्षा गरेको काम सम्पादन हुँदै जानेछन्। दैनिक आवश्यकता पूरा हुँदै जानेछन्। मेहनतको फल प्राप्त हुनेछ। समय लागे पनि मेहनतले काम बढाउन सकिन्छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार साझेदारी सटापटामा लाभ मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदै फाइदा हुने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन गरेको कामले नामदाम इनाम दिलाउनेछ। कर्म क्षेत्रमा गरेको साधना सिद्ध हुँदै जानेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसर पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। पदासीन व्यक्तिसँग मित्रता बढ्न सक्छ। पेसा व्यवसाय पनि फाइदै फाइदा हुनेछ। पारिवारिक माहौल भने केही अशान्त रहन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन मेहनत परे पनि भाग्यले राम्रो अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्दै जानेछन् भने अवसर तथा सफलबारे पछ्याउनेछन्। टाढीका मित्र र नजिकाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि पर्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइन्छ। अभाव हट्नुका साथै नामदाम इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउने खालको यो गोइ राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्ध तत्काल नपाइला, सोचेको समयमा काम नबन्न सक्छ, रोकिया काम दोहोर प्रयत्न गर्नु पर्ला, आफ्ना सूचना बाहिरिन सक्छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला, उपलब्धिलाई केही समय प्रतीक्षा गर्नु पर्ला, केही अवसर प्राप्त भए पनि कामको मेसो नमिल्ला, व्यवहारमा पछि परिन्छ, अरूका लागि बुद्धि र श्रम समेत खर्च गर्नुपर्ने खालको यो गोइ राशि मकर लाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन हाँसखेल र मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहँदैछ। आफन्तको सत्कार पाइन्छ। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। भौतिक खेलन जुट्नले जीवनशैलीमा परिवर्तन आउन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय पनि राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य कमजोर बन्नाले चिताएर काम रोकिन सक्छ। गोपनीयता बाहिरनाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। श्रम गरिकन चिताको मूल्य प्राप्त नहुन सक्छ। तैपनि उपलब्धिको साथ पहिचान गर्न सकिन्छ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल भने बढ्न सक्छ। अलि सजग रहेर अगाडि बढ्दा राशि मिल्लाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: क्या तपाईं भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तु शास्त्र सम्बन्धी परामर्श
2: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
2: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
2: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
2: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: ग्रह
2: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
2: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
4: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
5: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने परिणाम
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
6: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: यहाँको विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भनी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब हुने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी भनी हामी तपाईँलाई गराउने गरेका छौँ। 9845275223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। आज हामी हिन्दू धर्मको अत्यन्त पवित्र व्रत एकादशी व्रतको महत्व, कारण र लाभबारे चर्चा गर्दै जाँदैछौ। एकादशी केवल एक व्रत मात्र होइन, यो शरीर मन र आत्माको शुद्धिकरणको महान साधनाको रूपमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिन विशेष तपाईँलाई म यसकै विषयमा चर्चा गर्नेछु। एकादशी तिथि के हो, एकादशी तिथि भन्नाले के बुझिन्छ, एकादशी भनेको कहिले कहिले आउँछ, कति कति दिनमा आउँदछ, एकादशी व्रत बस्नाले कुन देवता खुसी कुन देवता दुखी, एकादशीमा अन्न खाना हुन्छ हुँदैन, खाए के हुन्छ भन्ने विषयमा पनि चर्चा म धार्मिक र वैज्ञानिक तरिकाले पनि भन्नेछु। चना मासको 11 तिथिलाई एकादशी भनिन्छ, यानि कि प्रतिपदादेखि 11 भनेको एकादशी, 11 तिथिलाई एकादशीको रूपमा हामीले भन्न सकिन्छ। हरेक महिनामा दुई पटक एकादशी आउने गर्दछ, एउटा शुक्ल पक्षको एकादशी, एउटा कृष्ण पक्षको एकादशी आउने गर्दछ। यसरी वर्षभरि 24 एकादशी पर्दछन् र यदि कुनै वर्षमा अधिक मास पर्यो भने दुईटा एकादशी थपिएर 26 एकादशी पर्ने गर्दछ। शास्त्र के भन्छ भन्दाखेरि, एकादशीम व्रतम कृत्वा सर्व पापै प्रमुच्यते, एकादशीको व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भएर जान्छ भनेको छ। भगवान विष्णु नारायणको कृपा विशेष प्राप्त हुन्छ एकादशी व्रत बस्नाले, पाप क्षय हुन्छ, पुण्य वृद्धि हुँदै जान्छ, मोक्ष मार्ग सहज हुन्छ, आफ्नो बाटो मृत्यु पर्यन्त मोक्ष मार्ग सहज हुन्छ, सजिलो हुन्छ भन्ने कुरा देखाउँछ। शारीरिकको हिसाबबाट हेर्दाखेरि यस दिन पाचन शक्ति कमजोर रहन्छ भन्ने कुरा पनि हुन्छ। अन्न खाँदा शरीरमा विशेष गरी चाहिँ ग्यास पनि हुन सक्छ, रोग प्रतिरोधात्मक शक्ति यसले चाहिँ घटाउन सक्छ एकादशीको दिन अन्न खाँदाखेरि। मानसिकको हिसाबबाट हेर्दा मन पनि शान्त रहने, कति राम्रो, क्रोध लोभ घट्ने, विशेष गरी जप ध्यानमा मन लाग्ने एकादशीको व्रत बस्नाले चाहिँ विशेष गरी चाहिँ। शास्त्र अनुसार एकादशीमा अन्नमा पाप सक्रिय रहन्छ, अन्नमा कलियाएर बस्ने, अन्नमा पाप आएर बस्ने र त्यो अन्न खाँदा पाप पनि खाने भएकाले विशेष गरी चाहिँ अन्न पच्न गाह्रो हुने, ग्यास अपच आलस्य आउने, ध्यान जप पूजा पाठ गर्दाखेरि मन केन्द्रित नहुने, इन्द्रियहरू आफ्नो वशमा आफ्नो कन्ट्रोलमा नरहने भने त्यसैले चामल गहुँ दाल मकै निषेध गरिएको छ, कोदोहरू यी कुराहरू त भइहाले। अन्न खाँदा के हुन्छ त भन्दा, व्रतको व्रत जति पनि व्रत तपाईँले गर्नुहुन्छ जीवनमा त्यो व्रत नष्ट भएर जान्छ, शरीर भारी हुने, मानसिक चञ्चलता आउने, आध्यात्मिक लाभ घट्ने, आध्यात्मिकतिर भावना भाव नजाने भन्ने कुराहरू हुन्छ। अनि यदि तपाईँले व्रत बस्नुभयो भने चाहिँ शरीर हल्का रहन्छ, मन स्थिर रहन्छ, ध्यानमा सहज हुन्छ, रोगबाट सुरक्षा प्राप्ति हुन्छ, पुण्य लाभ पनि मिल्छ। विशेष गरी चाहिँ यहाँबाट भनेको छ एकादशीमा अब सकिन्छ भने कुनै कुनै एकादशी अन्न पनि नखाने, जल पनि नखाने हुन्छ, जस्तै निर्जला एकादशीको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। एकादशी धेरै प्रकारका एकादशी हुन्छन् है, यसमा पनि एकादशीमा हामीले फलाहार अथवा मान्य वस्तु, जस्तै गरी फलाहारमा के गर्न सकिन्छ भन्दा, फलफुलहरू कुनै पनि फलफुलहरू हामीले सेवन गर्न सकिन्छ, दुध दहीहरू घिउहरू सेवन गर्न सकिन्छ, मिश्री मह मिश्रीहरू खान सकिन्छ, मह नखाएको राम्रो भनिन्छ। विशेष गरी चाहिँ बदाम किसमिसहरू खाने, उसिनेको आलुहरू, यस्तै गरी तरुलहरू उसिनेर खान सकिन्छ, पिँडालुहरू उसिनेर खान सकिन्छ, यस्तै गरी साबुदानाहरू खान सकिन्छ, यस्तै गरी स्यावैहरू, नभुटेको स्यावैहरू चाहिँ हामीले लिन सकिन्छ दुधमा पकाएर। अन्न निषेध गरिएको छ, अन्नमा दाल पनि पर्ने गर्छ, लसुन प्याज भइहाल्यो, मासु मदिरा भइहाल्यो, बढी मसलायुक्त खानेकुरा हामीले खान हुँदैन भनेर भनेको छ। विशेष गरी चाहिँ एकादशी व्रत बस्नुको असाध्यै सरल तरिका भनेको बिहान उठेर स्नान गर्ने, नुहाइ धुवाइ गर्ने, विष्णु पूजा गर्ने, त्यसपछि ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जापहरू गर्ने, सक्नुहुन्छ भने विष्णु सहस्रनाम गीता पाठहरू गर्नुहोस्, भागवत पाठहरू गर्नुहोस्, तपाईँको लागि असाध्यै राम्रो। हुनेछ। विशेष गरी तपाईँले एकादशीको दिनमा पूजा पाठहरू विशेष तरिकाले गर्नुपर्ने हुन्छ। पूजा पाठ दैनिक रूपमा गर्ने गर्नुहोस्। एकादशीको दिनमा तुलसी पात नचोड्नुहोस्। तुलसी पात टिपेर राख्दा पनि हुन्छ, तुलसीको मन्जरीहरू टिपेर राख्दा सुकाएर राख्दा पनि एक वर्षलाई त्यसले काम गर्छ। द्वादशीमा पारण गर्ने, तपाईँले द्वादशीको दिन यानि कि भोलिपल्ट एकादशीको भोलिपल्ट तपाईँले विशेष रूपमा चाहिँ अन्न सिधा दान गरेर अथवा कुनै ब्राह्मणलाई भोजन गराउने, भान्जा भान्जी कोही हुनुहुन्छ भने घर नजिकै हुनुहुन्छ उहाँहरूलाई ज्वाइँ चेलाएर बोलाएर उहाँलाई भोजन गराएर भोजन सकेपछि दक्षिणा 150, 200, 500, 1000, 5 रुपियाँ किन नहोस् दान दक्षिणा गरेर अनि मात्रै आफूले भोजन गर्नु उपयुक्त हुन्छ द्वादशीको दिन चाहिँ भोलिपल्ट। विशेष गरी व्रत पनि धेरै प्रकारका व्रतहरू हुन्छन्। आफ्नो स्वास्थ्य अनुसार तपाईँले चाहिँ व्रत लिनु एक धर्म पनि हो। फेरि आफ्नो शरीरलाई मानेर धर्म
1: लिनुखेरि
0: चाहिँ विशेष गरी एउटा हुन्छ निर्जला व्रत, एकदम सर्वश्रेष्ठ रूपमा मानिन्छ। निर्जला भनेको जल पनि नपिएकन व्रत बस्ने। एउटा हुन्छ जल आहार व्रत हुन्छ, एउटा जल आहार भनेको पानी पिएर व्रत बस्ने हुन्छ, एउटा फल आहार हुन्छ यानि कि फल फूल खाएर पनि व्रत बस्न सकिन्छ भन्ने कुराहरू हो। अब यसमा कसै कसैले के भन्नुहुन्छ भन्दा दिनैभरि भोकै बस्दाखेरि शरीरलाई हेल्थलाई असर गर्छ भनेको छ। वैज्ञानिक साइन्सले पनि के भनेको छ भन्दा महिना दिन 15 दिनमा हप्तामा 1 दिन फास्टिङ गर्नु शरीरलाई रेस्ट हुन्छ, भित्रको इन्जिनहरूलाई रेस्ट हुन्छ, पेटलाई रेस्ट गराउँछ भनेर वैज्ञानिकले पनि भनेको छ। अहिले बल्ल तर हाम्रा ऋषि मुनि महर्षि हाम्रा धर्मशास्त्र ग्रन्थहरूले परापूर्व कालदेखि नै एका अरूको व्रत बस्न सके पनि नसके पनि एकादशीको व्रत चाहिँ बस्नु भनेर भनेको छ। हो कि होइन? अहिले यो साइन्सले पनि त्यही भन्छ, विज्ञानले पनि त्यही भन्छ। तपाईँको चाहिँ 1 दिन व्रत बस्नु, केही पनि नखाइकन व्रत बस्नु, भित्र भएका मैला धै मैला सबै कुरा नष्ट भएर जान्छ भनेर भनेको छ। विशेष गरी चाहिँ मुख्य एकादशी चाहिँ जस्तै गरी मोक्षदा एकादशी, यस्तै गरी पुत्रदा एकादशी, जस्तै जया एकादशी, जस्तै गरी आमालक्की एकादशी, पापमोचन एकादशी, कामदा एकादशी, निर्जरा एकादशी, देवशयनी, पवित्र, इन्दिरा, रमा, उत्पत्तिका एकादशी, देव उठनी एकादशी, ठूलो एकादशी भनिन्छ नि त, हो कि होइन? यसरी एकादशीहरू पनि लिन सकिन्छ। एकादशी व्रत भनेको धर्म, स्वास्थ्य र आध्यात्मिक उन्नतिको अद्भुत संगम हो। विशेष गरी चाहिँ महिना महिनामा 1 दिन आत्मालाई विश्राम पनि दिनुपर्छ क्या हामीले। विशेष गरी चाहिँ महिना महिनामा हामीले 1 दिन आत्मालाई शुद्ध पार्ने, शान्ति पार्ने, अद्भुत पार्ने पनि भन्ने कुराहरू पनि देखाउँछ। एकादशी व्रत बस्नाले पितृलाई कतिको राम्रो हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु। धेरैले सोध्नुहुन्छ एकादशी व्रत बसाउने हाम्रो पितृले खुसी हुन्छन् त भनी भन्नुहुन्छ, होइन? अब यसको विषयमा पनि म तपाईँलाई यही एकादशीको विषयबाट नै तपाईँकोलाई विशेष गरी जानकारी म गराउँछु। विशेष गरी शास्त्रीय के प्रमाण छन् भन्दा गरुड पुराण र पद्म पुराणमा स्पष्ट भनिएको छ एकादशी व्रतको पुण्य सिधै पितृलोकसम्म पुग्ने गर्दछ पनि भनेको छ। तपाईँले सुन्नुलाई ध्यान दिएर, यो चाहिँ गरुड पुराणमा पनि लेखा छ अनि यस्तै पद्म पुराणमा पनि यो प्रष्ट भनिएको छ कि एकादशी व्रत बस्नाले सिधै पितृलोक सम्बन्ध पनि हाम्रो एकादशी व्रतको शक्ति पुग्ने गर्दछ। एकादशी व्रत बस्दा प्राप्त हुने पुण्य श्राद्ध तर्पण दान जति प्रभावकारीको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर भनेको छ। विशेष गरी पितृ दुःख नाश हुने, पितृलाई कतिको राम्रो हुन्छ त, होइन? हाम्रा दिवंगत आत्मा र हाम्रा चाहिँ पितृहरू परापूर्व कालदेखिका आएका कतिको नाश, पितृ दुःखहरू कतिको नाश हुन्छ कि पितृलाई कतिको फाइदा पुर्याउँछ, यसले जलमल गर्छ है, गर्दैन त? हामीले हाम्रो एकादशी व्रतले हाम्रा पितृहरूलाई कतिको राम्रो हुन्छ भन्ने कुरा पनि म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु। तपाईँले बुझि पनि राख्नु भएको छ। विशेष गरी चाहिँ पितृहरू प्रेत भूति वा दुःखद अवस्थामा भएमा, है, सबैको हुन्छन् भन्ने कुराहरू छैन। अकाल मृत्यु भएको छ, उमेर नपुगेका मृत्यु भएको छ, सानैमा बालाको मृत्यु भएको छ, कर्म पुगेको छैन, नारायण बलि त्रिपिण्डहरू गर्नुभएको छैन भने चाहिँ अलिकति समस्या हुन सक्छ। एकादशीको पुण्यले उद्धारको मार्ग खोल्ने गर्दछ। उद्धारको मार्ग भन्नाले तपाईँ कहीँ जाँदै हुनुहुन्छ, है, तपाईँ कहीँ जाँदै हुनुहुन्छ, बाटोमा चक्कजाम भयो अथवा बाटोमा तपाईँको पहिरो गयो भने एकादशीको व्रत बस्नुभयो भने जसरी बाटो चाहिँ तपाईँको खुल्छ, खुलो भने तपाईँ जुन ठाउँमा सजिलोसँग पुग्न सक्नु, त्यसै गरी तपाईँले एकादशी व्रत बस्नुभयो भने हाम्रा पितृहरूले चाहिँ उद्धारको मार्ग बाटो खुल्नेछ, उहाँलाई उद्धार हुनको लागि सजिलो हुनको लागि बाटो खुल्नेछ। पितृलोकमा सुख तृप्ति र शान्ति मिल्ने गर्दछ, पितृलोकमा उहाँहरू खुसी भएर बस्नुहुन्छ। तृप्त भनेको आनन्द, आनन्द साथ जल पानी अन्नहरू सबै लिन सक्नुहुन्छ उहाँले। हामीले दिएका पिण्डदान अन्नदानहरू तर्पण पानीहरू पनि उहाँले चाहिँ लिन सक्नुहुन्छ भन्ने कुरा विशेष गरी हो कि अब एकादशी व्रत बस्नाले विशेष गरी हाम्रो पितृ पनि जुन पितृदोष परेको हुन्छ त्यो पितृदोष पनि हट्छ त, कतिको हट्छ त भन्ने विषयमा पनि म विशेष तपाईँलाई ध्यान दिन्छु। घरमा बारम्बार समस्या अवरोध रोग अशान्ति सन्तानको प्रगति रोकिनु नियमित एकादशी व्रतले पितृदोष क्रमशः शान्ति हुने गर्दछ। पितृदोष भयो भने के हुन्छ भन्दा घरमा बारम्बार समस्या आइरहने, परिवारमा झैझगडा मनमुटाव भइरहने, जे काम गरेर अवरोध भइहाल्ने, रोग आउने, अशान्ति हुने, एउटालाई एकजनालाई स्वास्थ्यमा सुधार भयो भने अर्कोलाई स्वास्थ्यमा समस्या आउने, अर्कोलाई सुधार भयो भने अर्कोलाई समस्या आउने, सन्तानको प्रगतिहरू रोकिने, छोराछोरीको पढाइ रोकिने, बाधा आउने, उन्नति प्रगतिमा बाधा, विवाहमा बाधा, सन्तानमा बाधाहरू आउने, नियमित एकादशी व्रत बस्नाले चाहिँ विशेष गरी पितृदोष चाहिँ बिस्तारै बिस्तारै नाश हुन्छ। यो चाहिँ छिट्टो तुरन्तै नाश हुँदैन, बिस्तारै बिस्तारै नाश हुन्छ व्रत बस्नुभयो भने चाहिँ। अनि पितृको आशीर्वाद कतिको पाइन्छ त हामीले एकादशी व्रत बस्नाले भन्ने विषयमा पनि तपाईँले ध्यान दिनुहोला। पितृ सन्तुष्ट भएमा हामीलाई के मिल्छ त भन्दा सन्तानको आयु हुन्छ, विद्या धन कीर्ति बढ्ने गर्दछ, वंश वृद्धि हुन्छ, घरमा सकारात्मक ऊर्जा फैलिन्छ। त्यही भएर हामी भनिन्छ देवता रिसाए पनि पितृ खुसी पार्नुपर्छ, देवताले दिए तापनि पितृले हरे लान सक्छन्। तपाईँलाई थाहा छ कि छैन, तपाईँले घरमा नारायण पूजा, सत्यनारायण पूजा, रुद्री पूजा, घर वास्तु, छोराछोरीको व्रत हुँदा विवाह गर्दाखेरि सर्वप्रथम तपाईँले के गर्नुहुन्छ पूजामा बसेर गाईदान गरिसकेपछि भन्दा रातो सेतो पहेँलो ध्वजा छुट्याउनुहुन्छ, लगेर कतै बान्नुहुन्छ, कुलकुराइको ठाउँमा लगेर बान्नुहुन्छ, धुपबत्ती गर्नुहुन्छ, इष्ट देवता कुलदेवता पितृहरूलाई पहिला सुरुमा तपाईँले खुसी पारेर अनि मात्रै तपाईँ पूजामा बस्नुहुन्छ। तपाईँले गुरुजीहरूले यो कुरा भन्नु पनि भएको होला, ध्वजाहरू उठाउनुहोस् लगेर भनेर सुरुमा ध्वजा उठाउनु पर्ने गर्दछ। गौदान गरिसकेपछि गौदी तपाईँले लगेर ध्वजा उठाउने, धुपबत्ती गर्ने, फल नैवेद्यहरू केही पाकेका नैवेद्यहरू पनि तपाईँ चढाउनु गर्नु भएको छ। यदि त्यस्तो गुरुबाहरूले तपाईँलाई गराउनु भएको छैन भने भन्नु होला, गुरुबा फलानु गुरुले त भन्नुहुन्थ्यो, प्रेम गुरुले कार्यक्रम ज्योतिष वास्तुको समयमा रुद्री पूजा नारायण पूजा जे काम गरे पनि सुरुमा ध्वजा पताका उठाउनुपर्छ अनि मात्रै पूजा गर्नुपर्छ, गोदान गरिसकेपछि भन्नुभएको छ। यो कुरो हो कि होइन गुरुबा भनेर सोध्नुभयो भने हो नानी हो बाबु भनिहाल्नुहुन्छ उहाँहरूले पनि है। सबै कुराहरू गुरुबाले सम्झिराख्नुहुन्छ भन्ने कुरा पनि छैन, बिर्सिएर पनि सक्नुहुन्छ, त्यो भएर तपाईँले पनि सम्झाउन सकिन्छ हो कि होइन भन्नुहोस् त। त्यो भएर सम्झाउनु होला, तपाईँले गुरुबाहरूलाई पनि सम्झाउनु होला पनि भन्न म सक्छु तपाईँको विशेष गरी चाहिँ। अब श्राद्ध गर्न नसक्दा पनि पुण्य प्राप्त हुन्छ त, श्राद्ध तर्पण गर्न नसक्ने अवस्थामा एकादशी व्रतले के हुन्छ त? यदि तपाईँ अशक्त हुनुहुन्छ, फेरि श्राद्ध कर्म गर्न नसक्ने भन्ने कुरा नगर्ने होइन फेरि है, नसक्ने अवस्थामा जस्तै तपाईँ विदेशमा हुनुहुन्छ गर्न पाउनुहुन्न, कसैको तपाईँ बन्धनमा हुनुहुन्छ गर्न पाउनुहुन्न, तपाईँ जेलमा हुनुहुन्छ, तपाईँको जसले श्राद्ध गर्नुपर्ने मान्छे हो उहाँ जेलमा हुनुहुन्छ गर्नुभएको छैन, गर्न पाउनु भएको छैन, विदेशमा हुनुहुन्छ विदेशमा श्राद्धहरू गर्न पाइँदैन, अहिले हाम्रो विदेशी मुलुकमा आफ्नो तरिकाले बस्नु भएको छ, घर गृहस्थी सबै कुरा चल्नु भएको छ, श्रीमान श्रीमती सँगै हुनुहुन्छ भने उहाँ उही तपाईँले श्राद्ध गर्नुपर्छ। फेरि म गर्न पाइनँ, विदेशमा छु, घरमा गएर गर्छु, नेपालमा गएर गर्छु भन्न पाउनुहुन्न। तर तपाईँ विदेशमा एक्लै हुनुहुन्छ, ड्युटी छ तपाईँको चाहिँ, अहिले छुट्टै प्रकारका ड्युटीहरू रहेको छन्, गर्न पाउनुहुन्न, भ्याउनुहुन्न भने तपाईँले के गर्ने भन्दा एकादशीको व्रत बस्नाले के हुन्छ त भन्दा यसले ठूलो सहारा बन्ने गर्दछ। श्राद्धै गर्नु पर्दैन अथवा श्राद्ध नगरे पनि फल मिल्छ भन्ने चाहिँ होइन, तर यसले के गर्छ भन्दा रोकथाम चाहिँ गर्न सक्छ तपाईँले यदि एकादशी व्रत बस्नुभयो भने चाहिँ। विशेष गरी महिला वृद्ध असहाय व्यक्तिको लागि उपयोग हुन्छ, यो विशेष वृद्ध हुनुहुन्छ होइन, 90-95 वर्षको बुवा हुनुहुन्छ, उठ्न बस्न सक्नुहुन्न, श्राद्ध गर्न सक्नुहुन्छ, आँखा देख्नुहुन्न, अशक्त हुनुहुन्छ भने, असहाय हुनुहुन्छ, अपाङ्गहरू पनि हुनुहुन्छ भने एकादशीको व्रत त बस्न सकिन्छ हामीले हो कि होइन, यो विशेष गरी तपाईँले गर्न सकिन्छ। अब कुन एकादशी पितृको लागि विशेष फलदायी हुन्छ त? एकादशी त मैले अहिले भने तपाईँलाई, एकादशी 24 हुन्छन् अनि यसमा पनि तपाईँको अरू दुईटा थपिन सक्छ, मलमासहरू छैमासहरू पर्यो भने दुईटा एकादशी थपिन सक्छन् विशेष गरी चाहिँ। अब अत्यन्त प्रभावकारी एकादशीहरू विशेष विशेष 3-4 जति एकादशी रहेका छन् पितृको लागि चाहिँ विशेष गरी चाहिँ, जस्तै इन्दिरा एकादशी, पितृ उद्धारका लागि सर्वश्रेष्ठ एकादशी हो यो इन्द्र एकादशी चाहिँ। प्रिय योनिमा परेका पितृलाई यसले मुक्ति दिलाउँछ। यो पितृपीठी तपाईँले इन्दिरा एकादशी व्रत बस्नुभयो भने चाहिँ यसले मुक्ति मिल्ने गर्दछ। एकादशी व्रत बस्दाखेरि एकादशी व्रत बस्ने भोलिपल्ट शिरादान गरेर ब्राह्मणलाई अथवा जी तपाईँको भान्जाहरू कोही हुनुहुन्छ, ज्वाइँहरू कोही हुनुहुन्छ, जनै लाउने खालको ज्वाइँ चाहियो, फेरि ज्वाइँ जनै लाउने खालको होइन। भान्जा भान्जीले भन्ने, ज्वाइँ पनि लाउँदैन भान्जा भान्जीले होइन, भान्जाले ज्वाइँले ज्वाइँ पनि लाउनुहुन्न होइन। खानेकुराहरू जे पनि खानुहुन्छ, ड्रप ड्रप पूजापाठ केही छैन है। उयो तपाईँको नामको मात्रै भान्जा भान्जीले दान दक्षिणा गरेर हुँदैन। तपाईँले दिनुभएको दान दक्षिणा त्यो भान्जा भान्जीले पचाउन सक्नु पर्यो नि त, हो कि होइन। झोलीका देवता भन्दैमा सबै देव राम्रो हुन्छन् भन्ने कुरा पनि छैन। फेरि यसरी कुरा बुझ्ने होला, प्रष्ट रूपमा म भन्छु। फेरि भान्जा भान्जी रिसाउन पाउनुहुन्न, जे पनि खाने, मास मदिराहरू पनि खाने होइन। तपाईँको चाहिँ मुखमा जे भेटिन्छ अगाडि जे भने झ्याप्झुप पारा खाइहाल्ने पनि कति हुन्छ नि त, हो कि। नबार्ने सन्ध्या बन्धन भनेको जप, बिहान बेलुका यसो सन्ध्या बन्धन नगर्ने, पूजापाठ नगर्ने है, दान दक्षिणा गरेर हुँदैन। यदि कुनै पनि भान्जा भान्जीको अरू जे जस्तो भए पनि जनै लाउनु भएको छैन, टुपी पनि पाल्नु भएको छैन भने त्यो भान्जा भान्जीलाई दान गरेर काम छैन। के भन्छ भन्दा, स्नाने दाने जपे होमे सन्ध्यायाम देवता अर्चने शिखाबन्धन बिना कर्म नकुरियत भई कथा चने भनेछ। यदि शिखाबन्धन हुँदैन भने स्नान दान जप तप होम आदि गरेर सबै कुराहरू नष्ट भएर जान्छन्, गरेको फल मिल्दैन भन्छ। यदि कपाल झरेको छ, तपाईँको शिर तालु रहेको छ, शिखै छैन गुरु मेरो भन्नुहुन्छ भने पनि तपाईँले एउटा कुशको शिखा बनाएर पनि तपाईँको शिरमा राख्नुपर्ने हुन्छ। श्राद्ध गर्दाखेरि यदि कपाल नखोलिकन तपाईँले श्राद्ध गर्नुहुन्छ भने श्राद्ध प्रकरणमा के लेखेको छ प्रष्ट भन्दा तपाईँ नरिसाउनु होला, म तपाईँलाई भनेर खुलेर भन्छु। यदि तपाईँले श्राद्ध गर्दा कपाल खौरिनुहुन्न, दाढी कपाल गर्नुहुन्न भने एक छाकी नगरिकन कपाल नखौरिकन श्राद्ध गर्नुहुन्छ भने जुन तपाईँले सिधादान गर्नुहुन्छ, अन्नदान गर्नुहुन्छ, त्यो भनेको विष्टा समान हुन्छ पितृको लागि भनेको छ। विष्टा भनेको फोहोर, दिशा समान हुन्छ भनेको छ होइन। जस्तो कि तर्पण दिनुभयो, जल दिनुभयो, दुध दिनुभयो भने त्यसले के हुन्छ त्यो भन्दा रगत समान, पिप समान हुन्छ भनेको छ। तपाईँ आफै भन्नुहोस् आफ्नो बुवा आमालाई, तपाईँले पिप रगत विष्ठा दिने हो कि अन्न जल दिने हो? कपाल खौरिनु पर्छ हेर्नुहोस्, कपाल पनि खौरिनु पर्छ भनेर वैज्ञानिकले पनि भनेको छ। फेरि हेर्नुहोस् बेला बेलामा कपाल पनि खौर्यो भने कपालमा रोग लाग्दैन, चर्ममा रोग लाग्दैनन् भनेर पनि भनेको छ। फेरि हेर्नुहोस् वैज्ञानिकले पनि भनेको छ, साइन्सले पनि भन्छ, हाम्रो आध्यात्मिक धार्मिकले पनि ग्रन्थहरूले पनि भनिराखेका छन् कपाल खौरिनु पर्छ भनेर श्राद्ध गर्दाखेरि चाहिँ। अनि इन्दिरा एकादशी सबैभन्दा प्रभावकारी हामी यतातिर थियौं। पितृको लागि कुन विशेष गरी फलदायी एकादशी हुन्छ भन्दा इन्दिरा एकादशीको व्रत बस्नुभयो भने पितृ उद्धारका लागि सर्वश्रेष्ठ हुन्छ, अनि प्रेत योनिमा परेका पितृलाई यसले मुक्ति गराउने गर्दछ। यस्तै गरी पाप मोचनी एकादशीको व्रत तपाईँ बस्नुभयो भने पितृ दोष नाश भएर जान्छ, अनि कुलमा शान्ति हुन्छ भने घरमा तपाईँको घरमा शान्ति हुन्छ। यस्तै गरी मोक्षा एकादशीको व्रत लिनुभयो भने के हुन्छ भन्दा पितृलाई मोक्ष मार्गतर्फ धकेल्छ, यसले चाहिँ राम्रो हुन्छ। यसले यस्तै गरी चाहिँ विशेष गरी आमलकी एकादशी, जुन अमलाको पूजा गर्ने दिन एकादशी हुन्छन् नि, त्यसलाई भन्छ आमलकी एकादशी। आमलकी एकादशीको व्रत बस्नाले पितृलाई दीर्घ सुख हुन्छ, सधैँभरि सुख आनन्द भइरहन्छ भन्ने कुराहरू हो। सरल विधि बिहान मैले अहिले पनि भनेको छु तपाईँलाई चाहिँ, म फलानो फलानो पितृको शान्तिको लागि एकादशी व्रत बस्दैछु भनेर यसो जौ तिल पानी लिएर चाहिँ तुलसाको मठमा गएर संकल्प गर्नुहोस्। दाहिने हातको हतग्रामा जौ तिल हाल्नुहोस्, एउटा कुसा टुक्रा दुई तिनवटा कुसा टुक्रा हाल्नुहोस्, अनि जल लिएर म चाहिँ फलानो फलानो पितृको लागि चाहिँ म आजको एकादशीको व्रत बस्दैछु, पितृ खुसी भएर मेरो एकादशी सफल पारुन् भनेर तपाईँले त्यसरी पनि भन्न सक्नुहुन्छ। अनि ओम नमो भगवते वासुदेवाय 108 पटक कम्तीमा, नभए 1008 पटक गर्नुहोस्, नभए 11,000 चोटि तपाईँले दिनभरिमा व्रत दिन यो गर्न पनि सक्नुहुन्छ। साँझमा दियो पनि बाल्नु पर्दैन, द्वादशी पारण गर्ने, एकादशीको पारण पनि गर्न सकिन्छ भन्ने गरी विशेष गरी चाहिँ शास्त्र अनुसार महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुने गर्दछ। छोरा मान्छे र छोरी मान्छे यसले गर्नुहुन्छ, त्यसले गर्नुहुन्छ, मेरा श्रीमतीले गरिहाल्छन् नि, आमाले गरिहाल्नुहुन्छ नि, मैले किन गर्नु पर्यो र भन्ने कुरा हुने समान हुन्छन्। महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुन्छ। पति पिता ससुरा सबै पितृ तृप्त भएर सन्तुष्टि हुन्छन् भनेर पनि भनेको छ। इन्दिरा एकादशीको तपाईँले कथा पनि सुन्नुहोस्, काहीँ किताब किन्नुहोस्, एकादशी महात्म्यहरू पाउँछ, किन्नुहोस्। पितृलाई विशेष चाहिँ त्यहाँ भनेको छ, विशेष गरी चाहिँ यसले चाहिँ तपाईँले फल दिन सक्छ। एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्तिहरू हुन्छ कि हुँदैन, यसको विषय पनि तपाईँलाई होला फेरि, होइन त? मनमा त उत्सुकता आइहाल्छ, हेर्नुहोस्, कुरा गर्दै गयो कुरा गर्दै गयो, एकादशी व्रत बस्नाले के ग्रह शान्ति पनि हुन्छ त हाम्रो पनि भन्ने होला तपाईँलाई चाहिँ, होइन? तर एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्ति हुन्छ कि हुँदैन भन्दा यो पनि हुन्छ फेरि, तर निश्चित विधि र निरन्तरता सहित गर्नुपर्ने हुन्छ। यो चाहिँ एकादशी व्रत केवल एक धार्मिक कर्म हो, यो ग्रह ऊर्जा सन्तुलन गर्ने साधनाको रूपमा पनि हामी मानिन्छ। अब एकादशी ग्रहको सम्बन्ध, एकादशी र ग्रहको सम्बन्ध कस्तो छ त भन्दा यो जोडिएको सम्बन्ध छ। हेर्नुहोस् फेरि, एकादशी र तपाईँको चाहिँ नवग्रहको सम्बन्ध पनि यसमा जोडिएको छ। किन जोडिएको छ भन्दा एकादशी चन्द्रमासको एघारौं तिथि हो। चन्द्र भनेको मन, व्यापारिक निर्णय, ग्राहक, नगद प्रवाह, एकादशी व्रतले दोष शान्ति हुने गर्दछ। बुध ग्रह व्यापारको मुख्य ग्रहको रूपमा पनि हामी मानिन्छ। बुध भनेको व्यापार, बोलचाल, हिसाब किताब, होइन, यो गर्ने त्यो गर्ने भन्ने, यसमा पनि बुध ग्रहको प्रभाव निकै हुन्छ। एकादशीको पूजा गर्दाखेरि के हुन्छ भन्दा बुध ग्रहको मूल अधिक देवता, व्यापार वृद्धि, ग्राहक सम्झौता सुधार हुन्छ। यसले चाहिँ एकादशी व्रत बस्नाले बुध राम्रो हुने भयो, चन्द्रमा पनि राम्रो हुने भयो, मन मस्तिष्क पनि राम्रो गराउने भयो, व्यापार पनि राम्रो हुने भयो, होइन?

बुध ग्रहको मूल अधिक देवता व्यापार वृद्धि ग्राहक सम्झौता सुधार हुन्छ यसले चाहिँ एकादशी व्रत बसाउने बुध राम्रो हुने भयो चन्द्रमा पनि राम्रो हुने भयो मन मस्तिष्क पनि राम्रो गराउने भयो व्यापार पनि राम्रो हुने भयो होइन बुध ग्रहको मूल अधिक देवता व्यापार वृद्धि ग्राहक सम्झौता सुधार हुन्छ यसले चाहिँ एकादशी व्रत बसाउने बुध राम्रो हुने भयो चन्द्रमा पनि राम्रो हुने भयो मन मस्तिष्क पनि राम्रो गराउने हो व्यापार पनि राम्रो हुने भयो होइन

बुध ग्रहको मूल अधिक देवता व्यापार वृद्धि ग्राहक सम्झौता सुधार हुन्छ यसले चाहिँ एकादशी व्रत भन्ने बुध राम्रो हुने भयो, चन्द्रमा पनि राम्रो हुने भयो, मन मस्तिष्क पनि राम्रो गराउने भयो, व्यापार पनि राम्रो हुने भयो होइन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556-93-495।
2: ए बाबु हतियार टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो

0: हालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौ।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
5: नानी, के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी।
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
4: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 9875082997,
6: 9855109997।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
7: हुन्छ हुन्छ, ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखे पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको
8: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
9: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो।
10: रेडियो साइनिंग 89.8 MHz।
11: तपाईको आफ्नै शैक्षिक संस्थाका कुरा, कहिले शैक्षिक समस्याका कुरा, कहिले शैक्षिक सरोकार वालाका कुरा, यो हो कार्यक्रम शिक्षा र सरोकार।
10: हरेक शनिबार बिहान 8 बजे
11: मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनो 89.8 MHz मा।

0: नमस्कार, पश्चिम चितवनको आवाज रेडियो सैन्यको प्रस्तुति कार्यक्रम शिक्षा र सरकार कार्यक्रम लिएर म प्रस्तोता विश्वराज अर्याल उपस्थित भइसकेको छु। शिक्षा क्षेत्रमा परिवर्तन र हस्तान्तरणको रूपमा रहेको अवस्थामा हामीले शिक्षा क्षेत्रमा आफ्नो लामो अनुभव लिनुभएका व्यक्तित्वहरूलाई, चाहे त्यो भर्चुअल रूपमा होस् अथवा चाहे त्यो फिजिकल रूपमा होस्, उहाँलाई रेडियो साइनोको स्टुडियोमा नै आमन्त्रण गरी उहाँका विचारहरू पछकर्ने गर्ने गरेका छौ। यसै सन्दर्भमा आजका हाम्रा अतिथि हुनुहुन्छ कृष्ण प्रसाद नेपाने, पूर्व क्याम्पस प्रमुख मैयादेवी कन्या बहुमुखी क्याम्पस भरतपुर 10। उहाँ नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघको पूर्व महासचिव पनि हुनुहुन्छ। हाल नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघको सल्लाहकार हुनुहुन्छ। उहाँ फिजिकल रूपमा रेडियो सैन्यको स्टुडियोमा आइसक्नु भएको छ। सर्वप्रथम आजका हाम्रा अतिथि कृष्ण प्रसाद नेपाने सरलाई स्वागत गरौ। सर नमस्कार, पश्चिम चितवन आवाज रेडियो सैन्यमा हार्दिक स्वागत गर्न चाहन्छु। सर, यो शिक्षा जस्तो पवित्र क्षेत्रमा सरको चान्सो कि चोइस हो, मेरो जिज्ञासा। सर,
1: शिक्षा जस्तो क्षेत्रमा शिक्षा क्षेत्रमा लाग्नु पर्छ, शिक्षा सबैको लागि खोजेको छ। बिना शिक्षा हामी समाज राष्ट्रको केही पनि गर्न सक्दैनौ, र व्यक्तित्व विकासदेखि लिएर समग्र राष्ट्रको विकासका निम्ति पनि शिक्षा आवश्यक पर्छ भन्ने कारणले मैले शिक्षा नै च्वाइसको रूपमा राखेको।
0: सरले सबैभन्दा पहिला अध्यापन गराउनु भएको विद्यालय अथवा क्याम्पस कुन हो, त्यो बताउन आधिक अनुरोध गरे।
1: सर्वप्रथम मैले अध्यापन गरेको विद्यालय, म पढेको विद्यालय जानकी माध्यमिक विद्यालय, र मैले पढाउने विद्यालय पनि जानकी माध्यमिक विद्यालय मैले त्यहाँ पढाएको हुँ। र त्यसपछि जानकी विद्यालयमा हुँदै म सालनर कलेज हुँदै मायादेवी कन्या कलेजमा लामो समयदेखि कार्यरत रहेको छु।
0: सर, आफू विद्यार्थी रहँदा शिक्षक सिकाइका उपलब्धि र कठिनाई, र आफू प्राध्यापक अथवा शिक्षक रहँदाको अन्तर के पाउनुभयो, त्यो पनि मेरो जिज्ञासा रहेछ।
1: अब विद्यार्थी रहँदा र टिचिङ गर्दाको अनुभव कस्तो छ भनेर सोधिरहनु भएको छ तपाईँले। त्यसमा पक्कै पनि एउटा विद्यार्थी हुँदाको अनुभव र एउटा टिचर हुँदाको अनुभव पक्कै पनि फरक हुनेछ। र विद्यार्थी हुँदा हामीलाई के लाग्थ्यो भने केही कुरा सिक्नुपर्छ, केही कुरा जान्नुपर्छ भन्ने सोच एक खालको प्रेसरमा जस्तो अभिभावकहरूले गार्जनहरूले यो गर्नुपर्छ है भन्ने खालको धारणा हुन्थ्यो, र हामीले त्यस अनुभवमा चाहिँ विद्यार्थी भएर सिक्ने गर्थ्यौं। र लाग्छ विद्यार्थी हुँदाखेरि हामीले धेरै कुरा हामी अनुभिज्ञ हुन्छौं, त्यति धेरै ब्रेन नलेज हामीसित हुँदैन, सीमित ज्ञान हामीले त्यहाँबाट प्राप्त गर्न सक्छौं। लाग्छ हामी नर्सरीदेखि हुँदै उच्च शिक्षासम्म हामी अध्यापन जान्छौं, त्यो बेलामा हामीले धेरै कुरा सिक्ने अवसर त्यहाँबाट प्राप्त गरेका हुन्छौं। अब तल्लो तहमा जुन कुरा सिकिन्छ त्योभन्दा मात्र अर्को कुरा सिकिया हुन्छ, त्यसै माथि फर्क मार्दै गइया हुन्छ। त्यसले गर्दाखेरि हामीले विद्यार्थी हुँदाको जुन प्र्याक्टिस, जुन अनुभव छ, त्यो साङ्ग्रो घेरामा हामीले अनुभूति गरेका हुन्छौं, र क्रमशः अगाडि बढ्दै जाँदा हामी फराकिलो हुँदै ब्रोड हुँदै अगाडि बढ्न सक्छौं भन्ने लाग्छ एउटा विद्यार्थीको अनुभव हुँदाखेरिको अवस्था। र अब जुन शिक्षण अथवा प्राध्यापक भइसकेपछि अब हामीले के दिनुपर्छ, हामीले धेरै कुरा जान्नुपर्छ भन्ने अझ हामीलाई अनुभूति हुन्छ। किनभने कसैलाई पनि हामीले सिकाउनु पर्छ र बुझाउनु पर्छ भनिसकेपछि पहिला आफू फर्फेक्ट हुनु पर्यो, आफूमा पूर्ण ज्ञान नभएसम्म हामीले हामीसँग भएको ज्ञान अरूलाई दिन सक्दैनौ। त्यसका निमित्त हामीले विद्यार्थी हुँदा भन्दा पनि अझ बढी अध्ययन गर्नुपर्ने अवस्था मैले महसुस गरेँ। धेरै कुरा जानेर, धेरै कुरा रिसर्च गरेर, धेरै कुरा अध्ययन गरेर हामीले पस्कनु पर्ने भएको कारणले हामी धेरै पढ्नुपर्ने र निश्चित ज्ञानहरू निश्चित ठाउँहरूमा दिनुपर्ने भएको हुनाले पक्कै पनि विद्यार्थी हुँदा सजिलो अनुभूति हुन्थ्यो, र पढाउने कुरा एउटा एज अ टिचर एज अ लेक्चर भइसकेपछि अलिक गाह्रो पनि हो, किन धेरै अध्ययन गरेर धेरै विश्लेषण गरेर कहीँ कतै कमी कमजोर नगरिकन हामीले दिन खोजेको कुरा चाहिँ प्रष्ट रूपमा, स्पष्ट रूपमा, र जसले जे कुरा हामीले दिन खोजिरहेका छौँ त्यो प्राप्त गर्ने पनि बुझ्न सक्ने गरी हामी दिनुपर्ने भएको हुनाले दुईटाको जुन एउटा स्टेज छ, जुन एउटा तह छ, पक्कै पनि विद्यार्थी हुँदाको अनुभव र टिचर हुँदाको अनुभव पनि पक्कै पनि फरक भएको मैले अनुभूति गरेको छु।
0: धेरै धन्यवाद सर। अब हिजोको शिक्षा शिक्षकसँग केन्द्रित शिक्षा सिकाइ प्रक्रिया थियो, भने अहिलेको विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रभावकारी बनाउनको लागि सर आफू मैयादेवी कन्या क्याम्पसको पूर्व क्याम्पस प्रमुख रहँदाको अवस्थाबाट सक्रिय प्राध्यापक रहँदाको अवस्थामा के अन्तर पाउनु भएको छ त्यो पनि प्रश्न एउटा अधिगमन गर्ने छ।
1: अब जुन एउटा शिक्षण केन्द्रित र अब अहिले विद्यार्थी केन्द्रितको बीचको डिफरेन्स भनिरहनुभएको छ। गुरूकुल शिक्षामा हामीले के हेर्यौं भने सामान्यत हिजो संस्कृत वेददेखि गुरूकुल हुँदै आउने क्रममा हामीले के अनुभूति गर्यौं भने पहिलाको प्रश्न पाठन पक्कै पनि शिक्षक केन्द्रित थियो। शिक्षकले जे कुरा दिन्छ विद्यार्थी त्यो कुरा सुन्ने र त्यसबाट विद्यार्थीले ज्ञान लिने टु वे कम्युनिकेसन भने वान वे कम्युनिकेसन जस्तो हुन्थ्यो र यो लामो समयसम्म चलिरह्यो। गुरूकुल शिक्षाको लामो अनुभूति अनुभवको आधारमा हामी के भन्न सक्छौँ भने यो धेरै लामो समयसम्म चलिरहेको अभ्यास हो भन्ने हामीले बुझेका छौँ र पछि पछि यो डेभलप शिक्षाको डेभलप हुँदै जाँदाखेरि अब विभिन्न खालका डिजिटल सिस्टमहरू आए विभिन्न खालका प्रविधिहरू आए प्रविधि आइसकेपछि अब हामी रिसर्च बेसमा जानुपर्छ र विद्यार्थी केन्द्रित हुनुपर्छ भन्ने कुरा अगाडि बढेको छ। जस्तै अहिले हामीले विद्यार्थीलाई एउटा सामान्य एउटा फिचरले के भन्छ भने अहिलेको ट्रेन्ड के छ भने विद्यार्थी खुसी भएर पढ्नुपर्छ हामीलाई प्रेसरमा होइन स्वच्छिक पढ्ने बाटोमा कसरी तयार गर्नुपर्छ भन्ने छ। त्यसकारण त हामी गर्नुपर्ने कुरा के हो त भन्दा पहिला विद्यार्थी विद्यालय आउने वातावरण हामीले सृजना गर्नु पर्यो र विद्यार्थी विद्यालय जाउँ जाउँ कलेज जाउँ जाउँ भन्ने खालको वातावरण तयार गर्नु पर्यो। त्यसका निमित्त एज अ टिचर एज अ लेक्चरले के भने त्यो खालको वातावरण सृजना गर्नु पर्यो र अहिलेको अवस्थामा विद्यार्थी अथवा स्टुडेन्ट के चाहन्छ भने टिचरले एकरो पाइरहने भन्दा पनि आफ्ना जिज्ञासाहरू आफै स्वतः स्फूर्त भएर पढ्ने खालको वातावरण क्लास रूमदेखि लिएर टिचिङको जुन प्र्याक्टिस छ त्यस्तो भइदियो हुन्थ्यो भन्ने छ। त्यसैले अहिले जस्तै मानव भिजुअल माध्यमबाट रिसर्च बेसबाट फिल्ड भिजिट लाने कुराहरू भयो विभिन्न ठाउँहरूलाई देखाउने कुराहरू भयो त्यहाँ विद्यार्थी आफू जान्छ सेल्फ स्टडी गर्छ सेल्फ अध्ययन गर्छ त्यसो धेरै कुरो जान्ने वातावरण तयार हुन सक्छ र त्यो उपलब्ध पनि हो जस्तो लाग्छ। शिक्षक केन्द्रित भन्दा पनि जुन विद्यार्थी केन्द्रित शिक्षा जुन शिक्षण विधि अहिलेको प्रभावकारी विधि हो र संसारमा हामीले युरोपियन कन्ट्रीले कसरी डेभलप गरे भन्ने कुरा पनि हामीले इक्जाम्पल लिन सक्छौँ। उनीहरूको हिजोदेखि त्यो खालको चाहिँ विधि अगाडि बढ्यो हाम्रो नेपालमा भर्खर त्यो खालको विधि अगाडि बढेको हुनाले शिक्षण विधिलाई प्रभावकारी बनाउनको निमित्त शिक्षक केन्द्रित होइन कि विद्यार्थी केन्द्रित विधि भयो भने प्रभावकारी हुन्छ भन्ने हामीलाई अनुभव छ।
0: अब यो लकडाउनभन्दा अगाडिको शिक्षण सिकाइ र लकडाउनभन्दा पछिको शिक्षण सिकाइको अन्तर छन् कस्तो प्रकारको त्यो जिज्ञासा।
1: लकडाउन अगाडि र पछाडिको बीचको जुन कोविड आयो यो कोविडले एउटा लकडाउनको सिस्टम डेभलप गर्यो लामो समयसम्म मुलुक लकडाउनमा गयो र त्यो बेलामा हामीले लकडाउन अगाडि एक खालको यो आइटीको जुन जमाना छ ट्रेन्ड छ यो जुन मिटिङदेखि लिएर जुन खालको अनलाइन शिक्षण जुन विधिहरू त्यो बेलामा थिएन नेपालको हकमा। अब लकडाउनको अगाडि हामी सामान्यत एउटा निश्चित विधि प्रयोग गरेर हामीले पढ्ने पढाउने कामहरू गर्थ्यौँ र विद्यार्थी घर बसेर पढ्ने ट्रेन चाहिँ अलिक कमै थियो। त्यो बेलामा खालि संस्थामा जाने संस्था गएर पढ्ने भन्ने खालको ट्रेन थियो र त्यसमा आइटीको बढी कम प्रयोग भएको हामीले देख्यौँ र लकडाउन पछिको अवस्था पहिला लकडाउनभन्दा अगाडि आइटीको डिजिटल माध्यम चाहिँ कम प्रयोग भयो र विदेशमा अरू राष्ट्रमूलक विकसित मुलुकमा त्यो भएको हामीले पायौँ र नेपालमा त्यो कम भएको थियो र संसारभरिको डाटा अहिले हामीले हेर्दाखेरि लकडाउन अगाडि डिजिटललाई कममा रूपमा युज गरियो र लकडाउन पछि यसलाई व्यापक रूपमा प्रयोग गरेर अनि लकडाउन पछिको अवस्थामा के भयो लकडाउनमा त्यो खालको ट्रेन्ड डेभलप गरे अब घर बसेर पढ्नु पर्ने पढाउनु पर्ने र भौतिक रूपमा उपस्थित नभइकन पढाउनु पर्ने भएको हुनाले के गर्ने त उपाय त खोज्नु पर्यो जहाँ समस्या त्यहाँ समाधान भने जस्तै एउटा एक खालको उपाय डेभलप भएको हुनाले लकडाउन पछि डिजिटल माध्यमबाट पढ्नु पर्ने सिस्टम चाहिँ अलि अगाडि बढेको र प्रभावकारी भएको हामीले महसुस गरेका छौँ।
0: अब स्मार्ट विद्यार्थीलाई पढाउने सिकाउने शिक्षक हाइपर स्मार्ट हुनुपर्नेमा यहाँ केही शिक्षकहरू निकै मिहिनेत गर्नुभएको छ र केही शिक्षकले त्यति राम्रो मिहिनेत नगरेको हुनाले रिजल्टमा र सिकाइ प्रक्रियामा त्यति धेरै इफेक्टिभ भएको छैन। सरकारले तालिमको व्यवस्था गरे पनि त्यो तालिममा केन्द्रित नभएको भनेदेखि गुनासो सुनिन्छ। यसमा सरको भनाइ के छ?
1: अब तपाईँको आशय मैले के बुझेँ भने शिक्षकहरूले लेक्चरहरूले राम्रोसँग पठन पाठन गर्नुपर्छ त्यसका प्रश्न पाठ नगरेको कारणले रिजल्ट बिग्रियो कि भन्ने जिज्ञासा जुन छ त्यसमा एउटा हदसम्म त टिचरले प्रश्न पाठ उपयुक्त ढंगले नगरेका कारणले रिजल्ट कम भएको हुन सक्छ र सबै त्यही हुँदैन है किन विद्यार्थीको लेभल स्तर पनि हुन्छ शिक्षकले राम्रो पाउँदा पाउँदै पनि कतिपय अवस्थामा विद्यार्थीहरू फेल भएको हामी देख्छौँ। जस्तै हामी कतिपय दूर दराज स्कुलहरूमा हेरेका छौँ, शिक्षक जानुहुन्छ पढाउनुहुन्छ, विद्यार्थी क्लासमा आउँदैन। अब 100 विद्यार्थी छ, जम्मा 20 विद्यार्थीहरू पढेको छ भने त 100 रिजल्ट त कम होला नि त। 20 विद्यार्थी पास हुँदाखेरि 100 पास हुनुहुन्छ भने अब्सेन्ट भएको विद्यार्थी कसरी पढ्नु पर्छ? त्यो कारणले पनि विद्यार्थी रिजल्ट कम भएको हुन सक्छ एउटा बाटो। अर्को तपाईँले भनेको कुरा म के कुरा म सहमत छु भने टिचरले पनि राम्रोसँग सिरियस भएर अध्ययन गरेर विद्यार्थीलाई प्रभावकारी शिक्षण गराउनुपर्छ। र शिक्षक पर्फेक्ट भयो, लेक्चर पर्फेक्ट भयो भने ऊ बढी ज्ञान उसँग प्राप्त छ भने पक्कै पनि धेरै दिन सक्छ। त्यस कारणले त मसँग ज्ञान भएर मात्रै शिक्षाको तर्फबाट पनि गर्ने होइन कि उसले अध्ययन गर्नु पर्यो र त्यसलाई प्रभावकारीको रूपमा टिचिङ गर्न सक्नु पर्यो। त्यसो भयो भने टिचिङ प्रभावकारी भयो भने पक्कै पनि विद्यार्थीले आउँछ बुझ्छ र धेरै कुरा सिक्छ र त्यसले रिजल्ट पनि समय राम्रो हुन सक्छ भन्ने कुरा मलाई लाग्छ। यसको अर्थ के खालि टिचिङ प्रभावकारी मात्रै भएर पनि रिजल्ट राम्रो हुने होइन, त्यसका कम्पनी धेरै कम्पनी मात्रै एउटा कम्पनी पनि हुन सक्छ भन्ने कुरा पक्कै पनि ठिक हो जस्तो लाग्छ।
0: अब मैले सरसँग के जिज्ञासा राखेँ भने प्रकृति संस्कृति प्रविधि सृष्टि र समृद्धिलाई भरपूर उपयोग गर्दै यही देशमा यही माटोमा के गर्न सकिन्छ भन्ने किसिमको अवस्था नरहिकन युरोप अमेरिका अस्ट्रेलियाका लेबरमा पढाउने काम आएको छ अनि देशमा समृद्धि आउँछ सर।
1: अब यसमा तपाईँले के कुरा गरिरहनु भएको छ भने नेपालमा पढ्ने र नेपालका विद्यार्थीहरू विदेशमा जाने र विदेशमा गएर उच्च तहमा काम गर्न नसक्ने तल्लो तहमा काम गरिरहेको अवस्था अहिले नेपालले भोगिरहेको छ, नेपाली विद्यार्थीले विदेशमा भोगिरहेका छन् भन्ने जिज्ञासा तपाईँले गरिरहनु भएको छ। त्यसमा कन्सेप्ट के हो भने अहिलेको जमाना ग्लोबलाइजेसनको छ, संसार एउटा बजार एउटा मार्केट एउटा मुलुक जस्तो हुन खोजिरहेको अवस्थामा हामीले ज्ञान जागर पनि लिनु हुन सक्छ पर्छ लिनुपर्छ। तर त्यस्तो खालको शिक्षा हुनु पर्यो कि नेपालमा पढेको विद्यार्थी पनि विदेशमा गएर उच्च तहमा काम गर्न सक्ने खालको हुनु पर्यो, त्यसमा प्राविधिक खालको शिक्षा हामी दिन सक्नु पर्यो, विदेशमा र नेपालमा पनि त्यो काम लाग्ने खालको शिक्षा हुनु पर्यो। तपाईँले भने जस्तै प्रकृतिको संरक्षण गर्नका निमित्त हाइड्रोको उपयोग गर्नका निमित्त यहाँ वन जङ्गल उपयोग गर्नका निमित्त के गर्न सकिन्छ, कस्तो खालको शिक्षा आवश्यक पर्छ, त्यो खालको शिक्षा दिन सक्यौं भने पक्कै पनि नेपालमा पढेको विद्यार्थीले नेपालको प्रकृतिलाई संरक्षण गर्न सक्छ, नेपालको हाइड्रोको डेभलप गर्न सक्छ, नेपालको यहाँ वन जङ्गलको संरक्षण गर्न सक्छ, त्यो खालको एजुकेसन आवश्यक छ। त्यसकारण नेपाल सरकारले मैले के देखिरहेको छु भने विगत केही वर्षदेखि प्राविधिक शिक्षामा जोड दिएको काम यही जस्तो लाग्छ, किनकि प्राविधिक शिक्षा नभएसम्म त यहाँको जुन रिसोर्स छ हामीसँग भएको रिसोर्स युटिलाइज हुन सकेन। अर्को संस्कृतिको विखण्डन हुन सक्छ, कमसे नेपालको संस्कृतिबारे बुझ्यो भने त अब अन्तर्राष्ट्रिय संस्कृतिले प्रभाव पार्न हामीलाई सक्दैन। नेपालको पनि आफ्नै खालको कल्चर छ, अरू मुलुकको पनि आफ्नै खालको कल्चर छ, कल्चर पनि बचाउनु पर्यो, यहाँको प्रकृति संरक्षण पनि गर्नु पर्यो र मुलुकको संयुक्ति पनि गर्नु पर्यो। त्यस कारण त सबै नेपालको देश जनसँग विदेश गएर त सम्भव छैन, पढ्न जान सक्ने भयो नेपालमा पढ्ने अथवा विदेशमा पढ्ने विद्यार्थीको अप्सनको कुरा हुन सक्छ। यसको अर्थ नेपालमा पढाइ नराम्रो छ भन्न खोजेको होइन, नेपालमा राम्रो पढाइ छ, डाक्टरको इन्जिनियरको अरू म्यानेजमेन्टको लगायत अरू शिक्षा धेरै राम्रो छ, धेरै राम्रो पढ्नु पर्ने भइरहेको छ। त्यति हुँदैन पनि कोही विद्यार्थी बाहिर जान खोज्छ त्यसको आपत्ति विषय होइन, तर आशय त्यति मात्रै हामी के भन्छौँ भने नेपालमा पढेर होस् वा विदेशमा पढेर होस् त्यो मान्छेले नेपाली भएको कारणले नेपालको जुन एउटा प्राकृतिक संरक्षण गर्ने कुरा सम्पदा संरक्षण गर्ने कुरा शक्तिको जगेर्ना गर्ने कुरा गरोस् र गर्नका निम्ति खालको बाटो हामी तयार गर्नुपर्छ भन्ने धारणा मलाई लाग्छ।
0: अब मैले एउटा कथन भने सर, 2 शिक्षकले सिकेर आयो भने विद्यार्थी सिकाउँछ, शिक्षक त्यसै आयो भने विद्यार्थी बनाउँछ। अब विद्यार्थी सिकाउने शिक्षकको बाटोमा बनाउनको लागि हामीले के गर्नु पर्ला भन्ने जिज्ञासा।
1: विद्यार्थीहरूलाई सिकाउनुको निमित्त शिक्षक वातावरण कस्तो हुनुपर्छ भन्ने जिज्ञासा तपाईँले गरिरहनु भएको छ। अब विद्यार्थीलाई शिक्षा सिकाउनको निमित्त प्रभावकारी शिक्षण गर्नका निम्ति के गर्नु पर्ला भन्ने जिज्ञासामा पहिलो कुरा त शिक्षकले रिसर्च गर्नु पर्यो, बढी अध्ययन गर्नु पर्यो। दोस्रो कुरा शिक्षकहरूलाई प्राध्यापकहरूलाई पनि आवश्यकता अनुसारको ट्रेनिङको व्यवस्था हुनु पर्यो। जबसम्म ट्रेनिङ हुँदैन तबसम्म जन्मजात खबर सबैले सबै कुरा जानेर आएको हुँदैन, कसैले केही कुरा जानेर आएको हुँदैन। जन्मेपछि सिक्ने कुरा हो, जीवन भनेकै सिकाइ हो, सिकाइ भएको कारणले उसलाई ट्रेनिङ मार्फत शिक्षकहरूलाई प्राध्यापकहरूलाई सिकाउनु पर्छ. अर्को जस्तै अहिले हिजो र आजको परिवेश के छ भने आइटीमय भइसकेको छ, डिजिटल सिस्टममा गइसकेको छ. चाहे विद्यार्थी होस्, चाहे शिक्षक होस्, चाहे प्राध्यापक होस्, चाहे इम्प्लोइज होस्, अब त्यो आइटीसँग जोडिनुपर्ने अवस्था भएको हुनाले ट्रेनिङ उपयुक्त छ र रिसर्च उपयुक्त आवश्यक छ अहिलेको अवस्थामा. र टिचरले बढीभन्दा बढी सेल्फ स्टडी गरेर अध्ययन गर्न पनि जरुरी छ. त्यसो भयो भने लाग्छ एउटा शिक्षक पर्फेक्ट शिक्षक हुन सक्छ, उसले राम्रो छ. एउटा मनोभावना साइकोलोजिस्ट भन्छ, विद्यार्थी जसले सिक्नु हो त्यसको मनोभावना बुझेर पनि शिक्षकहरूले प्राध्यापकहरूले पाउनु आवश्यक छ भन्ने मलाई लाग्छ.
0: अब सरको लामो शिक्षण अनुभवमा सर फर्स्टम्यान भएर पनि काम गर्नुभएको मैयादेवी कन्या कलेजमा, अब मैयादेवी कन्या कलेज नै विद्यार्थीको रोजाईको गन्तव्य हुन सक्ला भन्ने आधार के छन् र त्यहाँको शिक्षा सिकाइको प्रभावकारिता के छ भन्ने मेरो
1: जिज्ञासा. मैयादेवी कन्या कलेजले किन भन्ने प्रश्न तपाईँले गरिरहनु भएको छ. त्योभन्दा अगाडि मैयादेवी कन्या कलेजको पृष्ठभूमि तपाईँलाई बताउन चाहन्छु. मैयादेवी कन्या कलेज लेडिजहरू मात्रै पढ्ने, छात्रहरू मात्रै पढ्ने कलेज हो. र त्यो कलेजको स्थापना केही सामाजिक व्यक्तित्वहरूले प्रारम्भ गरिसकेपछि मायादेवी श्रेष्ठ जो अहिले जीवित हुनुहुन्न, उहाँले त्यहाँको फिजिकल इन्फ्रास्ट्रक्चर जग्गा जमिन भवन बनाउने जुन एउटा दान हो उहाँले गर्नुभएको हो. र उहाँले गर्नुभएको कारणले नै त्यो कलेजको नाम चाहिँ मायादेवी कन्या कलेज भनेर रहनु भएको हो. र विशेष गरी उहाँ जीवनभर अनम्यारिड हुनुभयो र उहाँले लेडिजहरूले शिक्षा पाउनुपर्छ भन्ने कारणले पनि एउटा छात्रहरू मात्रै कलेज हुनुपर्छ भन्ने उहाँको मनमा लागिरहेको र समाजका केही व्यक्तित्वहरूले त्यसलाई पहल गरेर अगाडि बढ्नु भएको, उहाँ त्यहाँ जोडिनुभयो र त्यो कलेजको स्थापना भएको हो. र मायादेवी कन्या कलेजले नै कन्या कलेज नामाकरण पनि उहाँकै नामबाट नामाकरण गरिएको हो. अब मायादेवी कन्या कलेजले किन अहिले भर्खर एससीको रिजल्ट भएको छ, अब केही समयपछि प्लस टूको रिजल्ट हुनेवाला छ र हामी कहाँ कक्षा एघारदेखि मास्टर डिग्रीसम्म पठन पाठ हुन्छ, एजुकेशनको पढाइ हुन्छ, म्यानेजमेन्टको पढाइ हुन्छ, विभिन्न विषयहरूको पठन पाठ हामी कहाँ हुन्छ. र मायादेवी कन्या कलेजले किन विद्यार्थी रोज्नुपर्छ रोज्छन् होला भन्ने लाग्छ. जिज्ञासाको एन्सर मेरो कुरा के हो भने, पहिलो कुरा त लेडिजहरू मात्रै पढ्ने, उनीहरूको छुट्टी पढ्दाको अनुभूति विशेष खालको अनुभूति उहाँहरूलाई हुन्छ. त्यस कारण लेडिजहरू मात्रै पठन पार्नु हुने भएको हुनाले नै विद्यार्थीको रोजाई मायादेवी कन्या कलेज नै छ. अर्को कुरा, यो एउटा सामुदायिक कलेज पनि हो, मुनाफारहित कलेज हो. सामुदायिक कलेज भन्दा साथ मुनाफारहित कलेज भएको हुनाले पनि अधिकांश विद्यार्थीको रोजाई मायादेवी कन्या कलेज नै छ. अर्को कुरा, मायादेवी कन्या कलेजको जुन शिक्षा, गुणस्तरीय शिक्षा छ, त्यहाँ अनुभवी योग्य प्राध्यापकहरूबाट पठन पाठ हुन्छ, पठन पाठन गराइन्छ. त्यस कारणले पनि विद्यार्थीहरूले मायादेवी कन्या कलेज रोज्नुहुन्छ. अर्को सर, हाम्रो सस्तो फीको त्यहाँ स्ट्रक्चर पनि मायादेवी कन्या कलेजको लाग्छ. सामुदायिक कलेज र मुनाफारहित कलेज भएको हुनाले यसको फी स्ट्रक्चर पनि सस्तो खालको छ, सर्वसुलभ खालको छ. त्यस कारणले पनि अधिकांश विद्यार्थीको रोजाई मायादेवी कन्या कलेज नै छ. र तपाईँ त्यहाँ गएर हेर्न सक्नुहुन्छ हाम्रो भौतिक संरचना, राम्रो खालको भौतिक संरचना छ. पक्की बिल्डिङमा हामी पठन पाठन गर्छौं र त्यहाँ विद्यार्थीलाई चाहिने लाइब्रेरीको व्यवस्था राम्रो छ, खानेपानीको व्यवस्था छ, त्यहाँको सरसफाईको त्यतिको व्यवस्थापन हामीले गरेका छौं, लाइब्रेरीको व्यवस्था ई लाइब्रेरीदेखि लिएर सामान्य लाइब्रेरीको व्यवस्थापन गरेका छौं. त्यसपछि गएर त्यहाँ स्वच्छ शान्त वातावरणमा छ र यातायातको पनि प्रबन्ध हामीले गरेका छौं. पश्चिम चितवनका अधिकांश ठाउँमा हाम्रो बस चल्छ, बसबाट विद्यार्थी त्यहाँबाट जानुहुन्छ. र त्यसपछि गएर पर्याप्त छात्रवृत्तिको हामी करिब 500 भन्दा बढी विद्यार्थीलाई हामी छात्रवृत्ति दिन्छौं. हाम्रै 1,80,00,000 रुपियाँ करिब अनुदान अक्षय कोषमा हाम्रो पैसा छ, छात्रवृत्ति अक्षय कोषमा जम्मा गरेका छौं. र त्यस कारणले पनि विद्यार्थीहरूको रोजाई मायादेवी कन्या कलेज रहेको मैले अनुभव गरेको छु.
0: अब हामीले किनभने सुनलाई पनि कसिना थाहा हुन्छ, बिरामीको ज्वरो पनि सर्वटन नाटिन्छ. त्यस्तै गरेर विद्यार्थी मूल्याङ्कनमा मैयादेवी कन्या क्याम्पसको अहिलेसम्मको हिस्ट्रीमा के कस्तो अवस्था छ पनि जिज्ञासा.
1: मायादेवी कन्या कलेजमा जसले पढ्नुभयो र त्यहाँबाट पास आउट भएको विद्यार्थीको हामीले हेरेका छौं, रिजल्ट हाम्रो राम्रो छ. चितवन जिल्लामा उत्कृष्ट रिजल्ट हामीले ल्याउन सफल भएका छौं र त्यति मात्र होइन, नेपाल टपसम्म हाम्रो विद्यार्थीहरू त्यहाँबाट गएको छ र केन्द्रमा पनि अहिले धेरै राम्रो रिजल्ट, केन्द्रीय राम्रो कम्पिटिसन गर्न सकेको हामीले महसुस गरेका छौं. अर्को कुरा, हामी त्यहाँबाट जो विद्यार्थी पास आउट हुन्छ, हाम्रो दुईटा व्यवस्थापन हामीले गरेका छौं. एउटा मैले कुरा गरेको थिएँ, पढ्ने विद्यार्थीहरूलाई रोजगारीको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने प्लेसमेन्ट सेल बनाएर हामीले त्यसलाई अगाडि बढ़ाएका छौं। अर्को हामी कहाँ एउटा पास भएको विद्यार्थी विभिन्न सेक्टरमा काम गरिरहेको छ र उहाँहरूले पनि हामीलाई के भनिदिनु भएको छ, हो मैत्री कनेक्ट विद्यार्थी कति अनुशासित छ, कति डिसिप्लिन मेन्टेन गर्छ, उहाँले इमान्दारपूर्वक काम गर्नुहुन्छ भन्ने उहाँहरूको फिडब्याक छ। त्यो फिडब्याक उहाँहरूले हामीलाई दिनुहुन्छ। त्यस कारण हामीले पास गरेको विद्यार्थी, हामी कहाँ पढेर जो विद्यार्थी पास हुनुभएको छ र विभिन्न सेक्टरमा काम गरिरहनुभएको छ, उहाँको फिडब्याक अनुसार पनि मैत्री कनेक्ट राम्रो शिक्षा दिएको अनुभूति हो कि भन्ने हामीलाई लागेको छ। रिजल्ट पनि राम्रो र क्वालिटी पनि राम्रो भएको कारणले हाम्रो मैत्री कनाई कलेज उपयुक्त कलेज हो भन्ने हामीले विश्वास गरेका छौँ।
0: त्यसो बीए अथवा बीएमा एडमिसन भएका विद्यार्थी चार वर्षे एकाडेमिक इयर पार गर्दाखेरिमा त्यो बीचमा कति विद्यार्थी ड्रप आउट भएको अथवा रेगुलर पास रेगुलर पढेको के छ डाटा, के छ जानेका?
1: ड्रप आउटको समस्या त नेपालभरि नै छ। अब अहिले सामान्य त हामी त्यो उच्च शिक्षा पढ्ने विद्यार्थीहरू वैदेशिक ट्रेनमा लागेको कारणले भर्ना हुने अनि बीचमा छोडेर जाने ट्रेन चाहिँ छ, त्यो अधिकांश ठाउँमा छ। तैपनि हामीले यसो कम्पिटिट तुलना गर्दाखेरि माइदेवी कन्या कलेजको त्यो ड्रप आउटको संख्या अलिक कम हो कि भन्ने विचार हामीले अनुभूति गरेका छौँ। पढ्ने कुरो त हामी कहाँ ल्याङ्ग्वेज बढी पढ्नुहुन्छ, छात्रहरूको बढी पढाइ छ, उहाँहरू मात्रै पढ्नु भएको कारणले पनि ड्रप आउटको संख्या तुलनात्मक कम छ। यसको अर्थ ड्रप आउट छैन भन्ने कुरा होइन, ड्रप आउट चाहिँ एकदमै बढ्दो रूपमा छ। सुरुमा फर्स्ट इयर पढ्छ, सेकेन्ड इयरमा त्यति ड्रप आउट हुन्छ, थर्ड इयरमा हुन्छ, फोर्थ इयरमा हुन्छ, अनि त्यो लास्ट इयरसम्म आउँदाखेरि विद्यार्थी संख्या घट्दै गएको हामीले अनुभूति गरेका छौँ। अब यो ड्रप आउट नेपालभरिकै समस्यामा कुरो देखिन्छ। मलाई के लाग्छ, ड्रप आउट किन भयो भन्ने कुरा पनि वैदेशिक ट्रेन भएको कारणले भएको हो कि आर्थिक विपन्नताको कारणले ड्रप आउट हामी कहाँ हुँदैन, किनभने हामीले जो विद्यार्थी कमजोर छ, जसको आर्थिक अवस्था कमजोर छ, त्यस्ता विद्यार्थीलाई पैसै नभएका कारणले ड्रप आउट हुनबाट रोक्छौँ र उहाँलाई त्यो खालको व्यवस्थापन हामीले मिलाएका छौँ।
0: अब मैले मेरो जिज्ञासा के रह्यो भने सर, जस्तो मेरो जिज्ञासा थियो सरले पहिले परिपूर्ति गरिसक्नुभयो, मैले मैयादेवी कन्या क्याम्पस केवल रोजगार उत्पादन गर्ने संस्था मात्रै हो कि के छ भन्ने मेरो जिज्ञासा थियो सर, त्यसलाई गरिसक्नुभयो। त्यस कारणले गर्दाखेरिमा अब हामीले यहाँको शिक्षालाई सम्मान गर्नुपर्छ भन्ने किसिमको अनुभूति र विदेशमा ब्रेन ड्रेनलाई रोक्नको लागि मैयादेवी क्याम्पसको परिवारले के कस्तो भूमिका निर्वाह गरेको छ, रेडियो साइनको माध्यमबाट प्रश्नलाई अनुरोध गरेको
1: छ। अब यो विद्यार्थीहरूको जुन पलायन छ, विदेश जाने ट्रेनलाई कसरी रोक्न सकिन्छ भन्ने जुन जिज्ञासा तपाईँले गरिरहनु भएको छ, रेडियो साइनको एउटा सञ्चालक भएको हिसाबले तपाईँको जुन प्रश्न सोधिरहनु भएको छ, मलाई के लाग्छ भने मैयादेवी कन्याकले के कति फोन गर्न सक्छ, के गरिरहेको छ। पहिलो कुरा त अबको जमानामा अर्निङ टु लर्निङ हुनुपर्छ, कमाउँदै पढ्दै खालको वातावरण सृजना गर्नुपर्छ भन्ने हामीलाई लागेको छ। जबसम्म कमाउँदै पढ्दै इन्भाइरोमेन्ट तयार हुँदैन, तबसम्म यो विदेश जाने ट्रेन जुन छ घट्दैन। त्यो घटाउनु पनि हामीले कमाउँदै पढ्दै खालको वातावरण तयार गर्नुपर्छ भन्ने हामीले अनुभूति गरेका कारणले प्लेसमेन्ट सेल बनाएर हामी कहाँ जो विद्यार्थी पढ्न आइरहनु भएको छ, उहाँहरू विद्यार्थीलाई विभिन्न ब्याङ्कहरूमा, विभिन्न मार्केटमा, विभिन्न कम्पनीहरूमा हामीले कन्ट्याक्ट गरेर लै तपाईँ रोजगारी गरेर बिहान पढ्नुहोस्, दिउँसो रोजगारी गर्नुहोस्, तपाईँको अवस्था छ भने, कमजोर अवस्था छ भने त्यो पनि गर्नुहोस् है भन्ने कुरा गरेका छौँ। अर्को सामान्यत विदेश जाने ट्रेन रोक्नको लागि त पास आउट भइसकेपछि त्यसलाई जबमा परिपक्व इनरोलमेन्टको व्यवस्थापन भयो भने विद्यार्थी बाहिर जाँदैन। जस्तै विद्यार्थी पास हुन्छ अनि त्यसपछि रोजगारीमा पाएपछि विद्यार्थी बाहिर जान खोज्छ। त्यस कारणले हाम्रो कलेजले गर्ने उपाय के हो, राज्यले गर्ने दायित्वभित्र सबभन्दा बढी महत्वपूर्ण त राज्यको दायित्व हो। राज्यले बेरोजगारी कम गर्नुपर्छ, रोजगारीको बढी सृजना गर्यो भने विदेशमा विद्यार्थी जाने विद्यार्थी प्लान हुने संख्या घट्छ। तर कलेजले के गरिरहेको छ, मैत्री कलेजले के प्रयास गरिरहेको छ भन्दा, पास आउट भएका विद्यार्थीहरूलाई पनि विभिन्न खालको लोकसेवाको तयारी कसरी गर्ने, त्यसपछि गएर शिक्षा सेवाको तयारी कसरी गर्ने, ब्याङ्किङ ट्रेनिङहरू कसरी गर्ने, अडिटिङका कामहरू कसरी गर्ने, अलिक ट्रेनिङ दिएर त्यसलाई पर्फेक्ट हामी बनाउँछौँ र पर्फेक्ट भइसकेपछि त्यसलाई पास भइसकेपछि ती खालका विद्यार्थीहरू उहाँहरू पछि के हुनुहुन्छ, विभिन्न खालको रोजगारीमा सहजै इलिजिबल हुन सक्नुहुन्छ। त्यो खालको वाचन हामीले गरेका छौँ। पक्कै पनि अब एज अ होल मैले कर्णाली नभएको राष्ट्रको रूपमा मलाई के आग्रह गर्न चाहन्छु भने नेपाल सरकारले रोजगारी सृजना गर्नु पर्यो र नेपालमा पाउने जुन पारिश्रमिक छ सेलेरी छ त्यसलाई पर्याप्त मात्रा बढाउनु पर्यो। कमसेकम उसले परिवार धान्न सक्ने खालको उसले चाहिँ त्यहाँबाट त तलब पाउनु पर्यो सुविधा पाउनु पर्यो। त्यसो भयो भने र यहाँ अपर्च्युनिटी पायो र उपयुक्त खालको सेलेरी प्राप्त गर्न सक्यो भने पक्कै पनि नेपालबाट विदेश जाने जुन एउटा प्लान सिस्टम छ ट्रेन छ त्यो घट्न सक्छ भन्ने मैले विश्वास गरेको छु।
0: अनि सरले भन्नुभयो सिक्दै पढ्दै कमाउँदै भन्ने कार्यक्रममा हुनुभयो विदेश भनेको नारामा मात्र सीमित हो सर। यहाँ कतिवटा संस्थामा कामदारहरूको आवश्यकता छ भन्ने डाटा पनि छैन। यहाँनिर लोकप्रियताको लागि काम गरिन्छ सर तर यथार्थमा बसेर काम गरिँदैन। त्यो भएको हुनाले नेपालमा शिक्षा भन्दा अरू विकल्प छैन। शैक्षिक जागृतिको माध्यमबाट विद्यार्थी शिक्षक सिकाइलाई प्रभावकारी गराउनुपर्छ र पाठ्यक्रम भनेको शिक्षाको मेरुदण्ड हो भनेर हटाइन्छ तर पाठ्यक्रमले के तोकेको छ भन्ने कुराहरूलाई ख्याल गराइँदैन भने यसमा सरको भनाइ के छ?
1: अब पाठ्यक्रम नै सबै कुरा त होइन तपाईँले भने जस्तै र पाठ्यक्रम केही पनि हो फेरि किनभने पाठ्यक्रम देशको हावापानी माटोसँग खालको पाठ्यक्रम हुनु पर्यो। विदेशको खालको पाठ्यक्रम नेपालमा लाद्न खोजियो भने त्यो सम्भव छैन र नेपालको लागि उपयुक्त पनि छैन। अहिलेको हामीले यसो हेरेका छौँ पाठ्यक्रम सरस्वती हेर्दाखेरि परिवर्तन गर्नुपर्ने अवस्था छ 100% बेठिक त म भन्दिनँ तर जुन पाठ्यक्रम अहिले सञ्चार भइरहेको छ त्यो पाठ्यक्रममा चेन्ज हुनुपर्छ। नेपालको हावापानी माटो परिस्थिति सुहाउँदो खालको पाठ्यक्रम हामीले बनायौँ भने लाग्छ हाम्रो शिक्षण प्रभावकारी हुन सक्छ र यस त्यहाँबाट जो जनशक्ति उत्पादन हुन्छ त्यसले नेपालमा केही सेवा गर्न सक्छ भन्ने एउटा बाटो हो। अर्को हो हामीले के पनि विश्लेषण गर्नु पर्यो भनेदेखि नेपालबाट विदेश जाने ट्रेनलाई पाठ्यक्रममा आधारित बनाएर पाठ्यक्रम सुधार गरेर टाइम टाइममा चेन्ज हुनु पर्यो कि जस्तै हाम्रो पाठ्यक्रम 20 वर्ष चेन्ज हुँदैन टाइम टाइममा चेन्ज हुनु पर्यो। पाठ्यक्रम कमसेकम 5 वर्षमा सकिन्छ 2-2 वर्षमा एउटा टाइमिङ तोकेर पाठ्यक्रम टाइमली चेन्ज गर्न सक्यो भने त नयाँ जुन खालको चेन्जेसहरू आएको छ चेन्जेसलाई पाठ्यक्रममा समावेश गर्न सक्छौ नि त। कहिले सरकार चेन्ज होला कहिले विभिन्न खालको डाटाहरू परिवर्तन होलान् कहिले विभिन्न खालको विश्व व्यवसायिक कन्टेस्ट अनुसार विभिन्न खालको चेन्जहरू भइरहेको हुन सक्छ त्यसलाई समय सापेक्ष रूपमा आवश्यकता अनुसार हामीले पाठ्यक्रम परिमार्जन गर्न सक्यौं भने लाग्छ त्यो पाठ्यक्रम प्रभावकारी हुन सक्छ र देश मुलुक को उपयुक्त खालको त्यो जनशक्ति हामीले त्यो पाठ्यक्रम अन्तर्गत रहेर पढाइसकेपछि प्राप्त गर्न सक्छौ भन्ने मलाई लाग्छ।
0: सरले भनेको शब्दलाई मैले थप्ने प्रयास गरेँ प्रविधि 12 वर्षमा परिवर्तन हुन्छ सर पाठ्यक्रम 10 वर्षमा परिवर्तन भएन भने यथास्थिति बाजु नै होइन सर 2028 सालको महेन्द्र मालाले नै देश भन्छ सर।
1: मैले त्यो जिज्ञासा राखेँ अघि मैले भनिसकेँ पाठ्यक्रम त्यसको हावा पानी माटो सहुँदो हुनु पर्यो र दोस्रो कुरा चेन्ज हुनु पर्यो टाइममा चेन्ज हुनु पर्यो चेन्ज ढिलो चेन्ज भयो त्यसको अर्थ हुँदैन त्यो पास आउट भइसकेका हुन्छ। इन टाइममा पाठ्यक्रम हामीले चेन्ज गर्यौँ भने त पक्कै पनि हाम्रो खोजेको जनशक्ति मूल्य प्राप्त गर्न सक्छ संसारले प्राप्त गर्न सक्छ त्यो गर्नुपर्छ भन्ने कुरा तपाईँले भनेको कुरा के हो पाठ्यक्रम चेन्ज भएन टाइममा त्यो गुनासो तपाईँले राखिरहनु भएको छ पाठ्यक्रम टाइममै चेन्ज हुनुपर्छ त्यो भयो मात्रै आवश्यक जनशक्ति प्राप्त गर्न मुलुकले सक्छ भन्ने लाग्छ।
0: संसारमा इन्टरभ्यू लेभलको पढाइ हुन्छ बाटोमा घाटोमा खोलामा पनि शिक्षक सिकाइ हुन्छ भनेर भनिन्छ त हाम्रो देशमा केवल कोठामा 4 दिवारमा मात्र शिक्षक सिकाइ हुन्छ भन्ने किसिमको अनुभूति छ र इन्ट्रान्स लेभलको पढाइ मात्रै नभएर इन्टरभ्यू लेभलको पढाइको अपेक्षा हामीले कहिले गर्न सकिएला भन्ने मेरो जिज्ञासा।
1: हजुरले अगाडि नै कुरा जोड्न खोजिरहनु भएको छ शिक्षण केन्द्रित होइन विद्यार्थी केन्द्रित हुनु पर्यो भन्नेसँग यो तालमेल खान्छ र कोठाभित्र मात्रै एउटा 4 दिवारभित्र पढाएको शिक्षाले साङ्गो शिक्षा हुन सक्छ त्यसले ब्रोड नलेज त्यो विद्यालय प्राप्त गर्न सक्दैन। अहिलेको जमाना रिसर्चको जमाना आइसकेका छ हामी त हिँड्दा हिँड्दै पढ्ने हो बस्दा बस्दै पढ्ने हो घर पनि पढ्ने हो बाटोमा पनि पढ्ने हो जहाँ पनि पढ्ने हो नि त त्यस कारणले त हामी बाटोमा हिँड्छौँ यसो हेर्छौँ देख्छौँ त्यहाँ धेरै कुरा सिकिरहेको त्यो पनि त पढाइ हो र हामीसँग अहिले मोबाइलहरू छ ल्यापटपहरू छ हामी जहाँ जति बेला प्रयोग पनि गुगल सर्च गरेर हेर्न सक्छौँ त्यहाँबाट एआईको जमाना आइसकेको छ अनि त्यसबाट नै धेरै कुरा जान्न सक्छौ नि त. यसको त खालि चार दिवालभित्र मात्रै बसेर हामीले पढेर धेरै कुरा सिक्ने जान्ने होइन कि. अब इन्टरभ्यू जानु भन्नु भनिसक्नु भएको तपाईँले हामीले धेरै कुरा सिक्ने धेरै कुरा सिकाउने र सिक्ने र सिकाउने. जस्तै एउटा विद्यार्थी जो जान्ने विद्यार्थी छ त्यो विद्यार्थीले अरूलाई सिकायो भने अझ बढी जान्ने हुन्छ नि त. अरूलाई आफू भएको क्षमता ज्ञान सेयर गर्नु हो नि त उसको त क्षमता कम हुन्छ नि बढ्दैन नि त. त्यस्तै जस्तो गरेर शिक्षण भन्ने कुरा सिक्ने भन्ने कुरा सिकाइ भन्ने कुरा हामी फराइको नै दायराभित्र हुनुपर्छ र अहिलेको जमानामा आइसकेको छ अनलाइन शिक्षा हुनसक्छ अरू विभिन्न खालको चाहिँ शिक्षाहरू हुनसक्छ. अब विभिन्न अवलोकनहरू अरूको रिसर्च बेस्डको शिक्षण छ यी विभिन्न कुराहरूबाट हामी धेरै कुरा जानेर सिक्न सक्छौ. त्यो खालको वातावरण चाहिँ सिर्जना हुनुपर्छ त्यस्तो खालको शिक्षण विधि प्रयोगमा आउनुपर्छ भन्ने लाग्छ.
0: अब एउटा के छ भने नेपालमा शिक्षकले सिकाउनुहुन्छ विद्यार्थी त्यही रहन्छ जान्छ सिक हुन्छ ए प्लस बीको अविष्कारको फर्मुला उसले बुझेको जस्तो छ जानेको छ भन्न सक्छ
1: हजुर.
0: तर यम प्लस यमको अविष्कार फर्मुला भन्नु पनि जान्न सक्दैन
1: हजुर.
0: अब सृजनशीलता तथा मौलिकतामा केन्द्रित शिक्षण सिकाइलाई कसरी प्रभावकारी बनाउन सकिएको छ.
1: यो मौलिकता र सृजनशीलताको कुरा जोडिनु भएको छ. सामान्य हामीले केही कुरा सिकिसकेपछि त्यो सिकेको कुरालाई व्यवहारमा हामीले प्रयोग गर्न सक्नुपर्छ. कसरी व्यवहारमा प्रयोग गर्ने भन्दा सिक्ने बेलामा जसले सिकाउँछ जस्तै म एउटा टिचर छु एउटा प्राध्यापक छु भने मैले जे कुरा सिकाइरहेको हुन्छु दुईटा वेबाट मैले सिकाउनु पर्यो. एउटा सैद्धान्तिक ज्ञान पनि दिनु पर्यो अर्को व्यावहारिक ज्ञान पनि मैले सँगसँगै दिनु पर्यो प्र्याक्टिकल ज्ञान पनि मैले दिनु पर्यो. दुवै ज्ञान सँगसँगै मैले दिएँ भने त्यो विद्यार्थीले त धेरै गयो त्यहाँबाट सिक्ने हो नि त. अघि तपाईँले भने जस्तो एउटा फर्मुला बनाइसकेपछि एउटा फर्मुलामा भयो त सबै ठाउँमा लागू हुन्छ. लागू हुन सक्ने गर्नु पर्यो के गर्नु पर्यो त भन्दा सैद्धान्तिक ज्ञानको साथसाथै प्र्याक्टिकल र व्यावहारिक ज्ञान पनि दिनु पर्यो. जे कुरा विद्यालयमा जे कुरा कलेजमा हामी सिक्छौ त्यो हाम्रो समाजमा हाम्रो घर परिवारमा पनि उसले एप्लाई गर्न पर्यो. एप्लाई गर्न सक्ने गरी हामीले सिकाउनु पर्यो. त्यस कारण त्यो सुरुमै हामीले पढाउने बेलामा भन्नु पर्यो सिकाउनु भन्नु पर्यो है यसरी जानुपर्छ यसो गर्नुपर्छ भन्ने खालको जसले सिक्न खोजिरहेको जसले सिकिरहेको छ जो विद्यार्थीले त्यो विद्यार्थी दुईटै ज्ञान सँगसँगै दियो भने पक्कै पनि हाम्रो धेरै ज्ञान त्यहाँबाट उसले प्राप्त गर्न सक्छ. खालि कुरा नलिन नभएको व्यावहारिक ज्ञान र प्र्याक्टिकल ज्ञान पनि प्राप्त गर्न सक्छ लाग्छ.
0: अब नेपालमा कुनै पनि नागरिक कुनै पनि पोलिटिकल पार्टीको सदस्य रहेन भने आफूले आफूलाई सेक्युर नभएको महसुस गर्छ. शिक्षा सिकाइमा सक्रिय रूपमा रहनु भएका शिक्षक तथा प्राध्यापकहरू पोलिटिकल पार्टीको झोडै कार्यकर्ता बनेको हुनाले पनि शिक्षा सिकाइमा निकै रास आएको छ भनेको जनगणनाले बुझिन्छ. यसमा सरकारको धारणा के छ.
1: अब यसमा म लागेको कुरा के छ भने अब राजनीति गर्ने हुँदैन राजनीतिमा आस्था हुने हुन्न भन्ने कुरा होइन. त्यो एउटा व्यक्ति लोकतन्त्रमा विश्वास गर्नेहरूले लोकतन्त्रमा मत त हाल्नुपर्छ मत हाल्न पर्ने हुन एउटा आस्था राख्न सक्छ. तर जसको जे आस्था भए पनि दलीय व्यवस्था भएको कारणले उसले आफूले गर्ने जुन विद्यालय छ जुन कलेज छ त्यो विद्याका मन्दिर हुन् त्यो ठाउँमा गएर उसले पोलिटिकल गन्ध आउन दिनु हुँदैन. चाहे म कुनै कार्यालयमा म हाकिम भएर बसौँला चाहे त्यो विद्यालयमा बसौँला अथवा कुनै ठाउँमा बसौँला म त्यहाँ पवित्र जुत्ता खोलेर जसरी जुत्ता खोलेर हामी एउटा सरस्वतीको मन्दिरमा पस्छौँ त्यसरी नै हामी पनि पोलिटिकलमा आस्था राख्ने मान्छेहरूले टिचरहरूले प्राध्यापकहरूले अथवा अन्य कर्मचारीहरूले के गर्नु पर्यो भनेदेखि त्यो आफूले काम गर्ने ठाउँमा त्यसलाई बाहिर राख्नु पर्यो र शुद्ध भएर त्यो ठाउँमा बिना पोलिटिक्सको विचारलाई त्यहाँ एप्लाई नगरिकन स्वतन्त्र भएर म पोलिटिक्समा छैन है म कार्य सेवामा मात्रै छु है म सरस्वतीको मन्दिरमा छु म पाउने पेसा मात्रै छु भनेर आफ्नो पेसातिर बढी केन्द्रित भएर शिक्षकहरूले पठन पाठन गर्नुभयो भने लाग्छ पब्लिकको पनि जनगुनासो आउँदैन र जो टिचर छ उहाँलाई पनि त्यस्तो खालको अनुभूति अरू ब्लेम लगाउन सक्दैन भनेर लाग्छ र राजनीतिक झोले हुनु त उपयुक्त होइन. तैपनि लोकतन्त्रमा आस्था राख्ने कार्य राजनीति गर्न पाइँदैन आस्था राख्न पाइँदैन भन्न मिल्दैन. तर त्यो राजनीति आस्थालाई उसले विद्यालय सरस्वतीको मन्दिर भनेर प्रयोग गर्न भएन र निष्पक्ष भएर स्वतन्त्र भएर उसले पठपाठन गर्नु पर्यो भन्ने मलाई लाग्छ.
0: धेरै धन्यवाद सर. सरले आफ्नो अमूल्य समयका बावजुद पनि यहाँ आएर रेडियोमा प्रत्यक्ष रूपमा नै संवाद गर्ने प्रक्रियामा सहभागी हुनुभयो. मैले सोध्न छुटेका र सरले शिक्षामा अथवा मैयादेवी कन्या क्याम्पसमा यो कुराबाट हामीले काम गरेका छौं भन्ने कुरालाई समराइज गर्नलाई हार्दिक अनुरोध गरेछ।
1: धन्यवाद मिश्र सर। हजुरले धेरै क्वेसन सोध्नु भएको छ, अब केही छुटेका कुराहरू मलाई के लाग्छ भने मैदेवी कन्या कलेजको एउटा एज अ पूर्व क्याम्पसी भएको हैसियतले र आज म यहाँ तपाईँहरूको समक्ष शिक्षा र सरकारमा इन्टरभ्यू दिइरहँदा सामान्यतया मैदेवी कन्या कलेज तपाईँले चिन्नुभएको जान्नुभएको संस्था हो, चितवनको भरतपुरको मुटुमा यो कलेज अवस्थित छ र यो शुद्ध मनसायबाट सामाजिक व्यक्तित्वहरूबाट मैत्री कन्या कलेज लगायत व्यक्तिबाट यो कलेज स्थापना भएको छ। यो कलेजप्रति तपाईँहरूले भरोसा गर्नुहोस्, विश्वास गर्नुहोस्, हामीले नारीहरूलाई शिक्षा दिन खोजिरहेका छौं र सस्तो सरसको शिक्षा दिन खोजिरहेका छौं, गुणस्तरीय शिक्षा दिन खोजिरहेका छौं। त्यसका निम्ति सबै विद्यार्थी अभिभावकहरूले मैत्री कन्या कलेजलाई सम्झनुहोला, मैत्री कन्या कलेजको बारेमा आएर बुझ्नुहोला र आफ्नो बाबु नानीहरू आफ्नो नानीहरू जो हुनुहुन्छ भर्खर भर्खर एसएलसी पास भएका एससी पास भएका नानीहरूलाई कमसेकम कलेजमा आएर त्यहाँको वातावरण बुझेर भर्ना गर्नका निम्ति आग्रह गर्न चाहन्छु र मैत्री कन्या कलेजको तर्फबाट विद्यार्थीहरूमा कुनै खालको शिक्षामा गुणस्तरीय शिक्षामा हामी कमी गर्ने छैनौं, राम्रो वातावरण सृजना गर्ने प्रतिबद्धता जारी गर्न चाहन्छु र अन्तमा यो रेडियो साइनोले जुन बोलाउनु हो र शिक्षा सरकारको कार्यक्रमबाट तपाईँले मलाई आह्वान गरेर यहाँ जुन अन्तर्गत दिने मौका दिनुभयो, आफ्नो धारणा राख्ने मौका दिनुभयो, त्यसको निमित्त रेडियो साइनो परिवार र शिक्षा सरकार सञ्चालक विश्व सरलाई विशेष धन्यवाद दिन चाहन्छु। हस् धन्यवाद।
0: पश्चिम बंगाल आवाज रेडियो साइनोको प्रस्तुति कार्यक्रम शिक्षा र सरकार कार्यक्रम सुनेर बसिरहेका सम्पूर्ण श्रोताहरूमा धन्यवाद। प्राविधिक क्षेत्रबाट सहयोग गर्ने विश्वविद्य रेलप्रति पनि हार्दिक आभार व्यक्त गर्दै प्रकृति संस्कृति प्रविधि सृष्टि र समृद्धिलाई भरपूर उपयोग गर्दै यही धरती यही माटोमा सम्भावना छ भने शिक्षाको विकास होस् भन्ने चाहनाका साथमा स्मार्ट स्कूलको सफ्टवेयरबाट डिजिटलाइज गराउँदै एलएमएस सिस्टमको प्रयोग गरौं भन्ने पनि हाम्रो चाहना हो, किनभने शैक्षिक जागृतिको लागि डिजिटल प्रविधिलाई प्रयोगमा ल्याउनुपर्छ, त्यही प्रयोगबाट मात्रै थाहा हुन्छ। मह हेरेर होइन चढ्नुपर्छ, प्रविधि आफैले आफैलाई प्रयोगमा ल्याउनुपर्छ भन्दै म कार्यक्रम प्रस्तोता विश्वराज अर्याल पनि छायामा पर्न चाहन्छु। त्योभन्दा पहिला हाम्रो अतिथि कृष्ण प्रसाद नेपाली सरप्रति हार्दिक आभार व्यक्त गर्दै पनि दिन हुन जान्छ। नमस्कार, जय रेडियो साइनो।

0: भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

उहाँले भन्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सांसद जनक सिंह धामीले सरकारले बस्तीमाथि नभई समस्यामाथि डोजर चलाएको समेत दावी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै उहाँले सरकारको डोजर अभियान कसैलाई दुःख दिने नियतले नभई दीर्घकालीन व्यवस्थापन र समस्या समाधानका लागि चालिएको कदम भएको प्रष्ट पार्नु भएको छ। सर्वसाधारणलाई शास्ति दिने सरकारको कुनै उद्देश्य नरहेकाले यस कार्यलाई अनावश्यक रूपमा राजनीतिकरण नगर्ने र विरोध नगर्न समेत उहाँले आग्रह गर्नुभएको छ। संसदको गतिरोध र प्रधानमन्त्री को उपस्थितिलाई लिएर भइरहेका टीका टिप्पणी बारे बोल्दै सांसद धामीले संसद पूर्ण रूपमा जिम्मेवार ढंगले छ।

0: भने एसपीपीले उत्कृष्ट कलेज महादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अनिर्णय नेपाली दुवै माध्यममा बिमानी सत्रका लागि पालन वितरण भइरहेको जानकारी गराइन्छ।
1: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लवली कम्प्युटर भरतपुर देश चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550-52-454 98455-20-454 इमेल lovelyk2@gmail.com
1: सरकारले फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एलार्मसँग पनि काम गर्नुहुन्छ। लोजिक कम्प्युटर तर कम्प्लिट आइटी सोल्युसन।

भएको समय पनि बाँचिरहेको देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझ्न छोरी

मलाई लागेको सम्पत्तिको वितरण र समग्र अपराधको मुद्दा फिर्ता गरेको निर्णय जिल्ला अदालतले पनि अनुमोदन गरिसकेको छ। विशेष अदालतले संविधान सभा सदस्य छारा सामाललाई सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर गरी 3 वर्ष कैद र 3,31 करोड़ रूपियाँ जर्माना तोकेको छ। तर आज रविलाले छानो जीवी राई छदेव जोशीले उन्मुक्ति पाएको भन्दै यतिखेर आलोचना समेत शुरू हुन थालेको छ। जिल्ला अदालत कास्कीले रविलाम छानो जीवी राई र छदेव जोशीको सम्पत्ति शुद्धिकरण र संगीत अपराधको मुद्दा फिर्ताल्ने निर्णय सदर गरिदिएपछि यो विवाद उत्पन्न हुन थालेको छ। जीवी राई सँगले 21 अर्ब रूपियाँ भन्दा बढी जनताको बचत अपन चलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ। मेरो प्रार छन् भने केही सदस्य थुनामा रहेका छन्। आदरणीय श्रोता, आजको नेपाली भाषामा हामी चर्चा गर्न चाहन्छौ अब राष्ट्रिय स्वतन्त्र पार्टीमा एउटा तरङ्ग समेत सिर्जना भएको छ। तपाईँलाई थाहा छ, आजको बहसमा हामी भन्न चाहन्छौ एमाले बैठकपछि विषयमा उनीलाई प्रतिविषमा गुरुङको प्रश्न, पार्टी तपाईँको प्राइभेट कम्पनी हो। अब नेकपा एमालेमा आज विवादको स्थिति सिर्जना भएको छ। मैले पारिषमा गुरुङ अध्यक्ष केपी ओलीलाई पार्टी तपाईँको प्राइभेट कम्पनी हो भने प्रति प्रश्न समेत गरेका छन्। अध्यक्ष ओलीले नेताहरूप्रति धम्की दिन थालेपछि उपाध्यक्ष गुरुङ प्रतिवाद गर्दै पार्टी सचिन पर्ने बताएका छन्। एमाले सचिवालयको बैठकमा अध्यक्ष ओलीको कडा भाषाप्रति चार उपाध्यक्षहरूले आपत्ति जनाएपछि स्थगित समेत भएको थियो। तर उपमहासचिव हृदेश भट्टराई लगायतहरूलाई बाहिर राखेर केपी ओलीले फेरि बन्द शुरू गरेको भन्दै यतिखेर आलोचना समेत शुरू गरेको छ। र केपीको बानी नसुध्रिने भन्दै नै एमाले पंक्ति जम्मा निकै ठूलो आलोचना पनि देखिएको छ। अब अल्पत्रमा अल्पमतमा परिसके पछाडि अब नेकपा एमाले के हुन्छ यसको विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौ। र यतिखेर 27 दिनदेखि होल्डिङ सेन्टरमा छन् सुकुमवासीहरू। राष्ट्रिय सभा विधान समिति भन्छ सुकुमवासको जीवनयापन गर्ने प्रदूषित पानी पुग्नुपर्ने समेत बाध्यता छ। राष्ट्रिय सभाको विधान समितिले नै सरकारको एउटा अङ्गले सुकुमवासीहरूलाई पूरा भएको सुकुमवासी प्रताड़ित रहेको सुकुमवासीमा होल्डिङ सेन्टरका नाममा सुकुमवासीको दयनीय अवस्था सरकारले गराएको बारेमा सरकारले सुकुमवासीमाथि राज्यको द्वारा चिरहरण गराएको लोक आत्मामा चिरहरण गराएको लगायतका विषयहरू चाहिँ यतिखेर आएका छन्। सुकुमवासीका समस्याहरू र पीड़ाहरूमा राज्य मलम बनेर उपस्थित हुनुपर्दछ। राज्यले उनीहरूका पीड़ाहरूलाई उनीहरूका समस्याहरूलाई बुझ्नुपर्दछ। आजको नेपाली बसमा हामी यो कुरा उठाउन चाहन्छौ। आफूले स्वतः छोटो विश्राम छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: Subic Army Caravan, Subic Sangar. Easy Mask Easy, for now they had a deal. Global Smart Plus, like a Tesla by key. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलका सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलका सावा ब्याज बुझाई कर्जा चुक्ता वा निर्धारित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। सर्त तथा बन्देजहरू लागू हुनेछ। समय सम्मान अधिवर्ती नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: ہے نا جب وہ بہت نیپالی بہت مطلب نیپالی بہت کا ساتھ نا چاچا جیشو بھائی نے بیچ
1: निर्माण
0: ढङ्गले गर्नुपर्छ नि त पार्टीले बादलले त सम्पर्क बेला नेतृत्वको रक्षा गर्नुपर्छ भनेर चाहिँ भन्नुभयो।

0: छ होइन अनि उनीले यही पार्टीलाई पनि भन्नुभएको छ उता चाहिँ एउटा मात्रै उहाँको पक्षमा चार्ज उहाँको विरुद्धमा भनिसके पछाडि त अब त अल्पमतमा परिहाल्नु हो नि त उहाँ त
1: होइन अर्कोमा पर्नु भएको छैन अल्पमतमा पर्न पनि हुन्न होला अब आज पनि बैठक छ
0: उहाँको गुमा चाहिँ बाइपास गरेको छ नि होइन
1: के भाग बाइपास गरेको छैन किन बाइपास गर्नु
0: होइन त्यो विषय आइरहेको छ उहाँले चाहिँ मेरो प्रक्रियामा चाहिँ उहाँको सहभागिता गराइएको छैन भनेर आइरहेको छ नि त अहिले
1: होइन होइन त्यस्तो होइन त्यो जे हल्ला चलिरहेको छ यो नेपालमा हल्ला चल्छ हल्ला भनेको हल्लै हो र यथार्थ कुरा चाहिँ यस्तो छैन
0: अहिले यो त अहिले त सञ्चार माध्यमको सबैको हेडलाइन बनाएको छ नि त अब एउटा पो गलत होला त सबै सञ्चार माध्यममा त्यही आएको छ एमालेमा पाँच उपाध्यक्ष मात्रै रामबहादुर थापा बाहेक छोडेर गएर विश्व प्रतिनिधि सुभा गरौँ रघुजी पन्त महासचिव शङ्कर पोखरेल उनी नेतृत्वको विपक्षमा महासचिव मध्ये विपक्षमा लेखनाथ भट्ट पक्षमा रघुवीर महासचिव कथा छन् भनिरहेको छ
1: आएको होला हो यहाँले एक खालको यस कुरालाई म कसरी हेर्नुपर्छ भन्दाखेरि पार्टीभित्र छलफल हुन्छ क्या छलफलको क्रममा आफ्नो कुरो राख्न सकिन्छ त्यो आफ्नो कुरो राख्ने कुरालाई नै त्यो न्याय त होइन नि त हो त
0: होइन तर उनीहरूका विरुद्धमा यसरी त खनिएको त प्रायः कम देखिया थियो नि त होइन बाटोभित्र
1: अब यसलाई यसलाई हामी सहज ढङ्गले अवतरण गर्छौँ यस्तो कुरालाई उहाँहरूको विचारलाई पनि सम्मान गरिन्छ जसले विचार व्यक्त गर्नुभएको छ होइन यसलाई अवतरण हुन्छ नेकपा एमालेमा यो विषय अवतरण हुन्छ उहाँहरूले भने जस्तो एकदमै धेरै समस्या भएर समस्याग्रस्त भएर अब पार्टीमा बिग्रा आउने स्थिति हुँदैन क्या यसै कारणले गर्दा
0: शङ्कर पोखरेलको नेतृत्व स्वीकारमा उपाध्यक्ष विश्व प्रधान तयार भइसक्नु भएको छ नि त होइन
1: होइन त्यो त अब त्यो यहाँलाई जे बाहिरै आउँछ नि यता त त्यस्तो भित्र हुँदैन क्या
0: होइन त्यो त प्रत्यक्ष देखिएको छ भने दाइलाई पनि हामीले सोधेका छौँ अब विकल्प चाहिन्छ अहिले गर्दाखेरि अस्ति मेरो यही कार्यक्रममा भन्नुभएको छ अबको विकल्प चाहिँ चाहिन्छ त्यो विषयमा अहिलेको विकल्प खोज्नै पर्छ भन्नुभएको छ क्या कार्यक्रममा
1: हजुर हजुर
0: होइन उहाँको
1: चिमोके केन्द्रीय कमिटी पनि छ होइन त्यसले गर्दाखेरि यो विषयमा अलिकति बहस हुन्छ छलफल हुन्छ मलाई लाग्छ यो निर्वाचन हार्नुको कारण चाहिँ केपी शर्मा ओली मात्रै हो भन्ने कुराको भाष्य चाहिँ अत्यन्तै गलत छ र यो भाष्यलाई हामीले सच्याउँछौ किन भन्दाखेरि परिस्थितिले पनि त्यस्तो गरेको छ परिस्थिति यो भ्रामक कुराहरू भ्रमहरूदेखि लिएर पुराना सबै दलहरूको कमी कमजोरी पनि छन् दलहरूका कमी कमजोरी पनि छन् यसमा होइन जनतामा एक खालको विपक्षमा जागेकै हो त्यसले गर्दाखेरि यी सबै कुरा त समग्रमा नै मूल्याङ्कन गर्नु पर्यो कुनै व्यक्ति केन्द्रित भएर मूल्याङ्कन गर्न मिल्दैन क्या
0: अहिले तपाईँलाई राम्रोसँग थाहा छ केपी शर्मा ओली पार्टी अध्यक्ष भइसके पछाडि अर्को जिल्ला लिनु पर्दैन भनेर तर सिटबाट एकैचोटि ओम डिजिजमा झर्दाखेरि अझै पनि तपाईँहरूको चेतना खुल्ला छैन नेतृत्वका कारणले यो भएन
1: हामीले हारको जिम्मेवारी स्वाभाविक रूपले लिनुपर्छ तर केपी शर्मा ओली एक्लैले लिने होइन क्या सबैले पार्टीले सिंह पार्टीले लिनुपर्छ त्यो समीक्षा पनि भइरहेको छ
0: पार्टी त अहिले बिरामी अवस्थामा छ नि त अपरेसन त गर्नु पर्यो नि त सामान्य त पेनकिलरले त हुँदैन नि त अहिले पार्टीलाई होइन अगाडि बढाउनु
1: पर्यो त्यसैको त छलफल भइरहेको छ त अहिले त निष्कर्ष त निस्किएको छैन नि त
0: अनि अपरेसन गरिसके पछाडि त अब नेतृत्वलाई स्थानले नै होला नि अपरेसनमा
1: एकैचोटि अपरेसन हुँदैन क्या
0: फेरि
1: एकैचोटि अपरेसन हुँदैन अब अलिक कडा खालका औषधिहरूको प्रयोग गरिन्छ त्यस्तो साडीमा
0: के फेरि त्यसो भए अब विद्यार्थी भण्डारीलाई अगाडि सारेर बेटीलाई साइडमा ल्याउने जसो भए उपाध्यक्ष महाराजीले
1: ती विकल्पहरू पनि छन् तर पनि अब ती विकल्पमा हामी गइ गइसकेका छैन
0: अहिलेको विकल्प उत्तम विकल्प होइन
1: विकल्पहरूको बारेमा छलफल हुनेछन् बिस्तारै
0: अहिले तर चाहिँ अब पार्टी त निकै पराजय भयो नि त पार्टीले त धेरै ठुलो भण्डार खायो नि त तपाईँले धाल चाहिँ तपाईँलाई राम्रोसँग थाहा छ होइन पार्टीले यो अपेक्षित थिएन नि त तपाईँहरूलाई अपेक्षित नतिजा आयो नि त होइन फागुन 21मा
1: यहाँहरूले जुन छलफल गरिराख्नु भएको छ नि मिडियाहरूले यो नेकपा एमाले मात्रै हार्काको हो
0: होइन नेकपा एमालेको त राम्रो लागेको छ नि त हिजो होइन नेकपा एमाले प्रति
1: एमाले भन्दा त काङ्ग्रेस बढी थियो नि त
0: कङ्ग्रेसको त विभाजन भयो विशेष महाधिवेशन भयो
1: कङ्ग्रेसवाला अब धेरैवटा दल 12-14 दल मिलाएर अर्को पार्टी बनेको थियो होइन अठार घटक मिलेर बनेको थियो त्यसबारेमा त कुनै नेतृत्वको छलफलै भइरहेको छैन
0: उहाँहरू त हिजोदेखि नै कमजोर हुनुहुन्छ नि त होइन नेपाली कङ्ग्रेसका नेकपा एमाले जुन किसिमको हार ब्याउनु पर्यो त्यसको नेतृत्वको विकल्प कङ्ग्रेसले त खोजिसक्यो
1: तपाईँलाई म एउटा कुरा भन्छु यो सबै सारा सबै एक भएर चाहिँ एमालेका विरुद्धमा लागेको किन यो मलाई लाग्छ एमालेलाई कमजोर नबनाइकन चाहिँ अरूलाई हामी माथि उठ्न सक्दैनौँ भन्ने सबैलाई छ क्या यतिसम्म छ कि नेपालका कयौं के अरे इलिमेन्टहरूले यसमा काम गरिरहेका छन् सबैले किन नेकपा एमालेका विरुद्धमा काम गरिरहेका छन् त अरूको बारेमा अरूको नेतृत्वको बारेमा छलफल भइरहेको छैन हेर्नुहोस् होइन प्लाटफर्म सबै अब नेपाली कङ्ग्रेसमा पनि यसो राजीनामा दिए जस्तो गरेर फेरि फिर्ता गरे जस्तो गरेका छन् होइन त्यसको कुनै चर्चा गरेका छैन यसले गर्दाखेरि मलाई के लाग्छ भने एमाले फेरि पनि यस्ता समस्याहरूको समाधान गरेर अगाडि बढ्छ यहाँलाई म स्पष्ट पार्न चाहन्छु कि एमाले जनताको बीचमा संगठन दलसङ्गठन भएको पार्टी हो त्यसले गर्दाखेरि यसले अहिले हार बिहोर्नु परे पनि भोलिका दिनमा यसले सच्याउँछ र नेतृत्व परिवर्तन गरेर आउँछ कि अर्थात् यो नेतृत्वलाई परिमार्जित गरेर आउँछ कि अथवा आत्मसात गरेर आउँछ कि जनताको बीचमा हामीले के जाने कुरामा के कमजोरी गर्यौँ त्यो कुराको महसुस गरेर आउँछ कि त्यो सबै कुरालाई म आत्मसात गर्दै हामी अगाडि बढ्छौँ त्यसले गर्दाखेरि ढुक्क भएर के गरौँ भने अब यहाँ अहिले चाहिँ चारजना उपाध्यक्षले ल ठिक छ नि त अध्यक्षले जिम्मा लिनुपर्छ भनेर बोल्नुभयो भन्दैमा एमाले चाहिँ विभाजितै भइसक्यो अथवा एमाले चाहिँ कमजोरै भइसक्यो एमालेका चाहिँ नेतृत्वको विकल्प खोज्ने कुराको निर्णय नै भइसक्यो भन्ने निष्कर्ष चाहिँ निकाल्नु हुँदैन अलिकति पर्खेर हेरेको अवस्था पनि हुनुपर्छ भन्ने कुरा चाहिँ म यहाँको मिडिया मार्फत राख्न चाहन्छु
0: अहिले तपाईँले त आफ्नै भर्खर्क गर्नुभयो कि तर पार्टीभित्रैबाट चाहिँ पार्टी नेतृत्वप्रति घरमुनिप्रति जुन किसिमको आज धारा प्रारम्भ शुरू भएको छ त्यसको चर्चा त अहिले त समाजमा शुरू भयो बाहिर कसले के भन्यो कसले कमजोर पार्न खोज्यो उहाँलाई कसले बदनाम गर्न खोज्यो होइन पार्टीलाई कसले चाहिँ विभाजन गर्न खोज्यो भन्ने कुरा गाउँ कुरा भयो तर पार्टीभित्रैबाट शुरू भयो क्या झन् कहिले चल्न शुरू भयो
1: होइन होइन पार्टीभित्रबाट यो अहिले मात्रै होइन त्यसले पनि भएको थियो त्यसले भएर समस्या परेर त्यसको पछाडि महाधिवेशन गरेर महाधिवेशनबाट नेतृत्व चयन गरेको छ क्या उहाँलाई थाहा हुनुपर्ने हो यो विषय त दुईटा प्यानल उठेका थिए महाधिवेशनमा दुईटा प्यानल उठेर के अरे केपी ओलीको प्यानलले आम रूपमा जितेको अवस्था त्यो कुरा उहाँलाई थाहा छैन र
0: होइन निर्वाचन ताका पनि केपी शर्मा ओलीका पोस्टरै राख्न केपी शर्मा ओलीका स्ट्याचु राख्न केपी शर्मा ओलीका चाहिँ भनेर राख्न केपी शर्मा ओलीलाई बोलाउनै मुख जात हो नि त

0: त्यो बाँच्नु थियो नि त उहाँकै कारणले हो या त आपराजय त्यो भइन्छ भनेर मनको बाँधेको छ नि त।
1: अनि त्यस्तो होइन पर चुनावको सहयोग पौडीको भन्दा अलिकति भिन्न ढङ्गले गरे हो, सबै आफ्नो क्षेत्रमा केन्द्रित भएर निर्वाचन प्रचार प्रसारमा लागेको हो अवस्था हो होइन। अब अर्थ त जेसुकै लगाए पनि भयो मान्छेहरूले
0: पुस्तक पनि प्रयोग गर्न छोड्यो नि त होइन पार्टीमा सदस्यको।
1: अब त्यो त परिस्थिति हेरेर हुन्छ नि, त्यो परिस्थिति हेरेर हुन्छ। भर्खरै मात्र एउटा कार्यक्रममा त्यो त्यो मदन भण्डारीलाई जीवराजित को स्मृति सभाको ठाउँमा मदन भण्डारी जीवराजित लगायतको फोटोदेखि बाहेक अरू फोटो किन राखिन्छ र त्यहाँ राखेकै नि
0: हिजो राख्नुभयो नि त फेरि आज राखियो
1: होइन। हिजो हिजो पनि त्यस्तो कार्यक्रम गरेर राखिने हुन्थ्यो, अरू कार्यक्रम गरेर राखिन्थ्यो, तर पनि त्यो त्यो कुरो ठुलो कुरो भएन क्या। अब चित्त अन्त
0: होइन तपाईँको त बाह्र अन्त भएको होइन झारखण्ड मेरो जुन चारमिन थियो त्यो एक्कासी चाहिँ त्यो ग्राफ चाहिँ घटेर जाँदाखेरि अब एमाले चाहिँ विभाजनको सभामा छ है भन्ने खालको एउटा घन्टी बज्यो क्या रेट।
1: एमाले विभाजन हुँदैन यहाँलाई प्रस्तुतहरू दुईवटा कुरा उहाँ गर्न चाहन्छु यहाँको मिडियामा। एउटा कुरो विशेष महाधिवेशन अहिले तत्काल हुँदैन होइन, एमाले विभाजन पनि हुँदैन, कुनै पनि हालतले एमाले विभाजन हुँदैन। कोही मान्छेहरूले पार्टीमा नेतृत्वले पार्टीभित्र विचार आफ्नो विचार राख्न पाउनुहुन्छ होइन, तर विभाजनकै अवस्थामा पुग्दैन। र एमालेलाई कमजोर बनाउन खोज्नेहरूले यो विषयमा अलिकति आशा गरेका छन् मलाई लाग्छ। भने होइन पार्टीभित्र त केही मान्छेले विचार राख्यो भन्दैन त्यो कमजोर हुँदैन नि पार्टी, पार्टी त एकदम बलियो हुन्छ हजुर।
0: अनि यो
1: होइन होइन यहाँ नयाँलाई म के स्मरण गर्न चाहन्छु भने नि 2048-49 चाहिँ पाँचौँ महाधिवेशन हुँदाखेरि दुईवटा फ्याकबाट त्यहाँ चाहिँ विचारहरू कसरी चाहिँ बहुदली जनवाद मदन भण्डारीले अगाडि बढाउनु भयो, नयाँ जनवाद भने कसैले कसरी के अरे सामाजिक जनवाद भने सब फलफल भएको होइन र फलफल भएर निष्कर्ष निकालेको होइन र 48 सालदेखि सम्झिनुहोस् न तपाईँ त्यस पछाडि पनि पार्टी विभाजन सम्म भयो तर पनि त्यसलाई फेरि एकीकृत गरेर अगाडि बढाइयो। उपचार चलापहरू नेकपा एमालेका उपचार चलापहरू निकै लामा छन्, त्यो गर्दाखेरि उहाँले त्यति सजिलो नखानुहोस्
0: कि होइन। हिजोको एउटा क्रम थियो तर आजको क्रम हेर्ने हो भने त नेकपा एमाले जुन किसिमको आज गतिमा हासिल गर्यो नि यो त निकै ठुलो घटना हो नि त पार्टीलाई भने
1: धक्का त हामीले भनेकै छौँ त
0: पार्टीभित्र
1: होइन होइन त्यो धक्का र हामीले महसुस गरेर नै हामीले समीक्षा गर्ने हो। अब यस रूपमा धेरै परिस्थिति पनि त्यस्तो भयो, अब अध्यक्षलाई गैर कानुन खुनामा राखेर गरियो, त्यस पछाडि उहाँ बिरामी हुनुभयो, अब बिस्तारै फलफल त सुरु भयो नि त
0: होइन। राष्ट्रपति भेट्दा पनि भन्नाले कार किन प्रयोग हुनेछ फेरि हिमालयमा हिजो नवीकरण नहुने अनि आज नवीकरण गर्ने तपाईँहरू फेरि उहाँलाई चाहिँ विवादमा ल्याउने राष्ट्रपति जस्तो संस्थामा
1: बुझाइदिनु भन्नाले कारका केही पनि प्रयोग भएको छैन। उहाँले चाहिँ अब पार्टीमा
0: होइन प्रयोग गर्नु भन्दाखेरि त अब सम्पर्क भन्दाखेरि चाहियो नि त फेरि होइन
1: हजुर होइन त्यस्तो त्यस्तो परिस्थिति होइन। उहाँ उहाँको अब अहिले महसुस गरियो कि अब उहाँ पार्टीमा चाहिँ सक्रिय भएर काम गर्ने हुँदाखेरि उहाँलाई पार्टीमा अवसर दिउँ भनेर अहिले फेरि पुनः फलफल भएर त्यो चाहिँ अब महसुस गरियो।
0: हिजो महसुस भएन
1: अनि हिजो हिजो चाहिँ महसुस भएन, त्यो हिजो भनेको चाहिँ राष्ट्रपतिले राष्ट्रपतिकै सम्मानमा बस्नुपर्छ भन्ने हिसाबले संसारभरिको प्र्याक्टिस पनि त्यो छ भन्ने हो नि त। कानुनले हाम्रो देशको संविधानले त्यसलाई रुटेको छैन भने ठिक छ नि त, त्यो विषयलाई अगाडि ल्याउँ भनेर फेरि पनि साथीहरूले ल्याउनु भयो, फेरि पनि त्यो कुरा चाहिँ अध्यक्ष समेतले महसुस गरेर त्यो विषयलाई निर्णयको रूपमा ल्यायो। त्यो त त्यो ठुलो कुरो भएन हेर्नुहोस्,
0: अलिक कम्फर्टेबल भयो
1: होइन, कम्फर्टेबल मात्रै होइन, यो त अहिले हामीले आत्मसात महसुस गरेको विषय हो।
0: अब भनेपछि यो सरकारका गतिविधिहरूप्रति तपाईँको भन्नु के छ? भारत सरकारले राम्रो काम गरिरहनुहुन्छ नि होइन, सुकुम्बासी बस्तीलाई चाहिँ पुरा व्यवस्थापनदेखि लिएर अगाडि भ्रष्टाचारहरूलाई एक एक गरेर जेलमा हाल्नेदेखि लिएर ग्रे लिस्टबाट हटाउने, कालो लिस्टमा जान नदिने होइन, एक्सन त राम्रो छ नि त प्रधानमन्त्रीको।
1: तपाईँले भनेको जम्मा हुन्छ क्या
0: कसले
1: सुकुम्बासीलाई विचल्ने बनाउनु भयो उहाँले, सुकुमासीलाई गोबर चलाएर अघिल्लो दिनमा छोड्नुहोस् है भनेर माइकिङ गरेर भोलिपल्ट सरलाई लाला लाला दिल्ली दिल्ली बनाएर थियो उहाँले भिडियो बनाउनु भयो सुकुमासीका नाममा. सुकुमासी पनि थियो होला तर पनि सुकुमासी वास्तविक सुकुमासीलाई भिडियो बनाउनु भएको छ. खानेपानी पनि राम्रो खान पाएको छैन भन्ने अहिले कुराहरू आइरहेको छ र मिडियाहरूलाई पनि छिर्न दिएको छैन भन्ने छ क्या. वास्तविक वास्तविक रूपमा भन्ने मिडियालाई पनि छिर नदिने एक खालको निरङ्कुशता उहाँले लाग्नु भएको छ एउटा कुरा. अब भ्रष्टाचारलाई कारवाहीको कुरा त उहाँहरू नै सुन व्यापारी हुनु रहेछ त्यसले गर्दाखेरि त्यो सुन व्यापारी हुनु रहेछ क्या यो सरकारका मान्छेहरू सबै जस्तो 190 तोला सुन कसैले के छ त्यो लागिरहेको छ भने त व्यापारको लागिरहेको छ होइन त के गर्न लाग्छ
0: होइन अब यो
1: त्यसले गर्दाखेरि यो सरकारले भ्रष्टाचारहरूको लाई कारवाही गर्ने गरोस् न गर्नुपर्छ नि भ्रष्टाचारीहरूलाई कारवाही गर्नुपर्छ यो विषय ठिकै छ यो. तर पनि उहाँहरू आफै समस्यामा परेर 15 दिनभित्र 2 मन्त्री फेरिने स्थिति किन आयो अनि अहिले पनि थुप्रै काण्डहरू अहिले भर्खरै मात्रै एकजना सांसदको काण्ड तपाईँले मराउमा निर्वाचित भएको एकजना सांसदको काण्ड देखिरा हाल्नु
0: भएको
1: छ तपाईँले फेरि भन्नुभयो नि त्यो सबै कुराहरू चाहिँ उल्टो उल्टो भगवान्ले बुझ्नुहोस् न.
0: सुशासन केन्द्रित भइरहेको छ सरकार भनेर चाहिँ जनताले त गर्दै गर्दैछ नि त अहिले.
1: अनि सुशासन छ त तपाईँले देख्नु भएको छ सुशासन आएको छ हरूमा त्यो पहिलेको जस्तो कुनै समस्या छैन. जनताले जाने बित्तिकै काम तुरुन्तै पाइरहेछन्
0: होइन.
1: त्यो भनेको एउटा निरङ्कुशतातर्फको बाटो हो क्या. त्यो ट्रेड युनियन खारेज गर्ने भनेको भए चाहिँ ट्रेड युनियन भनेको संसारभरिको मजदुरहरूको श्रमिकहरूको अधिकारको कुरा हो. यो हाम्रो संविधानले पनि व्यवस्था गरेको छ. त्यसले गर्दाखेरि संविधानको खिलाफमा जाने उहाँहरूलाई अधिकार छैन क्या. कि त उहाँले कानुन परिवर्तन गर्नु पर्यो संविधान पनि परिवर्तन गर्नु पर्यो. उहाँसँग दुईटै मत छ त्यो गरे भयो नि त. यस्तो नगरिकन देशको मार्फतबाट देश चलाउन खोज्ने एक खालको कारणले गर्दाखेरि यो सरकार एउटा पतनको बाटोमा गइरहेको छ. यसले राम्रो काम गरिरहेको छ भन्ने होइन. यसले
0: भ्रष्टाचारीहरू होइन हिजो आरोप लागेका व्यक्तिहरू
1: होइन सुन्त हिजो पनि हिजो चाहिँ पक्राउ गरा होइन.
0: हिजोको संरक्षित थियो कि
1: सरकारले कस्तो कुराहरू लुकाउनुहुन्छ
0: बसेका थिए. उनीहरू त तपाईँलाई मन्त्री बनाउने कि तपाईँलाई सांसद बनाउने सरकार बनाउने लागेको थियो.

0: तपाईँले चिन्ता बिला उहाँले अहिले पनि जन्म हुनुहुन्छ होइन तपाईँहरूले तपाईँ उहाँलेको शक्ति हो नि
1: हो
0: अनि अहिले मान्छेहरू अहिले पनि जेलमा छन् क्या हिजो आइजी भइसकेका मान्छेहरू कहीँ मान्छेहरू अहिले पनि जेलमा बसेका छन्
1: भनेछ
0: प्रतिशोधको आधारमा हो कि के हो भन्ने कुरो त अब छलफल गर्दाखेरि जनताले पक्रिँदै जाँदाखेरि थाहै हाल्छ नि अनि मतलब अब उनीहरूले त्यही हो आफ्नो मुद्दा खुट्टा लिने विपक्षीहरूलाई मुद्दा हाल्ने प्रधानमन्त्री लगायत कतै तपाईँले भने जस्तो कुरा होइन नि त हिजो पनि धेरै जेल परेका परेको अवस्था हो अब अहिले पनि उहाँले त्यो गरिराख्नु भएको छ त्यो निरन्तरता मात्रै हो भन्ने ठान्नुहोस् क्या कुनै नयाँ कुरा हो भन्ने हिसाबले चाहिँ नभने पनि हुन्छ
1: जनताले किन यति मन परायो हुन त कहिले आयो नि त गन्थ्यो
0: होइन हुन त धेरै धेरै ठुलो हुइमा आयो यसको समीक्षा हामी रहेछौँ कसरी आयो यसको यो हुने हुइन भन्ने कुरा
1: जनताले मत हालेकै हुन्
0: जनताले मत हालेकै हुन् जनताले मत हालेका होइन हामीले भनेका छैनौँ तर जनताहरू यति भ्रमित बनाइयो कि अहिले यो संसारभरि एउटा ट्रेन्ड चलेको छ क्या यो एल्गोरिदमले जनताको दिमागलाई ह्याकिङ गर्ने कि जनताको दिमागलाई ह्याकिङ गरेर त्यस पछाडि मत दिने तर अब देशलाई राम्रो बनाए त हुन्थ्यो अहिले त यहाँ भारततिर जस्तो कुनै पनि इस्यु लिने भारतमा पनि एउटा कङ्ग्रेस पार्टी खोलाएको छ क्या हेर्नु होला संसारभरि चलेका छन् नेपालमा चाहिँ सफल भएका थियो नि त्यतै कुरा हो तर यो धेरै दिन टिक्दैन जनताले त्यो महसुस गर्न थालेका छन्
1: अब प्रधानमन्त्री संसदमा नगर पनि संसद राम्रोसँग चलिरहेको छ नि त होइन उपसभापतिले नै रिक्वेस्ट गर्न पनि जानु भएको छैन
0: उहाँ जानुहुन्न उहाँ त उहाँ त उहाँ तिर्नु पनि हुन्न यो सरकारलाई तिर्नु पनि हुन्न यो के अरे व्यवस्थालाई तिर्नु पनि हुन्न उहाँ र उहाँ भनेको आफ्नै ढङ्गले चल्ने मान्छे हो र मलाई लाग्छ उहाँहरू पनि आज भइसक्नु भएको छ बाहिर नभनेको मात्रै होला प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको बारेमा संसदका कुरा नसुन्नु अनि संसदले उठाएका प्रश्नको जवाब नदिनु अनि बजेटको प्राथमिकताका सम्बन्ध सफल हुँदाखेरि अर्थमन्त्री भए संसदमा नजानु यसले के देखाउँछ त भन्दाखेरि उहाँहरूको संसदभन्दा माथि संसदबाट उहाँहरू चुनिनु हो संसदभन्दा माथि
1: हुनुभएको छ होइन बाहिर कुरामा आए पनि
0: लगभग लगभग उहाँहरू विभाजन त हुन्छ यो मलाई लाग्छ मैले भन्ने गरेका छु यो एक वर्षभन्दा बढी टिक्छ जस्तो पनि मलाई लाग्दैन
1: एक वर्षै जान्छ
0: एक वर्ष होइन यस्तो ठुलो मत प्राप्त गरेको छ जनताले अब विश्वास गरेका छन् एक किसिमले भन्ने हो भने जुनसुकै ढङ्गले भए पनि अब त्यो हाम्रो भोट फिर्ताले भनेर पनि यहाँ नारा लगाएको सुनिरहेको छु मैले यसले गर्दाखेरि अब यो कुरा त अब अहिले ब्याक कल ब्याक गर्ने त व्यवस्था छैन नेपालमा के हुने हो भने त एक वर्षभित्र जति सबै जनताले राइट टु रिकल आवश्यक पर्ने हो धन्यवाद
1: तपाईँ मालिक नेतापूर्व मन्त्री रविन्द्र दाहाल आदरणीय श्रोता नेपाली बात छोटो विषयको विषयको पुरा उपस्थित हुनेछौ भविन्द्रले नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

खरीद गर्न सकिन्छ।

0: विश्वमा तारो बहस नेपाली बहस नेपाली बहसका साथमा
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सेन धामी हुनुहुन्छ। भानिक नेपालीहरू धेरै समय कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ।
2: गुड मर्निङ, धन्यवाद।
1: हजुर समकजी, 27 दिनदेखि होल्डिङ सेन्टरमा सुकुमवासीको जीवन यापन दयनीय छ, प्रदूषित पानी पिउनुपर्ने बाध्यता छ। यो राष्ट्रिय सभा विधायन समितिले चाहिँ एउटा रिपोर्ट बाहिर ल्याएको छ, यो सरकारले नागरिकमाथि के गर्न खोज्या तपाईँहरूको पार्टीले?
2: होइन, नागरिकलाई चाहिँ अब सुकुमवासीहरूलाई चाहिँ व्यवस्थित ढङ्गले राख्न खोजेको हो। नागरिकलाई सुख सुविधा दिने बाटोमा सरकार गएको हो, त्यति भन्ने कुरो
1: होइन।

0: मतदन्त जस्तो बनाएर राख्ने होल्डिङ सेन्टरमा चाहिँ उनीहरूलाई चाहिँ आपद विपदमा पार्ने यस्तो नि हुन्छ जस्तै असुविधा भने होइन बजार लगाएर बस्ती खाली गराएर जनतालाई पीडा मात्र दिने काम भयो भनेर यो राष्ट्रिय विधायक समितिको प्रतिवेदन सुनाउँदैछु क्या म तपाईँ सत्तासीन दलको होइन सांसद हो नि त झनजी यो त
1: समस्या माथि समाधान गर्न खोजेको कुरा हो भोजन भन्ने लक्ष्य छ आकर्षित पार्ने ढङ्गले चाहिँ गरिएको कुरा हो र वास्तविक सुकुम्बासीहरूलाई चाहिँ छानबिन गरेर सरकारले व्यवस्था गर्ने भनेर व्यवस्थापन गर्न लागेको
0: हो होइन होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवनयापन पनि गरिने देखियो भनेर चाहिँ राष्ट्रिय सभाको सार्वजनिकता प्रत्याजित विधायक समितिले चाहिँ एउटा तयार पारेको रिपोर्ट आयो क्या अहिले चाहिँ
1: अब सरकारलाई सुव्यवस्थित ढङ्गले गर्नुपर्छ उहाँहरूलाई सुविधा हुनुपर्छ भनेर चाहिँ सरकार लागेको पनि छ भएका कमी कमजोरीहरूलाई चाहिँ सुधार गरेर अगाडि बढ्नुपर्छ सरकारले पनि
0: होइन अब केही दिनमा उक्त प्रतिवेदन भौतिक पूर्वाधार मन्त्रीलाई बुझाउने होइन सुनिल अंसाल के अरे बुझाउने तयारी चाहिँ भएको छ भन्ने कुरा आइरहेको छ अब यो यस्तो हो भने त नागरिकहरूलाई सुख भन्दा पनि पीड़ा दिने काम भयो नि त होइन यो
1: होइन त्यो दुःख दिने मान्छेको नियतका कुराहरू हुन्छन् राष्ट्रिय संयन्त्रको नियतको कुरा हुन्छ सही नियतले गरेका कामहरूमा सकारात्मक रूपले सोचिदिनुपर्ने पनि हुन्छ हुने मान्छेलाई उपन्यासले जनतालाई दुःख दिने गरेर गरिएको काम होइन यो भएका पनि कमजोरी तर झन् सुविधा उहाँहरूलाई चाहिँ दिने परामर्श
0: सरकारले आएको छ समयले सुन दिने कोही छैन भनेको चाहिँ अब सरकारले सुन्दैन अनि अरू कसले सुन्छ
1: सरकार सुनेको लागि सरकार चलेको छ सबै कुरो चाहिँ देखिन्छ सबै कुरो चाहिँ सरकारले सुनेका कुराहरू चाहिँ समन्वय पछि देखिन्छ प्रशासन गर्दै जाँदाखेरि कतिपय ठाउँमा कमी कमजोर रहेछन् त्यो कुराहरू पनि सुधार हुँदै जान्छन्
0: पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बागेन्द्र शाह संसदमा उपस्थित हुनै गाह्रो भइसक्यो होइन प्रधानमन्त्री यहाँ कति भयो धेरै भयो नि जनकजी संसदमा उपस्थित हुनुहुन्छ अहिले
1: संसदमा उपस्थित हुनुहुन्छ संसदमा उपस्थित हुनुहुन्छ प्रधानमन्त्रीहरू
0: कस्तो आवश्यकता होला सभामुखले आइदिनु पऱ्यो भन्दा पनि त इग्नोर गरेर बसिरहनु भएको छ योभन्दा ठुलो आवश्यकता के हुनसक्छ
1: होइन अब सभामुखको जिउले आइदिनु भन्ने कुरो गर्न अब स्वाभाविक रूपमा चाहिँ हुन्छ तर काम धेरै गर्नुपर्ने छ विधि व्यवस्था छ धेरै कुराहरू छन् सरकारले धेरै काम गर्नुपर्ने छ समय परिस्थिति मिलाएर सामान्य रूपमा सदनमा आउनुहुन्छ किनभने
0: होइन काम त उहाँले गर्नुहुन्छ काम सिस्टमले गर्ने हो बालन साथ त्यहीँ बसिराख्नुपर्छ भन्ने छैन होइन अब एउटा भौतिक पूर्वाधार मन्त्रीले गएर सडक खन्ने होइन क्या खन्ने लाउने हो नीति गराउने हो नियम बनाउने हो संसदमा विधायक विधायकीको भूमिका निर्वाह गर्ने हो तर उहाँले त टेर्नु भएन क्या उस संसदलाई यो त राम्रो भयो

0: आउनुहुन्छ कहिले आउनुहुन्छ अब पाँच वर्षपछि म सुन्दैछु कविन्द्र प्रजापतिजीले अब मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाब चाहिँ सम्बन्धित मन्त्रालयको सचिव सम्बले दिने कर्मचारीले दिने व्यवस्था गर्दैछौ भन्नु चाहिँ त के हो यो नागरिकको मतको हुर्मत लिनु होइन कस्तो छ संसद रमाइलो लागिरहेछ तपाईँलाई होइन सांसदमाथि त निकै ठुलो आलोचनाहरू पनि आइरहेछ नि अहिले त संसदलाई त के बनायो भनेर पनि आइरहेछ होइन तर संसदमा त्यस्ता दृश्यहरू यसो हेर्दाखेरि त संसदलाई त एउटा रमाइलो थलाका रूपमा मात्रै विश्लेषण गर्न सकिन्छ अहिले सरकार अहिले एकदमै काम गर्नुपर्ने ठाउँमा छ सात महिनाभित्र अब ग्रे लिस्टबाट चाहिँ आउनु सकेन भने ब्ल्याकलिस्टमा पर्ने सम्भावना देखिन्छ देशलाई होइन लगानीका वातावरणहरू खुम्चिने सम्भावना पनि छ अहिले त हामी यो ग्रे लिस्टमा छौँ ब्ल्याकलिस्टेड भने यदि यो सात महिनाभित्र राम्रो काम गर्न सकेन भने समस्या आउने देखिन्छ अहिले हेर्दा प्रधानमन्त्री र संसद व्यवस्थापिका र कार्यपालिका बीचकै होइन मतभेद जस्तो स्थिति देखिन्छ पार्टी सभापति र परिस्थितिका बीचकै अब कति दिनसम्म तपाईँहरू लुकाउनु होला होइन कति दिनसम्म तपाईँहरूले चाहिँ यसको चाहिँ बयान दिनुपर्ने होला तर यो अवस्थामा त जनताले अपेक्षा गरे अनुसार त यो चाहिँ केमिस्ट्री मूल्य जस्तो देखिरहेको छैन नि त दमनजी तपाईँले लागिरहेको छ होइन तपाईँ पनि अब सीमाकै क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले मतदान गरेर चाहिँ पार्लियामेन्टमा पठाउनु भएको हो तपाईँलाई होइन अहिले सीमामा पनि प्रताडना छ नि त नागरिकहरूप्रति होइन समस्या छ नि त उहाँहरूमाथि सबैभन्दा मलाई पाउने होइन कर दिनु पर्ने झन्झट दिनु छ रोटी बेटीको सम्बन्ध भन्छन् वारी पारीको सम्बन्ध छ पानी मजदुरी गरेर साँझ घर फर्किनेहरू चाहिँ आज चेकिङमा परेका छन् यस्तो नै हुन्छ भने खुला सीमाना भएको देश
1: पीडा दिनु त भएन नि त भनेर भन्नु पर्दैन सरकारको व्यवस्था जस्तो
0: सरकारले त व्यवस्था गरिरहेको छ नि, यहाँ काफल समातेर दालो समातेर हिँडिरहेका महिलाको चाहिँ काफलले समातेर पोखिदिइरहेको छ होइन, जब सामाजिक सञ्जालमा कुरा आइसके पछाडि चाहिँ
1: त्यसपछि
0: के हो होइन, काठमाडौँमा पनि हिजो पनि सड़कमा फुटपाथमा के अरे ससाना चाहिँ ठेलाहरू पसल गरिरहेकाहरूलाई पनि दौडाएको दृश्य देखेकै हो, व्यवस्थापन गर्न सकिएन। ठुल्ठुला विकसित देशहरूमा पनि फुटपाथ त हुन्छन्, सरकार त गरिबको रहेन नि, यो त उच्च वर्गको सरकार होइन,
1: भारतीय मान्छेहरूलाई पनि आफ्नो जीवन यापन गर्न पाउँछ, समस्याको मात्र पाउँछ
0: होइन। हिजोको तुलनामा हिजो चाहिँ अब शक्तिशाली उतिखेरका प्रधानमन्त्री हुन्थ्यो, अहिले चाहिँ बालेन्द्र शाह आफू शक्तिशाली बन्न खोज्नु भएको छ, उहाँले कम्फर्टेबल खोज्नु भएको छ होइन, उहाँका सबै कुराहरू त न्यायालयदेखि हरेक कुरामा कम्फर्टेबल खोज्यो सरकारले भन्ने आलोचना त छ नि त होइन, जनता
1: खोज्न
0: अब अरू सबै कुराहरू राम्रो छ, सुशासन केन्द्रित कामहरूको सरकारमा अगाडि बढाउँदै होला गर्दै होला, तर उहाँको चाहिँ अलिकति प्रस्तुति अन्तर्मुखी अर्थात चाहिँ कसैको भनेको नटेड्ने जुन किसिमको उहाँले अहिले बम्ब देखाइरहनु भएको छ, यो यसका पछाडिको कारण के हुन सक्ला?
1: बन्द पनि होइन, यो बन्द पनि होइन, एउटा काम गर्ने तरिका, काम कसरी हुनसक्छ, कसरी छिटो हुनसक्छ, कसरी राम्रो हुनसक्छ भन्ने मैले काम गर्नु जाँदाखेरि धेरै कसैले त्यसको बन्द पनि लाग्न सक्छ, कसरी ठिक हो भन्ने पनि लाग्न सक्छ। अनि यहाँ चाहिँ हामी जसरी व्यवस्थाहरूको पानी कस्तो होइन, हामी सडकमै एउटा खडा गरेर सडकमै बहस गरेर सडकमै निर्णय गरेर फैसला गरिदिने एउटा संस्कार पनि छ, विभिन्न आफ्नो हेर्ने दृष्टिकोण पनि हो।
0: भनेपछि देश चाहिँ कार्यपलट गर्छ होइन पाँच वर्षमा,
1: हामी लाग्छ हनुमानलाई पनि लाग्छ कार्यपल जस्तो जातिको छोरी होइन, अहिले त वर्ष घुमाउनु बेला चाहिँ त्यो भइहाल्छ भन्ने हुँदैन, तर इमान्दारीपूर्वक नियत सफा राखेर देश बनाउनुको लागि भने सही बाटोमा एकदम खाताहरू पूर्ण रूपमा चाहिँ देश निर्माणलाई खाताहरू तयार गर्यो,

0: Chúng ta sẽ đưa ra một ở phần này của ếp mình cả hà.
1: कम्प्युटरको खोजीमा हुनुहुन्छ?
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 9855524454, 9855524454, इमेल lok.logicq@gmail.com।
1: हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर द कम्प्लिट आइटी सोल्युसन।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी हुँदै बसेको छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिनु तिमी?
4: नानी के भयो, किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारद नगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 9845082997, 9855010997।
1: प्रिय
5: सैन्य सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते मेसीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अस्त्रलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

Oh, my God.

I'm gonna be

Thank you.

I'm not sure if I'm going to be able to do that.

0: 这就来自天天你有的时候安装三月有我的三月我要那边那边托付阿姨阿姨你敢喝
1: मानसिक समस्याबाट बस्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै सङ्गत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
2: नेपाल सरकार विज्ञापन बोर्ड आज त तिमी धेरै मानौ थकित देखिन्छौ के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र र नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हुन् अपराध हुन्
2: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिमाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउनुहोस्

0: सकिन छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: दर्शक सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न
3: त।
2: आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, बिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ताजा फाट्ने वा पहिले फाटेको छ भने ताजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् क्या भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
0: हो नि, पहिरो जाने पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्ने? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर के हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड। रगत रगत बु चामा त त्यस्तो हेर्नु नै सक्दैन।
4: कस्तो मजा गर्दा बाटो काट्नु पर्ने, खराब दिन जाँदा बाटो काटेको।
0: हेरो त भन्नु हो, तिमीहरूले मोटरसाइकल चलाउनु बाँच्यो, बाटो काट्ने मान्छे मर्दो कि बाँच्नु केही छ जान छैन।
4: सुन्दा बाटो काटेको भए पनि हुने नि, केही हुन्छ नि। हेर त,
0: ऊ त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
0: सवारी साधन चलाउँदा मोबाइल फोन नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अधारोमा हिजा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भर बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बन्न सम्झे। सर्पको टुक्राइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, जुन हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफाई राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुनु भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि। मिसले त घर वरिपरि बुलाहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Söylemci, ne ediyorsun? Kevin Bey.
1: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
0: हेलो भाइ, जानुपर्छ। तर दाइ, कसै थाहा पाउँदैन कुरा
1: गोपी सूत्रबाट।

从九月到今天，我们已经共拍到三亿了，然后来到三亿了，那边突破8亿，你敢喝？

Thank you.

पूजा संगीतम मनोरञ्जनको अटुट फायदा 99.8 मेगाहर्ज।

Thank you.

I'm not going to be able to do that.

I'm gonna go to bed.

अहिले भन्दा 12 बजे

बस्तीवासी नगर समस्यामाथि दोजर चलाइएको राष्ट्रपति सांसद जनक सिंह थानेको प्रस्तुति एमाले सचिवालय बैठकमा नेतृत्व बल गर्मनका पक्षमा पदाधिकारी खुल्दै चुनावी हारको सम्पूर्ण पेस अध्यक्षलाई फिर खोला फलको नेता दहालको भनाई पार्टीको विवाद अनुसार नचन्नीलाई कार्यकाल गर्ने गगन थापाको चेतावनी सिराको बारपट्टिमा छुट्टी भन्सार फिर्ता आन्दोलन जारी मुख्य गेटमा धर्ना लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतकी मन्त्री मल्होत्रा बीच शिष्टाचार भेटवार्ता यान अर्थमा बाढ़ी परेका कारण सड़क छोडिने पुल र चाल विद्युतमा क्षति चीनको कोलाखानीमा विस्फोट आठको मृत्यु दर्शन बताउँदै भारतको बंगलोर प्रहरीद्वारा कोक्रो जनता पार्टीको प्रदर्शनमा रोक सड़कमा प्रदर्शन गरी कार्यभार गर्ने चेतावनी र फिफा विश्वकपका लागि इङ्ल्याण्डको टोली घोषणा आइपीएल क्रिकेटमा आज हैदराबादको जीत आज पंजाब किङ्स र लखनऊ सुपर जायन्ट्स हुँदै

काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको सम्बन्धी खबरबाट आगामी आर्थिक वर्षतिर 84 प्रोजेक्ट फासर सिंहदरबार स्थित निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद भवनबाट गर्ने गरी सरकारले अन्तिम तयारी तीव्र पारेको छ। गत वर्षको फदौ 23 र 24 गतेको आन्दोलनका क्रममा बालेश्वर स्थित संसद भवन चलाइएको थियो। मुख्य सभा हल कसोर ढाँचाको विशाल फलामेको बस तथा सांसद सिटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन्। नेपाली संसदको इतिहासमा एउटा ठूलो संक्रमणकालीन यात्रा र पुगिने बिन्दुमा पुगेको छ। यो सन्दर्शमा नेपालका सबैभन्दा सुरक्षित भूकम्प प्रतिरोधी र अत्याधुनिक प्रविधियुक्त संरचना हो। बजेट भाषणको चटारोलाई मध्यनजर गर्दै 24 घण्टा सिफ्टमा कामदारहरू परिचालन गरिएका छन्। राजनैतिक व्यक्तिलाई पनि यस नयाँ संरचनामा बजेट भाषण गर्नलाई नेपालको स्थायी लोकतन्त्र र राज्यको आफ्नो निर्णय क्षमताको प्रतीकका रूपमा हेरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह घामीले सरकारले बस्तीमाथि नगर समस्यामाथि दोष चलाएको दावी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली दिवसमा कुराकानी गर्दै उहाँले सरकारको दोष र अभियान कसैलाई दुःख दिने नियतले नभए दीर्घकालीन व्यवस्थापन र समस्या समाधानका लागि चालिएको कदम भएको प्रश्न पार्नु भएको हो। सर्वसाधारणलाई शान्ति दिने सरकारको कुनै उद्देश्य नरहेकाले यस कार्यलाई अनावश्यक रूपमा राजनीतिकरण नगर्ने र विरोध नगर्ने उहाँले आग्रह गर्नुभएको छ। संसदको गतिरोध र प्रधानमन्त्रीको उपस्थितिमा लिएर फेरिएका टीका टिप्पणीबारे बोल्दै सांसद धामीले संसद पूर्ण रूपमा जिम्मेवार ढंगले चलिरहेको दावी स्वरूप गर्नुभएको छ। सभामुखले आवश्यकता र नियम अनुसार कार्यसूची तयार गरेपछि प्रधानमन्त्री संसदमा उपस्थित हुने स्पष्ट पार्दै उहाँले प्रधानमन्त्रीले संसदलाई नटेरेको भन्ने आरोप केवल नै खोज्ने बाटो मात्र भएको टिप्पणी समेत गर्नुभयो। प्रसाद ओलीको निवास बन्दमा नेकपा एमालेको सचिवालय बैठक जारी छ। हिजो बन्दमा रहेका सदस्यहरूले आज आफ्नो धारणा राख्दैछन्। हिजो बैठकमा बोल्ने केही सदस्यले अध्यक्ष ओलीले नेतृत्वबाट मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए। आजको बैठकमा नयाँ सचिव शंकर पोखरेल, उपनयाँ सचिव लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्ट लगायतले धारणा राख्नेछन्। बैठकमा आएको सुझावको आधारमा आज कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुन सक्ने बुझिएको छ। एमालेको जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व त्यागेर पार्टी पुनर्गठनमा सघाउन दबाव परेको छ। शुक्रबार 4 उपाध्यक्षले अध्यक्ष केपी ओलीको राजीनामा मागेका छन्। सोमबार बस्ने गरी शुक्रबारको बैठक समापन भएको थियो। आजको बैठकमा थप केही पदाधिकारीले राजीनामा माग्ने तयार गरेको सुनाइएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी एमालेका नेता एवं पूर्वमन्त्री देवेन्द्र दाहालले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी भित्रको मतमा परेको भन्ने टिप्पणी स्याल हुँदा र हल्ला मात्र भएको दावी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली दिवसमा पत्रकार खेमबंशसँग कुराकानी गर्दै नेता दाहालले पार्टीभित्र आफ्ना कुरा राख्नु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको तर नेतृत्वलाई परिवर्तन गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नु भएको छ। पछिल्लो सचिवालय बैठकमा उपाध्यक्ष प्रतिनिधि सुब्बा गुरूङ, विष्णु पौडेल लगायतले अध्यक्ष ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि सुनाउँदै पार्टी प्राइभेट कम्पनी जस्तो भएको र तथाबाट पार्टी नसल्ने भन्ने आलोचना गरेको भन्ने संचार माध्यमका समाचारहरूलाई दाहालले झुटो र बनावटी समाचार भएको बताउनु भएको छ। निर्वाचनमा नेकपा एमाले भूगोलको भारी पराजय र पार्टी एकल अङ्कको सीटमा खुम्चिएको सन्दर्भमा दाहालले यसको सम्पूर्ण दोष अध्यक्ष ओलीमा नपुगिनु अत्यन्त गलत स्वास्थ्य भएको तर्क गर्नुभयो। पुराना दलहरूका कमी कमजोरी र समतामा जागेको प्रतिष्ठाका कारण यस्तो नतिजा आएको भन्दै उहाँले समग्र परिस्थितिको मूल्याङ्कन हुनुपर्ने र जोड़ दिनुभएको छ। कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्नेमा कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। सोमबार बिहान प्रकाश शेखर कोइराला निवास पुगेर पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दावी गर्दै नवीकरणमा अवरोध कर्मीहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने बताउनुभयो। उहाँले पार्टीका सबै संयन्त्रहरूलाई सहमति र सल्लाहको आधारमा बनाउन आफू तयार रहेको समेत स्पष्ट पार्नु भएको छ। फरक प्रसंगमा थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन
कारण जान सहन सार्वजनिक नगरेको गम्भीर आरोप समेत लगाउन पाएको छ। प्रतिवेदन सच्याउन आयोगमाथि ठूलो दबाव दिएको दावीकै परिवारले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। हामीसँग खबर यति बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

Cash back, the

नेपाल सरकारले सेनाको बदला प्रतिष्ठित छुट्टी हिंसा कार्यालय बन्द गर्ने निर्णय गरेपछि सीमावर्ती क्षेत्र बरियारपट्टिका बासिन्दाहरूले आन्दोलन जारी राखेका छन्। स्थानीयवासी व्यापारी जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरू सरकारको निर्णय विरूद्ध सड़क आन्दोलनमा उत्रिएका छन्। पटक पटक ज्ञापन पत्र बुझाउँदा सम्पत्ति आन्दोलन गर्दा तथा सरकारको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनवाई नभएको भन्दै स्थानीयहरू थप आक्रोशित बनेका छन्। आज बिहान करिब बरियारपट्टिका उपालका तीन स्थित छुट्टी हिंसा कार्यालयको मूलगत अगाडि स्थानीयहरूले थर्मा दिएका छन्। नेपाल सरकारले 2083 वैशाख 21 गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टि छुट्टी हिंसा कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा असन्तुष्टि बढ़ेको छ। सभाको बैठक आज दिउँसो बस्नु भएको छ। दिउँसो त्यसो बस्ने बैठकमा विनियोजन विधेयक 2083का सिद्धान्त र प्राथमिकतामाथिको छलफल हुने कार्यसूची छ। शुक्रबारदेखि शुरू भएको छलफलमा 10 जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिएका थिए। बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य सुनवाईमा आफ्नो धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ। त्यस्तै मण्डल प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इण्डो पेसिफिक मामिला मन्त्री सीमा मल्होत्रा बीच शनिबार उपन्धीमा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्य बीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध विकास साझेदारी तथा लम्बी प्रदेशको विकासका प्राथमिकताबारे छलफल भएको थियो। मुख्यमन्त्री आचार्यले लम्बी प्रदेश सरकार विभिन्न समावेशी तथा रोजगारी मुख्य आर्थिक वृद्धिमा केन्द्रित रहेको बताउनुभयो। उत्पादनमुखी लगानी प्रवर्धन, कृषि आधुनिकीकरण, पर्यटन विकास, औद्योगिक विस्तार, पूर्वाधार निर्माण तथा डिजिटल नव प्रवर्तन मार्फत प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्ने लक्ष्य रहेको समेत उल्लेख गर्नुभयो।

0: कार्यालय खरकोठा सड़क झुलिंग पुल जल विद्युत आयोजना लगातार क्षति पुर्याएको हो। यहां कलपालिका अध्यक्ष बाबा निंजांग का अनुसार 12-13 निहालसम वड़ा नंबर 1 में 2 घर नंबर 1 और 2 में करीब 3 झुलिंग पुल बगाएको छ। हालसम मानव क्षति को विवरण नआएको र वस्ता रोकिएको अध्यक्ष बाबा निंजांग जानकारी दिनुभएको छ। पारिपेन्द्रले रंगराग 1 चाङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। निरन्तरको वर्षाका कारण मध्यपाली सर्गको ओलाइन चिरा पुजा खण्ड पूर्ण रूपमा विरूद्ध पाएको छ। यहाँ एउटा पुलिस स्टेट रिजालपुरमा पहिरो छरेको छ भने वडा नम्बर 2 दुधारीमा रहेको ड्राइभर सम्पूर्ण रूपमा तगाएको छ। हामीसँग खबर जुगाएको छ नेपाली रेडियो नेटवर्क सुन्दैगा।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेटा सेवाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछन्। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेटा सेवा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: गति भरपर्दो कनेक्टिभिटी र बढ्दो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 बन्दहरूसँग उत्कृष्ट जीवन प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।
0: अब विदेशका खबर। उत्तरी चीनको एउटा कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा 8 सेवाको मृत्यु हुनुका साथै पर्सन बेपत्ता भएको जनाइएको छ। सेना समाचार एजेन्सीका अनुसार चालक सीतान्तको लिओस्टेनियो कोइला खानीमा शुक्रबार साँझ 7:29 विस्फोट भएको थियो। विस्फोटको समयमा 247 जना काम गरिरहेको कोइला खानीमा फसेको लेखकदल तीमध्ये 201 सुन्दर सुरक्षित रूपमा उद्धार गरिएको सिन्हाले जनाएको छ। स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूलाई अनुरोध गर्दै सिन्हाले 8 जनाको मृत्यु भएको पुष्टि गरेको छ भने 38 जना क्षतिग्रस्त रहेका र उनीहरूको खोजी कार्य जारी रहेको बताएको छ। त्यस्तै बेंगलुरू पौडीले शुक्रबार सेनाको टाउन हल नजिकै शान्तिपूर्ण मानव संघ प्रदर्शनका लागि बोलाउन हुन चेतावनी दिएको छ। सोशल मीडियामा कक्रो जनता पार्टीको नाटकमा
3: सूचना संगीत मनोरञ्जनको अटल सहयोग यो हो रेडियो सहयोग 99.8 MHz।
4: मानसिक समस्याबाट बस्ने उपायहरू
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मानिन् थकी देखिन्छौ नि के भयो?
7: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मलाई पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
7: गुरु मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
10: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
12: नेपाल सरकार विज्ञापन हो।
13: रगत रगत भो चाम त त्यस्तो हेर्न नै सक्दैन।
14: कस्तो जिब्राको बाटो काट्नु पर्यो, खराब दिन बाटोको बाटो काटेको।
13: अरे
15: त भन्नु हुने तुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन।
14: क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुन्थ्यो नि। हेर त अब
15: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
16: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ।
17: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
18: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
19: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
18: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
19: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
18: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
19: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
18: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
12: नेपाल सरकार विज्ञापन।

0: त्यहाँ जान्छु, यहाँ आइज त।
1: के हो भाइ?
0: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: भाइ जानुपर्छ, तर भाइ कसै थाहा पाउनु भयो कुरा
0: गुप्ती सूत्रबाट?

0: 아마
1: 오오 라 니라 돌아오르네 또 무한히 뱀이 열어 알선다 룽 이프레야

89.5 MHz.

0: 九年，奉天天女母永存孤阿都，欢迎黄河河的，欢迎南那边南那边土布阿阿尼嘎河。
1: I am a little bit of a
2: गरखपुर दस सिंचाई रोड नरंग को डेढ़ मार्ग बाट जहाँ पाइन ताजा दूध दही घी पनीर दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ तपाईको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेढ़ मार्ग शुद्धताको अर्को नाम डेढ़ मार्ग भरतपुर दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर दस इन्द्रेणी टोल भरतपुर तीन बेलचोक चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्यजन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराओ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ वन गढुलो लागेमा गढुलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिमोको जनहितमा जारी सन्देश
3: मन्यदेवी कन्या कलेज को कक्षा 11 में भर्ना संबंधी सूचना विभिन्न विधा में पर्याप्त छात्रवृत्ति प्रदान करने इस क्षेत्र के उत्कृष्ट कलेज मन्यदेवी कन्या कलेज में शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 में व्यवस्थापन शिक्षा शास्त्र और मानविकी संकाय अंतर्गत अंग्रेजी नेपाली दुवै माध्यम में विमानी सत्र का

I'm not

Let me get a little help, buddy, from my

0: जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङे, गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिमोको जनहितमा जारी सन्देश। योग गरौ रहौ निरोग। पतञ्जलि योगपीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित बृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ।

0: बजे सम्म समुदाय महिला पतंजलि योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति चितवन आयोजक भरतपुर महानगरपालिका 18 नम्बर वडा कार्यालय मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी नेपाली दुवै माध्यममा विमानी सत्रका लागि चारण वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-93-495। यो 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन हो।
2: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो।
3: आमा मलाई दुई दही।
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोड मरङको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन।

I'm

Radio Sound 99.8 MHz.

Thank you.

Thank you.

Bye.

接着来是今天六点钟空阿通翻译如何来的翻译 Nanabi Tupu at Megahertz

0: Don't want to leave me at home.
1: अजय ने 200 को 3 बजे

रेडियो एमआरएम 99.1 ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सरकारलाई कंग्रेसको चेतावनी सम्बन्धी खबरबाट नेपाली कंग्रेसका नेता गगन थापाले भदौ 24 गते भएको घटनाको भागसोप गर्ने सरकारको प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सभापति थापाले सो विध्वंसको छानबिनका लागि सरकारले आफ्नो प्रतिबद्धता अनुसार तत्काल न्यायिक आयोग गठन गर्न माग गर्नु भएको छ। उहाँले भदौ 23 र 24 गतेको घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीलाई कार्यवाही गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कंग्रेसले आफ्नो पूर्व निर्धारित प्रदेश र स्थानीय तह केन्द्रित लुम्बिनी प्रदेश स्तरीय भेलाको मिति परिवर्तन गरेको छ। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाही मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज विज्ञप्ति जारी गर्दै यसअघि जेठ 14 र 15 गतेका लागि तय भएको भेला अब जेठ 18 र 19 गते रूपन्देहीमा हुने जानकारी दिनुभएको छ। कंग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत यसअघि नै 5 प्रदेशमा यस्ता भेलाहरू सम्पन्न गरिसकेको छ भने आज कोशी प्रदेश स्तरीय भेला सम्पन्न हुँदैछ। नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग बलियो भन्दै गएको छ। एमालेकी पूर्व उपाध्यक्ष स्थल लक्ष्मी साकियाले सामाजिक

मंगल मार्फत अध्यक्ष केपी शर्मा ओलीलाई जारी सचिवालय बैठकबाट सुसम्मान पदबाट विदा लिन सुझाव दिनुभएको छ। एक्काइसौं शताब्दीको माग विचार सामूहिकता र इमान भएको लेखहरू सक्यले सास रहजेल अध्यक्ष भइराख्ने सोच गलत भएको र अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनु भएको छ। यता भक्तपुरको गुण्ड स्थित ओली निवासमा एमालेको सचिवालय बैठक आज पनि बसिरहेको छ। हिजो शुक्रबारको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुवा गुरूङ र गोकर्ण विष्टले अध्यक्ष ओलीलाई पद छाड्न अनुरोध गर्नुभएको थियो। आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका महासचिव, उपमहासचिव र सचिवहरूले आफ्नो धारणा राख्दै हुनुहुन्छ। राजनैतिक परिस्थितिबारे पदाधिकारीहरूको भनाई सकिएपछि एमाले बैठक कार्य विभाजन र निर्वाचन परिणाम समीक्षा कार्यबल गठन लगायतका कार्यसूचीमा प्रवेश गर्ने कार्यसूची रहेको छ। पातेजुङको फक्तरुङ गाउँपालिकामा अवस्थित चीन सेनाको सबैभन्दा छोटो व्यापारिक नाका ओलाङ चुङ्गोला पुनः संचालनमा आएको छ। कोविड महामारीका बेलादेखि पूर्ण रूपमा बन्द रहेको टिपताला नाका स्थित रंसार कार्यालयमा कर्मचारी व्यवस्थापन भएसँगै नाका नियमित संचालनमा आएको हो। फक्तरुङ गाउँपालिका साथका वडाध्यक्ष छितेन लामाका अनुसार रंसार कार्यालय संचालनका लागि नायब सुब्बा प्रदीप भिताललाई प्रमुखका रूपमा तोकिएको छ। चीनको सुशासित क्षेत्र तिब्बतसँग जोड़िएको यो नेपालको पूर्वी क्षेत्रकै सबैभन्दा छोटो व्यापारिक केन्द्र हो, जहाँबाट 24 किलोमिटर दूरी पार गरेर नेपाल चीन सीमा टिपताला नाका पुग्न सकिन्छ। करिब 40 वर्ष अघि निर्माण गरिएको भन्सार कार्यालयको भवन चेरा भएकाले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत नयाँ भवन निर्माण र आवश्यक सामग्री व्यवस्थापनका लागि अर्थ मन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको वडाध्यक्ष लामाले बताउनु भएको छ। राजमार्गमा मर्मत तथा पुनर्निर्माण भइरहेको काभ्रेको 420 खण्डको नयाँ ट्रयाक आउने 10 दिनभित्र सर्वसाधारणका लागि संचालनमा आउनु भएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गंसुवेलले उक्त क्षेत्रको स्थलगत अनुगमन गर्दै निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। हाल यस खण्डमा सवारी साधनहरू तल्लो वैकल्पिक मार्ग डाइभर्सन बाटो गुडिरहेका छन्। माथिल्लो मुख्य ट्रयाकको जग तयार भइसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भनेर अहिले सर्वसाधारणका निम्ति पूर्ण रूपमा खुल्ला गरिएको छैन। पछिल्लो 15 दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको छ र अब केही क्षेत्रमा पर्खा लगाउने काम मात्र बाँकी छ। आउँदो असार 15 गतेसम्म यो खण्डलाई व्यवस्थित रूपमा संचालन गर्ने गरी काम भइरहेको छ।

0: some games, washing machines, refrigerator, automatic, dishwasher, power washing tablets, air conditioner, installation, refrigerator, ceramic oven, and pressure cooker. Nothing to mock from my books are. So much BMI, but I'm going to get a second.
1: अब बाँकी खबर लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौडा कपडा उद्योगलाई सरकारले पुनः संचालनमा ल्याउने तयारी गरेको छ। यसो सिलसिलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौडा औद्योगिक क्षेत्रलाई पुगेर उद्योगको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनः संचालनका सम्भावनाबारे विस्तृत जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ। सो अवसरमा उद्योग संचालनको प्रक्रियालाई कसरी द्रुत गतिमा अगाडि बढ़ाउन सकिन्छ भन्ने विषयमा सरकारवालाहरूसँग छलफल समेत भएको छ। नेपाल टेलिकमले डोल्पा जिल्लाको छाङ्का तामसुङ गाउँपालिकाको केन्द्र कोटमा 4G सेवा संचालनमा ल्याएको छ। समुद्री सतहदेखि 4200 मिटरको उचाइमा रहेको मुकुट स्थित टावरमा 4G उपकरण जडान गरी यो सेवा शुरू गरिएको हो। माथिल्लो डोल्पा क्षेत्रमा संचालनमा ल्याइएको यो नै पहिलो 4G सेवा हो। यो सेवा विस्तारसँगै नेपाल टेलिकमको 4G सेवा पुगेका स्थानीय तहको संख्या 750 पुगेको टेलिकमका प्रवक्ता कमल लामिछानेले बताउनु भएको छ। अब डोल्पाको डोल्पा बुद्ध र श्री फोक्सुङ गाउँपालिका तथा मनाङको नर्ता भूमि गाउँपालिकामा मात्र यो सेवा पुग्न बाँकी रहेको छ। सिद्धबाट सुरु आयोजनाको भौतिक प्रगति 68% पुगेको छ भने वित्तीय प्रगति 58% पुगेको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरंग यातायात संचालनमा ल्याउने गरी काम भइरहेको छ। यस आयोजनाको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीकै रहनेछ र निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म मर्मत सम्भार र सुरक्षाको जिम्मा पनि सोही कम्पनीले लिन सहमति भएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा आधादेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने वा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने यो प्रणाली लागू गर्न लागि हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा नै कानूनी गतिविधि नियन्त्रण गर्ने यस्तो प्रणाली आवश्यक रहेको बताउनु भएको छ। यही जेठ 15 गतेबाट लागू हुने यो व्यवस्था पछि अब बस काउन्टरबाट यात्रुको लगेज वा झोलामा कोड वा नम्बर सहितको ट्याग लगाइनेछ। सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ। गन्तव्यमा पुगेर दुवै ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिनेछ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेटा सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आसार मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेटा सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

विदेशका खबर सुनको कोइलाका खानीमा भएको विस्फोटमा परे मृत्यु हुने मजदूरको संख्या नब्बे पुगेको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको र मृत्यु हुनेको संख्या हालसम्म नब्बे पुगेको बीबीसीले जनाएको छ। स्थानीय अधिकारीहरूका अनुसार गैराती 247 मजदूर काम गरिरहेको पङझौ गोखको कोइला खानीमा यो ग्यास लिक भएर विस्फोट भएको हो। घटनाप्रति दुःख व्यक्त गर्दै चीनी राष्ट्रपति शी जिनपिङले मृत्युहरूको उचित उपचार गर्न र खानीभित्र फँसेका अन्य व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। यता अमेरिकी सरकारले ग्रीन कार्ड आवेदन प्रक्रियामा व्यापक परिवर्तन गर्दै अब विदेशी नागरिकले आफ्नै देश फर्किएर मात्र आवेदन दिन पाउने नियम ल्याएको छ। यूएस सिटिजन सेभ एण्ड इमिग्रेशन सर्विसेसका अनुसार अब अमेरिकामा अस्थायी बसोबास गरिरहेका विदेशीहरूले देशभित्रबाट ग्रीन कार्डको प्रक्रिया अघि बढ़ाउन पाउने छैनन्। विगत 60 वर्षदेखि चलिआएको व्यवस्थालाई उल्ट्याउँदै ट्रम्प प्रशासनले यो कडा आपदा नीति लिएको हो। यो नयाँ नियम कहिलेदेखि लागू हुने र प्रक्रियामा रहेका आवेदकहरूलाई के हुने भन्नेबारे स्पष्ट पारिएको छैन, तर यो नीतिले हरेक वर्ष ग्रीन कार्ड आवेदन लिने झण्डै 6 लाख मानिस र हर पर्खाइमा रहेका 10 लाख भन्दा बढ़ी आफ्ना वासीहरूलाई प्रत्यक्ष असर पार्ने देखिएको छ। एउटा खेल खबर काभ्रा महिला भलिबल च्याम्पियनशीप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा किर्गिस्तानको सामना गर्दछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर हालमा हुने यो रोमाञ्च खेल साँझ 5 बजे शुरू हुनेछ। पहिलो खेलमा बलियो प्रतिद्वन्दी भारतसँग 3-2 सेटमा कडा प्रतिस्पर्धा गर्दै पराजित भएको नेपाली टोली आज मैदान उत्रिँदा स्पष्ट जीतको खोजीमा हुनेछ। यता विपक्षी टोली किर्गिस्तान भने उच्च मनोबलका साथ मैदान उत्रनेछ। उसले आफ्नो पहिलो खेलमा मालदिप्सलाई 3-0 सोझो सेटमा सहजै पराजित गरेको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बदौ 24 घटना ढाकछोक नगर्न सरकारलाई कंग्रेसको चेतावनी। छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सभापति थापाको माग। एमाले अध्यक्ष ओलीलाई पद त्याग्न दबाव। जारी सचिवालय बैठक राते सुसमिन विवालीमा नेताहरूको सुझाव। कोविडका कारण बन्द चिनसँगको छोटो व्यापारिक नाका ओलाङसोङ गोला संचालनमा 40 वर्ष पुरानो भूषार भवन जिल्ला बीपी राजमार्ग अन्तर्गत 420 खण्डको मुख्य ट्र्याक तयार। 10 दिनभित्र सवारी साधन चल्ने।

0: रेडियो चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्यजन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं। मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो। निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराओ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ। वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सर्व सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

0: गतेसम्म समन्वय महिला पतंजलि योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति चितवन आयोजक भरतपुर महानगरपालिका 18 नम्बर वडा कार्यालय
1: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने एक क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी नेपाली दुवै माध्यममा विमानी सत्रका लागि चारण वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-93-495। यो 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो।
4: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोड नरानीको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको

I'm going to go to the hospital.

Radio Sound 89.8 MHz.

0: Spotify, Alexa, Mucha, Radio Silent, Echinancon,
1: दुई हजार 83 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: माया दिदी कन्या कलेज स्कूल कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया दिदी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी नेपाली दुवै माध्यममा बिमारी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया दिदी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0956-93-495।
4: डिभिजन जानकारीलाई भरतपुर चितवनको अनुरोध।
5: गर्मीयामको सुक्खा मौसममा वन जङ्गलमा डढिन लाग्ने सम्भावना भएकोले यसबाट जनधन, वन, वन्यजन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढिनबाट बस्न निम्न तरिकाहरू अपनाऊ।
6: बस्ती तथा वन जङ्गलको छेउछाउमा आगो नबालौ।
5: चुरोट बेडी खाएर आगो सहितको छुट्टा जहाँ त्यही नफालौ।
6: सामुदायिक वन, कबुलियती वन, उपभोक्ता समूहहरूले वनमा भएका पाप प्रतिमर तथा स्वच्छ सफा गरी अग्नि रेखा निर्माण गरौं।
5: वनभोज जाँदा सकेसम्म वन जङ्गल बाहिर जाने गरौं। वनभोज सकिएपछि आगो राम्ररी निभाऊ।
6: नजिकको वन क्षेत्रमा आगलागी भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ।
5: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। दण्ड लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गराऊ।
6: सकेसम्म वनमा डढिन लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ। आफू बस्न वनलाई बचाऊ।
5: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे जनाएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 जरिमाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100, डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98-550-92-222, 98-550-57-215 खबर गराऊ।
4: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो सहिनको जनहितमा जारी सन्देश।
7: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध। वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
7: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अप्नाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ।

0: गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: ए साथी, त्यो माथि हेर त बादल भन्दा माथि कति राम्रो छ, मलाई त्यही जान मन लाग्यो। आहा, कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: अनेक सुंदर ऊंचा रेडियो साइलेंट 89.8 मेगा हर्ट्ज।
1: साझ को 6 बजे।

0: सरकार विज्ञापन बोर्ड
1: यता नगर बुढी तल बस छाचुक नगर आज कति दिनले
2: 3 दिन भयो
1: तिमीले थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक बिमार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक बिमार गरिन्छ
2: के सुनौँ कि सफा गरी भइहाल्यो
1: जेसुकै भन म 6 दिन चाहिँ 4 दिन चाहिँ बाँध्नुपर्छ है पछि जेसुकै गर
2: महिनावारी भएको बेला सुनौ नदिनु भन्सामा पूजा कोठामा जानु नदिनु केही कुरा सुनौ नदिनु यी सबै विभाग हुन् यस्तो कार्य कार्यमा समुदाय विपरीतका काम हुन् अरूले भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ त्यस्तो विभेद मानसिक शारीरिक युनियनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: होइन ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले

0: सांसदिक अधिनी मानिसका नमस्कार दिदीको भाउज चाहिँ स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छ नि
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
0: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गरेवटीले दुध फलफुल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
1: हामीले बच्चाको नाम पनि जुराइसक्यौँ नि दिदी
0: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हो नि छ छिमेकका अरूलाई पनि बताउनुपर्छ आज त तिमी धेरै मालिङ थकित देखिन्छौ के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मलाई पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हुन्छ होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् गुरु मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा हुनन् भनेर
2: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यी हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
0: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कोही भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
4: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई

0: कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन
2: दर्शक सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिले जानुपर्दाको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा काट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जाने पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर के हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइरहनुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: रगत रगत भो चामल त त्यस्तो हेर्नु नै सक्दैन।
5: कस्तो बाटो बाटो बाटो गरे ट्रक दिन बाटोको बाटो काटेको
4: हेरो
6: त भन्नु हेर्नु तिमीले मोटरसाइकल चलाउनु बाँच्यो, बाटो काट्ने मान्छे मर्दो कि बाँच्नु केही छैन छैन।
5: बाटो बाटो काटेको भए पनि हुने नि, केही हुन्छ नि। हेर त अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्र बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।

Thank you.

I'm gonna go get some more.

Thank you.

I'm sorry, I'm sorry, I'm sorry.

I'm so mad.

I'm sorry.

Thank you.

Thank you.

I need you, I need you.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 पीएम
2: चैते धानमा मेघ ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने
3: खेतमा पानी जमाइ राख्ने
2: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
3: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा

0: शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
3: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082।

0: अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0956-93-495।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: भएको, त्यहाँको मान्छे अन्त्य सारिएको, तीन नम्बर वडामा तिनटा घर बगाएको क्षतिग्रस्त,
1: र चीनको कोइला खानी विस्फोटमा 90 जनाको मृत्यु, संयोग कामदार प्रभावित, काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: प्रेस काउन्सिलको अध्यक्षको पदपूर्तिका लागि दरखास्त आह्वान भइरहँदा कस्ता अध्यक्ष छनौट होलान् भनेर चासो व्यक्त भइरहेका छन्। प्रेस काउन्सिल सक्षम, स्वायत्त र अधिकार सम्पन्न भयो भने समाज र सरकारसँग संचारकर्मीको प्रत्यक्ष द्वन्द पनि कम हुन्छ। राज्यका अन्य निकायले पत्रकारलाई दुःख दिन सक्दैन, पत्रकारले पनि एउटै नियामक निकायको संहिता र नियम पालना गरे पुग्छ। काउन्सिल अर्धन्यायिक प्रकृतिको निकाय हुनाले ती काम गर्न सक्ने पदाधिकारी अधिकारी छनौट हुनु अत्यावश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
3: आजदेखि पर्सिसम्म तीन दिन तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अप्नाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानहरूमा तातो बढ़ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सो भन्दा बढ़ी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ। सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, दरेलधुरा, अछाम, सुकेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
4: विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईको भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढ़ी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड र लुम्बिनी प्रदेशको पहाड़ी भूभागहरूमा विशेष तल्लोको पहाड़ी चुरेको पहाड़ी भूभागहरूमा चाहिँ अथवा भ्याली खोँचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने अन्य जुन क्षेत्रहरू छ देशको अन्य भूभागहरू छ जस्तै अब कोशी मधेस बागमती गण्डकी र जुन कर्णाली प्रदेशको पनि पहाड़ी हिमाली भूभागहरूमा चाहिँ बादल लाग्ने पानी पर्न सक्ने सम्भावना छ। तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ रात हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
3: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तीर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपड़ा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने टोपी लगाउन पनि सुझाव दिएको छ। त्यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन सक्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सीआईएमसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
5: एउटा कुरा के बुझ्नु पर्छ भने 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड

0: भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन. त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ. अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपड़ाहरू लाउनुपर्छ. अनि त्यसमा चाहिँ तपाईँको कस्तो भने अलिकति पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ. सो बच्चाहरू स्कूलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहेको हुन्छ, बिहान तिनीहरूलाई गेम्स खेलाइरहेको हुन्छ होइन. आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्. त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त पापा तिन चारजना ढल्यो, बाबुलाई पनि गाह्रो भइरहेको हुन्छ. सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढ़िरहेछ भने त्यस्तो अवस्थामा हामीले कि सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो. बच्चाहरूले पानी प्रोपर खाएछ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो. अर्को चाहिँ हामीले चाहिँ सक्दो यदि बढ़ी गर्मी छ भने बाटोमा जस्तो बसमा आउँछन्, बसहरू एसी छैन होइन, कतिपय बच्चा हिँडेर स्कूल जान्छन् होइन, त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने. यदि 40 भन्दा माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 दिन चाहिँ बिदा राख्नु नै उत्तम उपाय हो गर्मीबाट जोगिने भनेको.
1: नेकपा एमाले भित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै गएको छ. पछिल्लो शीर्ष नेताहरूबाट एमालेमा नेतृत्व परिवर्तनको माग बढ़दै गएको हो. हिजो पछिको सचिवालय बैठकमा नेता विष्णु पौडेल र कृति विश्वबा गुरूङले नैतिकताको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभएको थियो. बैठकमा शीर्ष नेताहरू नै चुनावमा तेस्रो पार्टी हुनुमा नेतृत्व नै जिम्मेवार रहेको भन्दै सांगठनिक पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने अडान समेत राखेका थिए. नेता ईश्वर पोखरेलले पनि आत्मसमीक्षा र पुनर्गठनको बाटो अवलम्बन गर्न सुझाव दिनुभएको छ. आज बसेको बैठकमा पनि राजीनामाको विषय उठेको छ. नेताहरू योगेश भट्टराई, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले अध्यक्ष ओलीले राजीनामा दिनुको विकल्प नभएको समेत बताएका छन्। एमाले उपमहासचिव लेखराज भट्टले बैठकका बारेमा जानकारी दिँदै भन्नुभयो,
2: पार्टीको अनुशासन विधि पद्धतिमा जे दिनुपर्ने हो त्यो दिनुपर्छ. बाहिर आफ्ना लागेका विषयवस्तुहरू हाम्रो कमिटी छ, त्यो कमिटीमा गर्ने कुरा हुन्. कमी कमजोरीहरू कहाँ कहाँ छन् त्यसको समीक्षा गरेर जान सच्याउनु पर्ने हो. ज जसका छन् ती कमी कमजोरीलाई हटाएर पार्टी एकमना एकताबद्ध भएर अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ, त्यो संकट जे छ आइलागेको, त्यो संकटका विरूद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार.
1: अष्टलक्ष्मी साकेले पनि सामाजिक सञ्जालमा लेखेर अध्यक्ष ओलीको राजीनामाको माग गर्नुभएको छ. पार्टीलाई पुनर्जीवित गर्न अध्यक्ष ओलीको राजीनामाको विकल्प नभएको उहाँले बताउनु भएको हो. पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता खुलाएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस चुलिएको छ. 11 महाधिवेशन सम्पन्न भएको एक वर्ष नबित्दै पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चल्नुलाई कसरी लिन सकिन्छ? राजनैतिक विश्लेषक श्याम श्रेष्ठले सीआईएमसँग भन्नुभयो,
3: जुन पराजय भोग्यो नि एमाले त्यहीदेखि यो कुरा उठेको थियो. सबभन्दा अगाडि पनि यो कुरा थियो तर मनमा कुरा उठाउन नसक्ने स्थिति अगाडिपट्टि परेर सबैले डराएको स्थिति, भयभीत स्थिति, त्यस्तो खालको स्थिति हो. अब अहिले चाहिँ अब उनीहरू चाहिँ डरबाट अलिकति माथि उठेर कुरा उठाउने खोजेको स्थिति त्यो हो. त्यो नेतृत्व परिवर्तन हुनुपर्छ भनेर अब अलि अगाडिदेखि नै कुरा थियो तर त्यो अगाडि आउन सकेका थिएन, अहिले आएको मात्रै हो.
1: जस्तो चुनावलाई मात्रै लिन सकिन्छ या अरू कुनै त्यस्ता कारण हुन सक्छन्?
3: त्यो पार्टी विधानमा 70 वर्ष पुगे पछाडि नेतृत्व छोड्ने भन्ने कुरा थियो. त्यो कुरालाई योभन्दा अगाडि नै सच्याएर फेरि केपी ओली नै कन्टिन्यू गर्ने भन्ने कुरा गरियो. त्यो कुराप्रति अब गर्न त गरियो तर सन्तोष चाहिँ अब युवा नेताहरूको थिएन. किनभने उनीहरूको पालो चाहिँ कहिले पनि नआउने भयो, बरुन्जेल पनि नआउने भयो भन्ने खालको मनस्थिति त्यहाँ भइरहेको बुझ्छु होइन.
1: के त्यस्तो भए नेकपा एमालेको नेतृत्व परिवर्तनको बहस अहिलेको समयमा आउँदा उपयुक्त हो या अरू कुनै हुनुपर्ने?
3: त्यो सबै पार्टीमा एमालेको मात्र कुरा होइन, एमाले, माओवादी, नेपाली कंग्रेस सबैतिर नै नेतृत्व परिवर्तनको लागि त्यो आवाज उठेको थियो। कंग्रेसमा चाहिँ त्यो लागू भयो, अरूमा चाहिँ भएन, त्यति मात्रैको कुरा हो। सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो। अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो।
1: नेपाली कंग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशालाबाट 28 बुधे कोशी संकल्प सार्वजनिक भएको छ। संकल्प पत्रमा कोशी प्रदेशको पहिचान, भाषा, संस्कृति, कृषि, पर्यटन र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिँदै समावेशी विकासमा जोड़ दिएको छ। साझा खबरमा अब विदेशका खबर। उत्तरी चीनमा एक कोइला खानीमा भएको भीषण विस्फोटमा 90 जनाको मृत्यु भएको छ। सान्सी प्रान्त स्थित लियु सेनु कोइला खानीमा ग्यास विस्फोट हुँदा आग लागी भएको थियो। दुर्घटनाका समयमा खानीभित्र 247 कामदार रहेको चिनिया संचार माध्यमले जनाएका छन्। अब अन्त्यमा खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपमा भारतले लगातार दोस्रो जीत निकालेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर हलमा आज भएको समूह एक खेलमा भारतले मालदिवसलाई 25-9, 25-14 र 25-17 पराजित गरेको हो। पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई 3-2 पराजित गरेको थियो। मालदिवसको यो लगातार दोस्रो हार हो। दुई जीतपछि भारत 5 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। भारतले समूहको अन्तिम खेल सोमबार किर्गिजस्तानसँग खेल्नेछ।
4: पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्न सफल। मातृ तथा शिशु मृत्युदर कम हुने अपेक्षा। रिपोर्ट सँगै देउरागीत नेपालको पहिचान बन्दै विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
6: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
7: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
8: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
7: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा अन्धानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। लगातार परेको पानीका कारण पाँचथरको याङवर गाउँपालिकाका स्थानीय प्रभावित भएका छन्। बाढ़ी पहिरोले घर, पुल, गोठ, सड़क बगाएपछि जनजीवन प्रभावित भएको हो। याङवर गाउँपालिका वडा नम्बर 1, 2 र 3 बाढ़ी पहिरोले घर, गोठहरू, सड़क, झोलुङ्गे पुल, जलविद्युत आयोजना लगायतमा क्षति पुर्याएको याङवर गाउँपालिकाका उपाध्यक्ष बाबा मेन
10: मेनयाङ बोले सीआईएनसँग बताउनुभयो।
11: अहिले जम्मा एक नम्बर वडामा तिनटा झोपु झेलुङ्गी पुल बगाएको, खवासको दुईटा घर बगाएको अनि माथि दुईटा घर पनि बस्नु नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छेहरूले सारिएको, तीन नम्बर वडामा तिनटा घर बगाएको क्षतिग्रस्त, अनि एउटा महादेव थान भनेर एउटा मन्दिर निर्माण गर्दै गरेको त्यो पनि सबै बगाएको, त्यहाँ कि यो मध्यपाडी लोकमार्ग जो दार्चुलादेखि चुवा भन्छन् भारत सिक्किमसँगको सिमाना, त्यो बाटोमा चाहिँ सम्पूर्ण बाटोहरू अवरुद्ध, आवाजात नै बन्द भएको। अहिले गाउँपालिकाले हामी जान सक्ने अवस्था भएन, वडालाई जिम्मेवारी दिएर सुरक्षित ठाउँमा उहाँहरूलाई राखिएको छ, अनि अब त्यहाँ के हुन्छ उहाँहरूलाई घाँस बाँस कपास आवश्यकता कुराहरूलाई चाहिँ पालिकाले हेरिरहेछ।
10: सड़क डिभिजन कार्यालय नेपालगंजको जमुनाहा नेपालगंज कोहलपुर चिसापानी सड़क खण्डमा पर्ने सड़क सीमाभित्रका अनाधिकृत संरचनाहरू हटाउन परिपत्र गरिएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै 30 दिनभित्र संरचना हटाउन निर्देशन दिएको छ। ताप्लेजुङको तीन लाटा नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फतलालुङ गाउँपालिका सातका वडाध्यक्ष छेतेन लामाका अनुसार ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनेको छ। यो सँगै पाल्पामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिने सुनिश्चितता भएको हो। यसले घरमै असुरक्षित प्रसूति गर्ने पुरानो अभ्यास मेटाउँदै मातृ तथा शिशु मृत्युदर कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
12: लुम्बिनी प्रदेश सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड 2080 पूरा गरेपछि पाल्पालाई औपचारिक रूपमा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै 10 स्थानीय तहले आवश्यक सूचक पूरा गरेपछि पाल्पाले यो ऐतिहासिक उपलब्धि हासिल गरेको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राणा बताउनुहुन्छ।
13: गाउँपालिकाभित्रको भर्ती सेन्टर अथवा अन्य प्रसूति गर्ने ठाउँमा सुत्केरी भएकोलाई हामी एकिन गर्छौँ। एकिन गरिसकेपछि हामी घरेलु अभियान सञ्चालन गर्छौँ, जहाँ हामीले सुत्केरी कहाँ भएको हो र कतिपटक सुत्केरी जाँच भयो घरेलु अभियानमा सबै कुरा सोध्छौँ। त्यसले स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछौँ, कार्यालय पाल्पाले पनि फेरि पुनः यो ठिक छ कि छैन, एकिन यो यथार्थ हो कि होइन भनिसक्यो भनेर एकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। खास गरेर चाहिँ लुम्बिनी प्रदेशले छुट्टै प्रजनन सम्बन्धी एउटा छुट्टै ऐन बनाएको छ, कार्यविधि बनाएको छ, हामीले त्यसैमा टेकेर चाहिँ यो पुनः संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेको छौँ।
12: घोषणा सँगै पाल्पामा ग्रामीण स्वास्थ्य स्वयं सेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको छ। गाउँघरमा पुगेर गर्भवती महिलालाई नियमित गर्भजात स्वास्थ्य संस्थामै प्रसूति र सुत्केरी सेवा लिने प्रेरित गर्ने काम स्वयं सेविकाले गर्दै आएका छन्। तेलगाकी स्वास्थ्य स्वयं सेविका सिर्जना विष्ट यस घोषणासँगै जिम्मेवारी बढेको बताउनुहुन्छ।
14: गर्भवती महिलालाई हामीले गर्भमा बच्चा भएसकेपछि पनि सुत्केरी जाँच गर्नलाई स्वास्थ्य संस्थामा पठाउँछ। हाम्रो गाउँमा सबैजनाले सेवा लिनुहुन्छ।
12: पूर्ण संस्थागत प्रसूति सेवायुक्त बन्न प्रत्येक वडाले मापदण्डका सूचक 90% भन्दा माथि पूरा गरेको हुनुपर्छ। यसपछि पालिका र जिल्ला तहबाट पटक पटक अनुगमन तथा मूल्याङ्कन गरिन्छ। सबै प्रक्रिया पूरा भएपछि मात्रै पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गरिन्छ। बगनासकाली गाउँपालिका भने 2076 सालमै पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भइसकेको थियो। स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी
15: बगनासकाली गाउँपालिका 2076 सालदेखि नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका हो। हामीले हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ, यस वर्ष पनि हामीले यो पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर पालिका जिल्लामा पेश गरिसकेको, जिल्ला पनि घोषणा भएको छ। हामीले पालिका सुनिश्चित गर्यौँ र पालिका सुनिश्चित गरिसकेपछि जिल्लामा सबै पालिकाहरू पेश गरिसकेपछि जिल्ला घोषणा चाहिँ भएको छ।
12: यस घोषणाले पाल्पामा स्वास्थ्यका सूचकहरू कर्मश सुधार हुँदै गएको देखाउँछ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारूले पाल्पाले नेपालमै पहिलो पटक यस्तो उपलब्धि हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले अब प्रदेशका बाँकी 11 जिल्लालाई पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गर्दै लुम्बिनीलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
16: पाल्पा जिल्लाले आज पूर्ण संस्थागत प्रसुति सेवा युक्त जिल्ला हामी नेपालमै पहिलो घोषणा गर्ने आउँदाखेरि अब पाल्पा जिल्लाबाट शुरूआत भएर अब बाँकी एघारवटा जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसुति युक्त सेवा युक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौं।
12: नेपालको जनगणना 2078 अनुसार देशमा मातृ मृत्यु दर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 छ। यो अवस्थामा पाल्पाको उपलब्धिलाई मातृ तथा शिशु स्वास्थ्य सुधार तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। मापदण्ड अनुसार कम्तीमा 90% गर्भवती महिलाले 4 पटक गर्भ जाँच गर्नुपर्ने र 95% स्वास्थ्य संस्थामै दक्ष स्वास्थ्य कर्मीबाट प्रसूति सेवा लिनुपर्ने व्यवस्था छ। भुवन रायमाझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुदूरपश्चिमको देउडा गीतप्रतिको मोह बढ्दो तर प्राथमिकता कम।
17: रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ कि मलाई चाहिँ। कल्चरल हुन्छ नि, ब्याक टु कल्चर क्या।
10: केही युवा कलाकारहरू देउडाको प्रचार र संरक्षणमा जुट्दै विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक चेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। सुदूरपश्चिमको देउडा गीत प्रतिको मोह बढ़दो तर प्राथमिकता कम छ। पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारले यसमा धेरै बजेट खर्च गरे पनि भने जस्तो उपलब्धि हासिल हुन सकेको छैन। तर कलाकारहरूले भने सक्दो प्रचार गरिरहेका छन्। देउडा गीतको बारेमा साथी सन्तोषी रावलले गायक विष्णु भट्टसँग कुराकानी गर्नुभएको छ।
19: घाटी

0: गीत चाहिँ निकै रुचाइयो होइन, चारैतिर
1: एकदम चर्चामा आएको गीत हो होइन, शब्द पनि अनि यो संगीत होइन लय साह्रै मिठो के सधैँ। यो गीत गाउँदाखेरि चाहिँ तपाईँले थप बढी चर्चा पाउनुभयो।
0: झुम्कीलाई मैले बनाउँदाखेरि जस्तो झुम्की हो झुम्की म तम्रै हुम्की होइन घाँटी त्यही नौगेडी बनाउँकी दैलेख पनि त हाम्रो एउटै कल्चरल सिमिलारिटी छ नि त, दैलेख तली खेल्ने भने देउडा खेल्ने होइन त्यो थली भनेको मैदान ठाउँ, दैलेख तली खेल्ने थली तिमीलाई म पियारी भनौँ कि, अनि चालिसै घट्टाको ढुङ्गो टुटी भइयो खोला पानी लान्छु ओ झुम्की जसो होला होला होइन। अब यो शब्द टिपिकल्ली हाम्रो डोटी डडेलधुरा छाम भगवान त्यहीँको होइन हाम्रो सुदूरपश्चिमी शब्द हो। यो गीतको फेरि अनौठो कहानी छ, यो गीत अहिले आएको होइन, यो पाँच वर्ष अगाडि आएको, पाँच वर्ष अगाडिको सिर्जना हो यो, तर चर्चा चाहिँ अहिले पायो यो गीतको चाहिँ यस्तो भएको हो। जस मलाई चाहिँ के लाग्छ भने मैले हरेक सिर्जना मिहिनेत गर्छु, अब अडियन्सहरूको डिमाण्ड अनुसार चाहिँ म आफू पनि देखिएको छु बिङ एज अ पार्ट अफ आर्टिस्ट होइन भिडियो आर्टिस्टको रूपमा।
1: तपाईँलाई देखिन कतिको मन लाग्छ नि?
0: होइन मलाई चाहिँ यस्तो के मलाई माया गर्ने मान्छेहरूले मलाई चाहिँ इन्सपायर गरिरहेछ क्या, तपाईँले पनि आउनु पर्यो टाइपको। फेरि म चाहिँ कस्तो भने त्यो मान्छेले भुम्दिँदाखेरि मक्क परिहाल्छु,
1: जस्तो सुदूरपश्चिममा त अघि भने जस्तै देउडा गीतहरू ठाडी भाका गीतहरू मन पराउने होइन, अब युवा पुस्ताहरू अलिकति आधुनिकतिर जाँदैछन् कि होइन, युवाले यो देउडा गीतलाई नबुझेको हो कि,
0: तर सिचुएसन ठ्याक्कै अपोजिट भइदिइरहेछ कि अहिले चाहिँ। जस्तो हाम्रो टिपिकल देउडा पनि होइन करोड क्लब भन्दा माथि गइसक्यो होइन, करोड भन्दा माथि भ्यूहरू छ क्या टिपिकल देउडाको पनि, दुई तिन एक दुई वर्ष दुई तिन वर्षमै होइन, त्यो त्यो करोड भन्दा माथि हेर्ने दर्शक भनेको त समग्र नेपाली नै हो नि त। भने अहिले एक्ज्याक्ट कस्तो छ भन्नुहुन्छ भने रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या मलाई चाहिँ। कल्चरल हुन्छ नि ब्याक टु कल्चर क्या होइन, पहिला वेस्टर्न होइन पाश्चात्य संगीतको प्रभाव थियो तर अहिले ब्याक टु कल्चर क्या, आफ्नै जुन ओरिजिन होइन आफ्नो जुन ओरिजिनल कल्चर हो नि कल्चरल म्युजिक हो नि त्यतातिर फर्किरहेको देख्छु मैले चाहिँ। त्यो भएर टिपिकल चिजहरूको पनि मार्केट त्यस्तै छ,
1: जस्तो कतिपय अहिले पछिल्लो समयमा भाइरल भन्ने शब्द छ नि होइन, यो भाइरलले धेरैलाई राम्रो ठाउँमा पनि पुगाएको छ, अनि यो सामाजिक सञ्जाल भाइरलले गर्दाखेरि मान्छेहरू पछारिएको पनि छ नि त होइन।
0: कस्तो छ भने भाइरल भने कस्तो भन्नुहुन्छ नि, यो भनेको शब्द नै तपाईँको शब्दमै क्लियर डेफिनेसन छ क्या। भाइरल भनेको जस्तो हामी भाइरल ज्वरो हुन्छौँ नि, भाइरल ज्वरो हुन्छौँ ज्वरो व्यापक आउँछ क्या, तर एन्टिबायोटिक खाइदियो भने ठिक हुन्छ कि, तर त्यस्तै भाइरल फेरि कति युगपछि आउने हो फिक्स नै हुँदैन, अथवा कति वर्षपछि त्यो त्यो भाइरलबाट आफू इन्फेक्टेड हुने हो भन्ने थाहा हुँदैन क्या। अब एउटा सिर्जना अथवा एउटा केही चिज भाइरल होला तर त्यसको तपाईँको एउटा आर्टिस्टिक भ्याल्यु कति छ भन्ने कुराले डिटरमाइन गर्छ क्या। जस्तो मेरो झुम्की त्यतिखेर मान्छेले मन पराए, त्यसपछि अहिले त्यस मन पराउने क्रम चाहिँ चलिरहेकै छ क्या होइन। जस्तो अब झुम्की सुदूरपश्चिमको टोन हो नि त, सुदूरपश्चिमको रङ्ग छ नि त, अब म पूर्वमा पनि सुन्छु झापामा पनि बजिरहेको,
1: यो गीतहरू जस्तो पूर्वेली गीतहरू अलिक कम सुन्थ्यो पहिला, अहिले त अब पूर्वेली गीतहरू पनि सुन्न थाले, जस्तो देउडा गीतहरू चाहिँ हाम्रो सुदूरपश्चिममा मात्रै सुन्छन् होला कि या पूर्वतिर पनि यो देउडा गीत सुन्छन् होला जस्तो लाग्छ तपाईँलाई?
0: होइन, सिर्जना चारैतिर सुनिरहेको छ, देउडा गीतहरू चारैतिर सुनिरहेको, जस्तो कतिपय हाम्रो टिपिकल देउडा गीतहरू पनि त पूर्वतिर बजिरहेको हुन्छ नि होइन। त्यो भएर कस्तो छ नि हाम्रो सुदूरपश्चिमको एउटा मलाई लाग्छ होइन, मेरो मेरो संस्कृति हो, मेरो हुन्छ नि मेरो संस्कृति हो, मेरो म्युजिकल एउटा क्षेत्र हो त्यो होइन। अब हाम्रो हाम्रो देउडाको एउटा मिठास बेग्लै छ क्या होइन, टिपिकल टाइपमा चिजहरूमा एउटा छुट्टै मिठास छ, अझ शब्द नबुझे पनि त्यो शब्द उच्चारण शैली डिफ्रेन्ट छ होइन, त्यो हामीले सबैतिर सुन्छ।
1: हामीले यो सुदूर कर्णालीको कुरा गर्दै गर्दा फेरि पनि सुन्ने श्रोताहरूले गीत गाइदिन मलाई, त्यही भएर
0: हाम्रो सुदूरपश्चिमेली भाषामा लेखिएको गजल।

तराईमा तीन दिनसम्म लूको जोखिम, लुम्बिनी सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म ताप कम पुग्ने चेतावनी, डाक्टरहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। कांग्रेसद्वारा कोशी संकल्प सार्वजनिक समावेशी विकासमा जोड़, एमालेभित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनीतिक विश्लेषकहरूको दावी रहेको छ। र चीनको कोइला खाने विस्फोटमा 90 जनाको मृत्यु, सयौं कामदार प्रभावित भएका छन्। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित भएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 10 गते बिहान 6 बजेको साझा खबरमा फेर भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
5: CIN को ताजा खबर अब नेपाली पात्रोमा पनि
6: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दरभाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
6: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
7: झुम्की

0: चाहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 पीएम
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज
2: चैते धानमा नेट ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्य रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
3: खेतमा पानी जमाइराख्ने
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
3: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
7: आमा मलाई दुध है
6: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
8: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै
8: भरतपुर 10 सिचाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलसुक चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
8: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
8: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमो

0: जीव सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स गाँतको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
5: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
6: रेडियो साहिनो 89.8 मेगाहर्ज।

सूचना संगीत मनोरंजन को अतुल साहेनी यो हो रेडियो साहेनी 99.8 मेगाहर्ज।

0: आज 2083 जेठ 10 गते आइतबार, जेठ शुक्ल अष्टमी 24 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
2: एमालेमा अधिकांश नेता ओलीको विपक्षीमा, रविको अभियोजन संशोधन मुद्दा सर्वोच्चमा विचाराधीन, गगन केपी र प्रसन्न पाठ्या पनि सन्तुको त्रासले उजारिँदै चुरे बस्ती, दक्षिण एसियामा रेकर्ड तोड्ने कर्मी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको सार्वजनिक बसमा लगेज ट्याग शीर्षकको शुभ समाचार।
0: उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुहरूको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गरिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता पत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सितौलाले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ। यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी, झोला हराउने तथा गैरकानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको लगेज हराउने, चोरी हुने तथा अन्य अवांछित गतिविधि रोक्न यो प्रणाली प्रभावकारी हुनेछ। यात्रुको सुरक्षालाई केन्द्रमा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसाय बीच सहकार्य गरिएको हो। प्रारम्भिक चरणमा जेठ 15 यो व्यवस्था लामो दूरीका सवारी साधनमा लागू हुनेछ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: बैंक गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन दुःख हुन्थ्यो, किनकि मेरो थाहा थियो नबोल बैंकमा मेरो बाबादेखि मेरी छोरी सानी सबैले सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: Pictures, the Pampa Drama, Mighty Double Refrigerator, the Timber Company, Nathan Matra Pai Books, Summer EMI Matra, Karitana Sakinsa.
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। एमालेमा अधिकांश नेता ओलीको विपक्षमा मार्ग प्रशस्त गर्न दबाव शीर्षकमा हिमालयन टाइम्सले खबर छापेको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा नेतृत्व परिवर्तनको बहस तीव्र रूपमा उठेको छ। भक्तपुरको गुम्बे स्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा शुक्रबारदेखि जारी आठौं सचिवालय बैठक मूलत पार्टीको समग्र पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहसमा मात्र केन्द्रित हुन पुगेको छ। सचिवालय बैठकका लागि पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन सहित 11 विभिन्न महत्वपूर्ण एजेण्डाहरू तय गरिएका थिए, तर शुक्रबार र शनिबार दुई दिनसम्म चलेको सघन छलफल तुकेका ती कुनै पनि एजेण्डामा प्रवेश लिन नगरी केवल पार्टीको नेतृत्व र आगामी बाटोको विषयमा मात्र केन्द्रित भएको छ। वर्तमान अवस्था र यथास्थितिमा पार्टी कुनै पनि हालतमा अगाडि बढ़न नसक्ने निष्कर्ष निकाल्दै एमालेका अधिकांश शीर्ष पदाधिकारीहरूले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न खुलेरै दवाब दिएपछि सिंह पार्टी पंक्तिमा तरंग उत्पन्न भएको छ। देशमा अहिले देखिएको राजनीतिक तथा आर्थिक संकटको सामना गर्न र तल्लो तहका आम कार्यकर्तामा देखिएको चरम निराशालाई नयाँ ऊर्जा र बदल्न वर्तमान नेतृत्वले त्याग गर्नुपर्ने आवाज बैठकमा अत्यन्त बलियो गरी उठेको छ। बैठकमा आफ्नो राजीनामा माग्ने स्वरहरू बाक्लिएपछि र अधिकांश पदाधिकारीहरू विपक्षमा उभिएपछि अध्यक्ष केपी शर्मा ओली निकै आक्रोशित रूपमा प्रस्तुत हुनु भएको छ। उहाँले आफूले कुनै पनि हालतमा पार्टी नेतृत्व नछाड्ने सन्देश स्पष्ट रूपमा दिनुभएको छ। पदाधिकारीहरूको धारणा सुनिसकेपछि ओलीले आफूलाई सम्झाउने प्रयास नगर्न कड़ा चेतावनी समेत दिनुभयो। उहाँले कसैलाई सम्झाइ बुझाइ गर्दैन, आफूले नेतृत्व नछाड्ने र पार्टीलाई पुनः पुरानै बलियो अवस्थामा फर्काउन आफू पूर्ण रूपमा सक्षम रहेको दावी समेत गर्नु भएको थियो। त्यस्तै बैठकको तेस्रो दिन शनिबार आफ्नो भनाई राख्ने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले पनि वर्तमान कार्यशैलीप्रति गम्भीर सन्तुष्टि जनाउनु भएको छ। सबैजसो अध्यक्ष ओलीको पक्षमा उभिने महासचिव पोखरेलले यसपटक भने पार्टीको आन्दोलन र संगठन यही अवस्थामा कुनै पनि हालतमा चल्न नसक्ने स्पष्ट पार्नु भएको छ। महासचिव पोखरेलले अध्यक्ष ओलीलाई सिधै राजीनामा दिनुहोस् भन्ने शब्द प्रयोग नगरे पनि उहाँले निकास दिनुपर्ने र पार्टीको समग्र पुनर्गठन हुनुपर्ने कुरालाई स्पष्ट रूपमा राख्नु भएको छ। त्यस्तै बैठकमा महासचिव लेखराज भट्टले पार्टी नेतृत्वको पुस्तान्तरण गर्नुपर्ने भन्दै एउटा नयाँ र साहसिक प्रस्ताव अघि सार्नु भएको छ। बैठकमा उपस्थित 11 पदाधिकारी मध्ये धेरै जसोले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिरहँदा सचिव महेश बस्नेत पनि अध्यक्षको पक्षमा बलियो ढाल बनेर उभिनु भएको छ।
4: आध्यात्मिक गठबन्धनमा गगन केपी र प्रचण्ड शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। नेपाली कंग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी प्रदेश संरचनामा गठबन्धनको कसरतमा रहेका छन्। पूर्व सहमति अनुसार प्रदेशमा सरकार फेरबदल गर्ने विषयमा कंग्रेस र एमाले नेताहरू छलफलमा जुटेका छन्। यही बेला गणतन्त्र पक्ष धरहरू बीचमा सत्ता गठबन्धन बनाउने गरी गृह कार्य भएको हो। यसका लागि विभिन्न मोडालिटी छलफल भएको छ। नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने गरी बाँकी तीन प्रदेशको नेतृत्व नेकपा एमाले र नेपाली कंग्रेसले गर्ने गरी छलफल चलेको छ। गत वर्ष भदौमा जेएनजी आन्दोलनका कारण संघमा सत्ता गुमाएपछि यी तीन पार्टीले फागुनमा भएको निर्वाचनमा लज्जास्पद हार बेहोरेका थिए। 21 फागुनमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा 2 सीट कमको 2/3 बहुमत प्राप्त गर्यो। 182 सीट ल्याएको रासुपाले संघमा एकल सरकार चलाइरहेको छ। पुराना प्रमुख 3 दल विपक्षीमा छन्। यस बेला प्रदेश सरकारमा यी प्रमुख 3 पुराना दल नै गठबन्धनको प्रयासमा लागेका छन्। यस्तै प्रदेश समीकरणमा कोशी प्रदेशमा एमाले 40, कंग्रेस 29, नेकपा 17, राप्रपा 5 र जसपाका 1 जना सांसद रहेका छन्। यस्तै नेपाल संघीय समाजवादी पार्टी एक राप्रपा एक त्यसै गरेर एमाले 22 र नेकपा 8 तथा राप्रपा 2 रहेका छन्। यस्तै मध्य प्रदेशमा एमाले 24 कंग्रेस 22 जसपा नेपाल 18 नेकपा 15 जनमत पार्टी 12 र लोसपाका 8 सांसद रहेका छन्। यस्तै बागमती प्रदेशमा कंग्रेसका 7 नेकपाका 28 एमालेका 27 राप्रपाका 13 नेकपाका 2 हाम्रो नेपाली पार्टीका 2 सांसद छन्। उता गण्डकी प्रदेशमा कंग्रेसको 27 एमालेका 22 नेकपाका 8 र राप्रपाका 2 सांसद छन्। यस्तै लुम्बिनी प्रदेशमा एमालेका 29 कंग्रेसका 27 नेकपाका 13 राप्रपाका 4 जसपा नेपालका 3 जनमत पार्टीका 3 जसपाका 2 राजमोका 1 स्वतन्त्र 1 जना सांसद छन्। कर्णाली प्रदेशमा कंग्रेस 14 एमाले 14 त्यसै गरी नेकपा 14 एमाले 10 राप्रपा 1 र स्वतन्त्र सांसद 1 जना रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा नेकपाका 22 कंग्रेसका 18 एमालेका 11 र राप्रपाका 1 जना सांसद छन्।
3: रविको अभियोग संशोधन मुद्दा सर्वोच्चमा विचाराधीन शीर्षकमा हिमालय टाइम्समा खबर छ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको मुद्दा विचाराधीन रहेकै अवस्थामा जिल्ला अदालत कास्कीले अभियोग पत्र संशोधनको आदेश गरेको छ। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगलाई संशोधन गरेर केवल ठगीमा मात्रै मुद्दा चलाउनु पर्ने भनेर गर्नु भएको निर्णय विरूद्ध सर्वोच्चमा परेको रिट निवेदन विचाराधीन रहेको अवस्थामा जिल्ला अदालत कास्कीले अभियोग पत्र संशोधनको आदेश गरेको हो। अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको मुद्दा विचाराधीन रहेकै बेला जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रवि लामिछाने विरूद्धका 2 आरोप फिर्ता लिन निवेदन दिएको थियो। उक्त निवेदनमाथि सुनवाई गर्दै न्यायाधीश नीतिज्ञ राईले सर्वोच्चमा विचाराधीन मुद्दामा केही आदेश आएपछि मात्रै जिल्ला अदालतमा निवेदन पेश गर्नु भनी आदेश दिनुभयो। रवि विरूद्धको अभियोजनमा सरकारी वकिलको मनसाय दुराशय नदेखिएकाले अभियोग पत्र संशोधन खोलिएको जिल्ला अदालत कास्कीको तर्क छ। आदेशमा लेखिएको छ, अभियोजनकर्ताको मनासयमा कुनै दुराशय नदेखी जाहेरवाला वा अभियोग लगाइएका व्यक्तिहरू समेतका दुवै पक्षका हक अधिकारप्रति संवेदनशीलता नै देखिएको समेतबाट निवेदकको निवेदन माग बेहोरा मानसिक रहेको आदेशमा भनिएको छ। त्यसो गरी जिल्ला अदालतले पीड़ित जाहेरवालाहरूको बचत रकम सहज रूपमा र शीघ्र तरिकाले फिर्ता गराउनु पर्ने आवश्यकतालाई अभियोग संशोधनको अनुमति दिने दोस्रो आधार बनाएको छ। पीड़ितको रकम फिर्ताकै लागि मुद्दा दायर भएको भन्दै जिल्ला अदालतले त्यो नै मुद्दाको मूल उद्देश्य भएकाले अभियोग पत्र संशोधनको अनुमति दिएको हो। सरकारले शुरूमा अभियोग पत्र दर्ता गर्दा सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग नलगाएको भनी तेस्रो आधार अघि सारेको छ।
4: द्रुत मार्गको स्वस्थ काम म्याद थप्ने तयारी शीर्षकमा विभिन्न पत्र पत्रिकामा आज खबर छापिएको छ। राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेस द्रुत मार्ग अर्थात फास्ट ट्र्याक निर्माणको काम स्वस्थ रहेको छ। सम्झौता अनुसार 4 वर्षमा सम्पन्न गर्ने गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने यो योजना शुरू भएको 8 वर्ष बितिसक्दा आधा काम समेत सकिएको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत 2074 नेपाली सेनाले जिम्मा लिएको थियो। परियोजनाको प्रस्थान बिन्दुकै विवादमा सेना वर्षौंदेखि अल्मलिएको छ। 2082 चैत्र मसान्तसम्ममा 46.88% भौतिक प्रगति र 46.52% वित्तीय प्रगति भएको छ। पहिलो पटक थप गरेको म्याद अनुसार 2083 चैत्र मसान्तसम्ममा काम सक्नुपर्ने सेनालाई दबाव छ। उक्त समय सीमाभित्रै काम नसकिने देखिएपछि 3 वर्षको समय थप गर्ने गृह कार्य भइरहेको छ। 2074 वैशाख 21 मन्त्री परिषदको निर्णयले निर्माण व्यवस्थापनको जिम्मा सेनाले पाएको र भौतिक पूर्वाधार तथा यातायातले 2074 साउन 27 सेनालाई हस्तान्तरण गरेको जनाएको छ। सम्झौता अनुसार 2081 मंगसिरभित्र काम सक्नुपर्ने थियो। सो समय सीमामा काम नसकिएपछि 77 सालमा 2080 लागि पहिलो पटक म्याद थप गरियो। त्यस्तै दोस्रो पटक 83 लागि म्याद थप गरिएको थियो। यता राष्ट्रिय योजना आयोगका सदस्य विश्व अर्जुन जंग थापा भन्नुहुन्छ, निर्माणको आधा भन्दा धेरै काम बाँकी छ, कामको गति बढ़ाउन निर्माण व्यवसायलाई ताकेता गर्नैपर्छ, तीन वर्ष म्याद थप्नेबारे छलफल हुँदैछ। यता नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतको भनाई छ, 89 मध्ये 56 पुलको फाउण्डेशन, 38 सब स्ट्रक्चर र 16 सुपर स्ट्रक्चरको काम सकिएको छ, सड़कतर्फ 11.2 किलोमिटर, सब बेस 5.5 किलोमिटर, त्यसै गरी बेस र बेस 0.2 किलोमिटर कालोपत्रीको काम सकिएको छ।
3: सर्लाही जिल्लाको चुरे क्षेत्रमा पर्ने ग्रामीण बस्तीहरू पछिल्लो समय तीव्र रूपमा खाली हुन थालेका छन्। शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी जस्ता आधारभूत सेवा सुविधाको अभाव, वन्य सन्तको बढ़दो आतंक, कृषि उत्पादनमा असुरक्षा तथा रोजगारी कमीका कारण स्थानीयवासी आफ्नो जन्मथलो छाडेर बजार तथा सुविधा सम्पन्न क्षेत्रमा बसाई सर्न बाध्य भएका हुन्। लालबन्दी नगरपालिका तेरकी धनमाया मगर कालको वर्तमान अवस्था सुनाउँदै भन्नुहुन्छ, गाउँमा बस्ने कारो पैसाको नराम्रो सड़क छ, न स्वास्थ्य सेवा न त खेती सुरक्षित छ, जंगली सुनवारले बाली सखा पार्छन्, अब गाउँमा भविष्य देखिँदैन। धनमाया मात्र होइन, चुरे क्षेत्रका अधिकांश स्थानीयको पीड़ा उस्तै छ। कुनै समय हरियाली जंगल, उब्जाउ खेत बारी र चहल पहलले भरिएका गाउँहरू अहिले क्रमशः सुनसान बन्दै गएका छन्।
4: स्थानीय तहले सौर ऊर्जा कम्पनी स्थापना गर्न सक्ने व्यवस्था लागू भएसँगै हालसम्म 7 जिल्लाका 9 स्थानीय तहले कम्पनी दर्ताका लागि आवेदन दिएका छन्। संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले 2 शर्त तोकेर स्थानीय तहले पनि कम्तीमा कम्पनी दर्ता र शेयर खरिद गर्न सक्ने स्पष्ट व्यवस्था गरिदिएसँगै दर्ताका लागि आवेदन गर्न शुरू भएको हो। रजिस्ट्रार कार्यालयका अनुसार हालसम्ममा भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, गोर्खा, नुवाकोट र गुल्मीका स्थानीय तहले सौर ऊर्जा उत्पादनका लागि कम्पनी खोल्न आवेदन दिएका हुन्। कार्यालयले वैशाख 25 गते मौजूदा कानूनलाई सरल बनाउँदै स्थानीय तहले कम्पनी दर्ता तथा शेयर खरिद गर्न सक्ने जानकारी शीर्षकमा सूचना जारी गरेको थियो। त्यसका लागि कार्यालयले 2 शर्त समेत तोकेको छ।
3: दक्षिण एसिया अभूतपूर्व गर्मीको चपेटामा परेको छ। दक्षिण एसियामा हालै चलेको रेकर्ड तोड्ने र घातक गर्मीको लहरले तापक्रमलाई खतरनाक स्तरमा पुर्याएको हो, जसका कारण लाखौं मानिसहरूको दैनिक जीवनमा गम्भीर बाधा पुगेको छ। विश्वकै सबैभन्दा घना जनसंख्या भएको यस क्षेत्रका भारत, पाकिस्तान र बंगलादेश लगायतका देशहरूमा तापक्रम औसत भन्दा धेरै माथि पुगेको छ। जहाँ केही क्षेत्रहरू 45 देखि 50 डिग्री सेल्सियसको नजिक र औसत भन्दा पनि माथि पुगेका छन्, गर्मीको लहर दक्षिण एसियाको प्री मनसूनको नियमित विशेषता भएका पनि यसपटकको तीव्रता, अवधि र भौगोलिक फैलावट अभूतपूर्व रहेको वैज्ञानिक र मौसम विज्ञान एजेन्सीहरूले जनाएका छन्। वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तनको प्रत्यक्ष असर भन्दै चेतावनी दिएका छन्। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आगामी 3 दिन अत्याधिक गर्मी हुने र तापक्रम 40 डिग्री सेल्सियस र सोभन्दा बढ़ी पुग्न सक्ने पूर्वानुमान गर्दै सरकारले हिटो अर्थात तातो हावाको लहरको चेतावनी जारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक विशेष सतर्कता सूचना जारी गर्दै ती क्षेत्रमा मध्यम स्तरको तातो लहरको सम्भावना रहेको सुनाएको हो। जल तथा मौसम विज्ञान विभागको बुलेटिनलाई आधार मान्दै प्राधिकरणले शनिबारदेखि सोमबारसम्म दिउँसोको समयमा अत्याधिक गर्मी हुने बताएको छ। अत्याधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले 6 जिल्लालाई उच्च सतर्कता अपनाउनु पर्ने सूचीमा राखेको छ। प्राधिकरणका अनुसार सतर्क रहनुपर्ने जिल्लाहरूमा दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर रहेका छन्। त्यसै गरी कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पालपाटी, उठान, रोल्पा, सलिया